0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: Piping Solutions.
7: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: रासपाको सभापतिमा रवि लामिछाने निर्विरोध, प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय राष्ट्रिय सभाको प्रस्ताव, समाजवादबाट पछि हटेर सामाजिक लोकतन्त्र बन्यो मूल राजनैतिक सिद्धान्त।
7: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने।
8: चरम मौसमी घटनाका दर बढ्दो, व्यक्ति सचेत हुनका साथै पालिकाहरूले जोखिमको नक्साङ्कन सहित योजना बनाउन विज्ञको सुझाव।
9: कुन कुन विपदहरू त्यो पालिकामा आउन सक्छन्, ती विपदहरू चाहिँ कुन कुन प्रकृतिका हुन्छन्, के भयो भने कुन लेभलका हुन्छन् भनेर त्यसको चाहिँ नक्साङ्कन रेखाङ्कन गर्न सक्छ।
7: अत्यधिक गर्मीका कारण युरोपको जनजीवन नराम्ररी प्रभावित, फ्रान्समा डुबेर 40 जनाको ज्यान गयो।
8: र रोनाल्डोको कीर्तिमानीसँगै विश्वकप फुटबलमा पोर्चुगलको शानदार जित, इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेले, पनामा र क्रोएसिया बीचको खेल चल्दै।
10: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
11: NMB Capitalको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capitalको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। 2079 सालको असार 7 गते घोषणा गरेको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। राष्ट्रपामा सभापतिका लागि 1 प्रस्ताव र 51 जना समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गएर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरेको छ। चितवनको भरतपुर चलिरहेको महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनु भएको हो। सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेका बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा राष्ट्रपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको उल्लेख छ। राष्ट्रपा सभापति लामिछानेले महाधिवेशनमा पेश गरेको प्रतिवेदनमा मूल राजनीतिक सिद्धान्त सामाजिक लोकतन्त्र भनिएको छ। यसअघि समाजवाद भनिएको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी गैरदलीय राष्ट्रिय सभा रासोपाको प्रस्ताव शीर्षकमा आजका पत्र पत्रिकाहरूले खबर छापेका छन्।
8: सरकारले राष्ट्रिय परिचय पत्र सफाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरम्मत सम्हारका काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाएको काम हुँदै आएको थियो। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीको सहयोग तथा मरम्मत एनआईडी एमआईईएस सपोर्ट एन्ड म्यानेजमेन्टका लागि आह्वान गरेको ठेक्का रद्द गर्दै ती काम आफैले गर्ने जनाएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सहयोग लिने जनाएको छ। विभागका सूचना अधिकारी तथा निर्देशक निराजन श्रेष्ठले वैशाख 25 सूचना प्रकाशित गरेर ठेक्का रद्द गरिएको बताउनुभयो। विभागले सूचना जारी गरेर राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीको मरम्मत सम्हार र सहयोगका लागि आह्वान गरिएको परामर्श सेवाको खरिद प्रक्रिया रद्द गरिएको जनाएको छ। वैशाख 25 ठेक्का रद्द गर्ने निर्णय दिए लगत्तै विभागका तत्कालीन महानिर्देशक नवराज घिमिरेको वैशाख 28 मुस्लिम आयोगमा सरुवा भएको थियो। उहाँले ठेक्का रद्द गरेर प्राविधिक काम विभागले नै गर्न असम्भव रहेको भन्दै अडान लिएको विभागका एक निर्देशकले बताउनुभयो। विभागका सूचना अधिकारी श्रेष्ठले अहिलेसम्म 2 करोड नागरिकको बायोमेट्रिक सहितको विवरण संकलन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 78 लाख प्रति परिचय पत्र छपाई भइसकेको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन 2083 कार्ययोजना अनुसार समयमा नै परिचय पत्र छपाई र वितरणको काम हुन नसकेको औल्याएको छ। यसैबीच राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता भएको आशंकामा अनुसन्धान शुरू भएसँगै राहदानी विभागमा पासपोर्टको मौजदात सकिँदै गएको छ। पासपोर्टको मौजदात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। विभागका अनुसार अहिले राहदानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेको छ, तर दैनिक 3,000 3,500 मात्रै राहदानी वितरण हुँदै आएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले अब दैनिक वितरण हुने राहदानीको संख्या झन घट्ने सम्भावना रहेको बताउनु भएको छ। विभागकै एक अर्का उच्च अधिकारीले भने अहिलेकै गतिमा निरन्तर छपाई गर्दा मौजदात पासपोर्टले केही दिन मात्रै माग धान्न सक्ने र अभाव चुलिन सक्ने बताउनुभयो। परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार आगामी हप्तादेखि पासपोर्ट संकट थप गहिरिन सक्नेछ। उहाँले 2 कम्पनीसँग कसरी काम गर्ने वा के गर्ने भन्ने विषय टुङ्गो नलागेकाले नयाँ समस्या निम्तिन सक्ने बताउनु भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
7: सरकारले विस्थापित सुकुम्बासीहरूलाई 12 असार 12 गते भित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हिजो सूचना निकालेर असार 12 गतेभित्र सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो। समितिले निकालेको सूचनामा विस्थापितहरूलाई सरकारले राहत रकम 25,000 रुपियाँ दिने निर्णय गरेकाले त्यही अनुसार होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको छ। सूचनामा घर भाडाका लागि 3 महिनाका लागि तोकिएको रकम मासिक रूपमा किस्ताबन्दीमा बैङ्क खातामा उपलब्ध गराउने पनि उल्लेख छ। सरकारले अल्टिमेटम दिएपछि विस्थापितहरू थप अन्यलमा परेका छन्। उनीहरूले आफूहरू कहाँ जाने भनेर गुनासो गर्न थालेका छन्। होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरू सुकुम्बासी सरकारले स्थायी व्यवस्थापन गर्ने अपेक्षामा रहेका बेला नयाँ सूचनाले थप चिन्ता र अन्यल बनाएको बताएका छन्। यसैबीच देशभरका सुकुम्बासीहरूको लगत सङ्कलन नसकेको सरकारले लगत सङ्कलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ। असार 3 हप्तादेखि बर्दियाबाट जग्गा वितरण सुरु गर्न लागेको भूमि व्यवस्थापन आयोगका अध्यक्ष बलभद्र वास्तोलाले बताउनु भएको छ। बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समितिका अध्यक्ष बलभद्र वास्तोलाले जानकारी दिनुभयो। अध्यक्ष अन्य जिल्लाहरूमा भने सबै लगत सङ्कलन भइसकेको पनि उहाँले बताउनु भएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
8: विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 हिरासतमा राख्न अनुमति दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले हिजो म्याथ थपका लागि अदालतमा पेश गरेको थियो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलो पटक 7 दिनको म्याथ थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ। आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ। पौडेललाई अस्ति सोमबार सुर्खेतबाट पक्राउ गरेर हिजो काठमाडौँ ल्याइएको हो। यसैबीच हिमालयले पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहा गर्न माग गरेको छ।
7: काया कैरनमा चरम मौसमी घटनाको जोखिम र व्यवस्थापन बारेको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
17: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ। हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपतिको सभापतिमा रवि लामेछाने निर्विरोध प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय राष्ट्रिय सभाको प्रस्ताव, समाजवादबाट पछि हटेर सामाजिक लोकतन्त्र बन्यो मूल राजनीतिक सिद्धान्त, प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीहरूलाई सरकारको अल्टिमेटम, एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अदालतको अनुमति लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। नेपालमा पनि पछिल्ला वर्षहरूमा चरम मौसमी घटना निकै बढेका छन्। मनसुनको अवधि र पानी पर्ने दरमा फरक पनि आउन थालेको छ भने बाढी, पहिरो, डुबान जस्ता घटना पनि बढेका छन्। 9 वर्ष यता 7 वटा मनसुन औसत भन्दा चाँडो प्रवेश गरेका छन् भने 10 वर्ष यता ढिलो बिदा हुँदै गएको छ। यस्तै मनसुनका बेला असार साउन भदौमा जुन दरको पानी पर्थ्यो अहिले त्यस्तो दर पनि बदलिएको छ। केही वर्षदेखि मनसुन बिदा हुने बेलातिर अत्यधिक पानी परेको छ। मनसुनकै बीचमा लामो खडेरी पर्ने, छोटो समयमा धेरै पानी पर्ने, सानो क्षेत्रमा वर्षा केन्द्रित हुने जस्ता घटना पनि बढेका छन्। यी घटनाहरू मनसुनजन्य विपदका दृष्टिमा खतरनाक मानिन्छन्। थप चर्चा सुनौ।
2: 2 वर्ष अघि 2081 सालको असोज 10 गतेदेखि 13 गतेसम्म काठमाडौँ उपत्यका र आसपासमा भएको वर्षापछिको बाढीको सम्झना ताजै छ। त्यही बेला धादिङको झ्याप्ले खोलामा पहिरोमा बस पुडिँदा 35 जनाले ज्यान गुमाए। गएको वर्ष असोज 18 गतेको वर्षाका कारण आएको बाढी पहिरोले इलाममा 39 जनाको ज्यान गयो। यस्तै हिमताल विस्फोट लगायत घटना पनि बढेका छन्। पुल्चोक क्याम्पसका उपप्राध्यापक पवन कुमार भट्टराई यस्ता चरम मौसमी घटना बढेको तथ्य रहेको बताउनुहुन्छ।
4: नेपालमा पछिल्ला दशकहरूमा मनसुनको ढाँचामा स्पष्ट परिवर्तन देखिन थालेको छ। वैज्ञानिक अनुसन्धान, जलवायु विश्लेषण तथा कृषकहरूको अनुभवहरू हेर्ने हो भने मनसुन पहिले भन्दा अब अस्थिर, अनियमित र चरम हुँदै गएको देखाएको छ।
2: यस्ता चरम मौसमी घटनाहरू परापूर्व कालमा पनि बेला बेलामा हुन्थे, तर अहिले त्यसको दर निकै बढेको विज्ञहरू बताउँछन्। यस्ता घटना आउनुमा जलवायु परिवर्तन र समुद्रमा हुने घटनाहरू मुख्य कारक रहेका छन्।
4: विश्वव्यापी तापमान वृद्धिले नेपालमा पनि वायुमण्डलीय चक्र प्रभावित भएको छ। एल निनो र ला निना जस्ता वायुमण्डलीय प्रभाव र इन्डियन ओसियन डाइपोल भन्छौँ हामी, यी समुद्री घटनाहरूले दक्षिण एसियाको मनसुनलाई अस्थिर बनाउँछ र जङ्गल फडानी, सहरीकरण, कृषि क्षेत्रमाको परिवर्तन आदिले गर्दा स्थानीय हावापानीको चक्रमा धेरै नै असर परेको देख्न सकिन्छ।
2: यसपालि पनि एल निनोको प्रभावले मनसुनमा कम पानी पर्ने अनुमान छ। पानी कम परेपछि स्वभावैले गर्मी बढ्छ। सरदरमा कम पानी पर्ने भनिए पनि 81 पानी परेर थोरै समयमा धेरै पानी पर्ने, सीमित ठाउँमा धेरै पानी पर्ने, कुनै ठाउँमा लामो समय सुक्खा हुने जस्ता घटनाहरू आउने गरेका छन्।
4: त्यो बढ्न सक्छ हजुरको, कुनै बेलामा 81 पानी पर्ने, अब तपाईँले देख्नु भने सानो खोल्सो हुन्छ, सानो क्याचमेन्ट एरियामा भयङ्कर पानी परिदिन्छ र त्यो पानीले त्यहाँका चाहिँ सेडिमेन्ट गिग्रानलाई लिएर आउँछ र पानीले बग्नु र गिग्रान सहितको पानी बग्नुको चरित्र फरक हुन्छ, त्यसको पावर फरक हुन्छ र त्यसले गर्दाखेरि चाहिँ ठुलो मात्रामा क्षति गरेको।
2: झन्डै 1 दशकदेखिको तथ्याङ्क हेर्दा यस्ता घटना बढेका छन्। मेलम्चीमा आएको बाढी होस् वा केही वर्ष अघि मनसुनको सुरुमै हिमाली क्षेत्रमा पानी परेर मनाङ, मुस्ताङ लगायतका जिल्लामा आएको बाढी, यी चरम मौसमी घटनाका उदाहरण हुन्। यस्ता घटनालाई सामान्य रूपमा नलिई पालिकाले आफ्नो क्षेत्रमा उपयुक्त योजना बनाउनु पर्ने पुल्चोक क्याम्पसका उपप्राध्यापक एवं जलवायु विपद विज्ञ पवन कुमार भट्टराई बताउनुहुन्छ।
4: कुन कुन विपदहरू त्यो पालिकामा आउन सक्छन्, ती विपदहरू चाहिँ कुन कुन प्रकृतिका हुन्छन्, के भयो भने कुन लेभलका हुन्छन् भनेर त्यसको चाहिँ नक्साङ्कन रेखाङ्कन गर्नु पर्यो। त्यसका आधारमा त्यहाँ भएका स्थानीयवासीलाई चाहिँ ट्रेनिङ गर्ने, उनीहरूलाई सिकाउने, कहिले काहीँ यस्तो भयो भने के हुन्छ भनेर सानो अभ्यासहरू गराउने त्यो खालका कार्यक्रमहरू चाहिँ पालिका लेभलबाट गर्न सक्छ र त्यो सबभन्दा स्ट्रङ हुन्छ। अर्को कुरा पनि मैले के जोड दिन्छु भन्दा हामीसँग धेरै तथ्याङ्कहरू हुँदैनन्। नागरिक स्तरबाट नागरिक विज्ञान भन्छौँ हामी, स्कुलमा पढ्ने बालबालिकाहरूलाई यो सिकाएर कहाँनिर पानी पुग्यो, यो बाढी आउँदाखेरि कुन लेभलमा पुग्यो भनेर त्यो राख्ने हो भने त एउटा नयाँ किसिमको डाटाबेस प्रणाली पनि स्थानीय निकायबाट चाहिँ हामी लिएर आउन सक्छौँ।
2: चरम मौसमी घटना बढेका छन्, यो वर्ष चरम सुक्खापनको अनुमान छ भने यही बीचमा पनि कुनै ठाउँमा चरम वर्षा भएर बाढी पहिरोको उग्र रूप पनि देखिन सक्छ। यसैले यस्ता घटनाबारे व्यक्ति पनि सचेत हुनुपर्छ भने जनधनको सुरक्षाको योजना बनाउनुपर्छ। सबै तहका सरकार मिलेर मनसुनजन्य जोखिमको व्यवस्थापनमा प्रयास गरे चरम मौसमी घटनाबाट हुन सक्ने क्षति घटाउन सकिन्छ।
3: बाढी पहिरो लगायतका मनसुनजन्य विपदको जोखिम व्यवस्थापनका बारेमा पुलचोक क्याम्पसका उप प्राध्यापक पवन कुमार भट्टराईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा आज पनि तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बुलेटिन अनुसार पश्चिम तराईमा अत्यधिक गर्मी र देशका अन्य पहाडी भूभागमा भने वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पछिल्लो केही दिन यता गर्मी कायमै छ। यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा पनि वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको अनुमान छ। देशका विभिन्न भागमा एकातिर गर्मी र तातो लहरको असर देखिँदा अर्कोतर्फ केही पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्।
2: पन्छीमा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको हो। काभ्रेको साँगा र पनौतीमा रहेका दुईवटा फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका 82 ठाउँमा बर्ड फ्लू पुष्टि भएको छ। अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पंक्षी नष्ट गरेको विभागको तथ्याङ्क छ। यसै गरी 9,89,313 अन्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ।
3: गएको आर्थिक वर्षको 10 महिना साउनदेखि जेठको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या झण्डै 19% बढेको छ। आर्थिक वर्ष 81-82 साउनदेखि जेठसम्म 4,52,311 नयाँ श्रम स्वीकृति लिएका थिए। पछिल्ला 10 महिनामा भने नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,67,100 रहेको खबर कान्तिपुर दैनिकमा छ।
2: काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106। 6696।
8: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका संस्थापक शान्ति मिश्रको सम्मानमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा प्रदान गरिएको छ। हुलाक सेवा विभागद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले केन्द्रीय पुस्तकालयका संस्थापक मिश्रको नामको प्रकाशित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो। सचिव बस्नेतले केन्द्रीय पुस्तकालयका पुस्तक पढेर आफू पनि लाभान्वित भएको स्मरण गर्दै महिलालाई बढी प्रेरित नगर्ने त्यसबेलाको समयमा पनि शान्ति मिश्रले पढ्ने अवसर पाउनु र पुस्तकालयको व्यवस्थापन सम्हालेर नमुना काम गर्नुभएको बताउनुभयो। उहाँले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेर दक्षिण एसियाकै नमुना पुस्तकालय र त्यसको संस्थापकको कृतिलाई विश्वभर फैलाउन सहयोग पुगेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अध्यक्ष सागरराज सुवेदीले केन्द्रीय पुस्तकालयको आधारशिला शान्ति मिश्रकै योगदानबाट तयार भएको बताउनुभयो। शान्ति मिश्र हुलाक टिकटमा आजको गोर्खापत्रमा खबर छ।
2: काया कैरनमा अब विदेशको खबर। अत्यधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। फ्रान्समा पछिल्ला केही दिन यता नदी, नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर 40 जनाको ज्यान गएको समाचार संस्था रोइटर्सले जनाएको छ, जसमा धेरैसो युवा छन्। हिजो मङ्गलबार फ्रान्समा इतिहासकै सबैभन्दा तातो दिन रेकर्ड भएको छ। दक्षिण पश्चिमी क्षेत्रमा तापक्रम 44.3 डिग्री सेल्सियस पुग्यो। 54 ठाउँमा रेड अलर्ट जारी गरिएको छ र आज तापक्रम अझै बढ्ने अनुमान छ। बेलायत, इटली, स्पेन, स्विजरल्यान्ड र बेल्जियममा पनि गर्मी चर्किएको छ। कतिपय क्षेत्रमा विद्यालय बन्द, रेल सेवा प्रभावित र पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। पेरिसको आइसफिल टावर समेत बन्द छ। विज्ञका अनुसार यो गर्मी ओमेगा ब्लग नामक मौसमी प्रणालीका कारण उत्पन्न भएको हो। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता घटना झन तीव्र र बारम्बार हुने चेतावनी दिएका छन्। फ्रान्सको मौसम विभागले यो अवस्थालाई 2003 विनाशकारी गर्मीसँग तुलना गरेको छ। त्यसबेला झन्डै 80,000 मानिसको ज्यान गएको थियो।
3: अब खेल खबर। विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 गोलको शानदार जित निकाल्दै समूह केको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले 2 गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले खेलको 36 र 39 मिनटमा गोल गरेका हुन्। यससँगै रोनाल्डो विश्वकपका सबै 6 संस्करणमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्। पोर्चुगलका लागि नुनो मेन्डेस, उज्बेकिस्तानका गोलरक्षक अब्दु भा हिद नेमा तोपको आत्मघाती गोल तथा राफाएल लियाओले थप गोल गर्दै टोलीलाई सहज जित दिलाएका हुन्। यससँगै रोनाल्डोको विश्वकप गोल संख्या समेत 10 पुगेको छ। यसले उनलाई पोर्चुगलका लागि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि बनाएको छ। यस्तै समूह एल अन्तर्गत इङ्ल्याण्ड र घानाबीच गैराती भएको खेल गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले 79% बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन। 2 चार अङ्क जोडेको इङ्ल्याण्ड नकआउट चरण पुगेको छ। यसैबीच अहिले क्यानाडाको टोरन्टो स्टेडियममा पनामा र क्रोएसिया बीचको खेल चलिरहँदा खेलको 81 मिनटमा क्रोएसियाले पनामालाई 1 प्रहार गरेको छ। यस्तै आजै बिहान पाउने 8 मेक्सिको ग्वाडालाहारा स्टेडियममा डीआर कङ्गो र कोलम्बियाले खेल्नेछन्।
2: अब खबर संक्षेपमा। पूर्वी नवलपरासीको पहाडी 2 गाउँपालिका जोड्ने दलदले धौबादी मोटरबाटो केही दिनदेखि परेको वर्षा कारण पहिरो जाँदा अवरुद्ध भएको छ। 2052 निर्माण सुरु भई 15 सञ्चालनमा आएको दलदले धौबादी बुलिङटार डेढ गाउँ मोटरबाटो कच्ची नै छ। अहिले वर्षाका चरणमा वर्षाका कारण 19 ठाउँमा सडक भत्किएपछि बाटो अवरुद्ध भएको हो। यस्तै गोर्खाको चुन्दुम्री गाउँपालिकाले फिल्म लार्के पास पदमार्ग अन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खच्चर मार्गमा निर्माण कार्य गर्नुपर्ने भएकाले 9 दिनसम्मका लागि आवत जावत बन्द गरेको छ।
3: मधेश प्रदेशमा वर्षेनी सडक दुर्घटना बढ्दै जाँदा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा चुनौती थपिएको छ। गाडीको चाप बढ्दो, तीव्र शहरीकरण, सडक सञ्जाल विस्तार तथा ट्राफिक नियमको पालना कमजोर हुनु मधेशको सडक सुरक्षामा थप चुनौती बन्दै गएको हो।
2: केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर परेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा परेको जानकी गाउँपालिका 3 का लालजी घकरुले बताउनु भयो। उहाँले आकाशे पानी नपर्दा फल नलाग्ने तरकारी सुक्न थालेको जानकारी दिनुभयो। फल नलागेको तरकारी सुकेको छ, चर्को गर्मीले रोग समेत लागेको छ। उहाँले बताउनु भयो घरकले आकाशे पानी नपर्दा तरकारीमा फुल सुकेर झर्ने समस्या रहेको र यसबाट आफूहरूलाई ठूलो क्षति भएको बताउनु भयो। अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले फेरि 3 दिन गर्मी बिदा दिएको छ। यसअघि 1 हप्ता गर्मी विद्यालयमा गर्मी बिदा दिएको उपमहानगरपालिकाले 10, 11 र 12 गतेका लागि पनि बिदा थपेको हो।
3: हप्ताको दोस्रो सेयर कारोबार दिन हिजो नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ। नेप्से परिसूचक 26.16 अङ्कले घटेर 2674.48 बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन अस्ति सोमबार नेप्से परिसूचक 1.46 अङ्कले घटेर 2700.65 बिन्दुमा आइपुगेको थियो।
2: नेपालमा सरकारी स्वामित्व बाहेकका निजी सामुदायिक साझेदारी र गोठी शिक्षण संस्थाहरूको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 नतिजा अनुसार देशभर सञ्चालनमा रहेका कुल 10,411 गैर सरकारी शिक्षण संस्थामध्ये 27.9% बागमतीमा र कर्णालीमा 3.6% मात्रै रहेका हुन्। आर्थिक वर्ष 2080-81 सन्दर्भ वर्ष मानेर गरेको यस सर्वेक्षणले देशको शिक्षा क्षेत्रमा निजी तथा सामुदायिक क्षेत्रको लगानी, रोजगारी सृजना र अर्थतन्त्रमा यसको योगदानको यथार्थ चित्र सार्वजनिक गरेको छ।
3: मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीले सचिव स्तरका सल्लाहकार सहित 9 सदस्यीय स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री परिषद बैठकको निर्णयअनुसार अब हरेक मन्त्रीले 3-5 जनासम्म विशिष्ट श्रेणी सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित 9 जनाले स्वकीय सचिवालय बनाउन पाउनेछन्।
2: नेपाली काङ्ग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक अभियान सबैभन्दा बढी चर्चामा छ। 15 महाधिवेशनको तयारीसँगै पार्टी नेतृत्वले सदस्यताको तथ्याङ्कलाई व्यवस्थित बनाउने अभियान चलाइरहेका बेला झापामा आयोजित जिल्ला स्तरीय भेलामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले संगठन शुद्धिकरण र सदस्यता शुद्धिकरण तथा सक्रिय कार्यकर्ताको पहिचानलाई केन्द्रमा राख्दै स्पष्ट जवाब दिएका छन्। झापा भेलामा सम्बोधन गर्दै महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरण केवल प्रशासनिक प्रक्रिया नभई पार्टी पुनर्संरचनाको अभियानका रूपमा व्याख्या गर्नुभयो। कार्यकरणमा अब पालो उखानको
3: मेला पर्खिन्छ बेला पर्खिँदैन।
2: उखानसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: राज्यसभाको सभापतिमा रवि लामिछाने निर्विरोध, प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय राष्ट्रिय सभाको प्रस्ताव, समाजवादबाट पछि हटेर सामाजिक लोकतन्त्र बन्यो मूल राजनैतिक सिद्धान्त,
2: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने,
3: चरम मौसमी घटनाका दर बढ्दो, व्यक्ति सचेत हुनका साथै पालिकाहरूले जोखिमको नक्साङ्कन सहित योजना बनाउन विज्ञको सुझाव,
2: अत्यधिक गर्मीका कारण युरोपको जनजीवन नराम्ररी प्रभावित, फ्रान्समा डुबेर 40 जनाको ज्यान गयो,
3: र रोनाल्डोको कीर्तिमानीसँगै विश्वकप फुटबलमा पोर्चुगलको शानदार जित, इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेले, पनामामाथि क्रोएसियाको 1 गोल।
2: आजको कार्यकरण सकिएको छ। कार्यकरणबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रह

0: के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: सन् 2026 जुन 24 तारिक बुधबार दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर सुरु गरौं प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेश सरकारको बजेटमा विपक्षीसँगै सत्ता पक्षको पनि असन्तुष्टि। बजेट पुनर्लेखन नभएसम्म संसद बैठक चल्न नदिने सांसदहरूको चेतावनी। जेएनजी आन्दोलनमा क्षति पुगेको तुलसीपुर उपमहानगरको भवन मर्मत गरिने। दाङको तुलसीपुरमा 128 जना यातायात मजदूरको आँखा परिसेन। सल्यानमा लागू सतमुक्त समाज निर्माणको अभियान शुरू। रुकुमको आठ बिस्कुटका करार कर्मचारीहरूद्वारा माग सम्बोधन नभए सामूहिक राजीनामाको चेतावनी। र एमाले उपाध्यक्ष विष्णु पौडेललाई 7 दिन थुनामा राख्न अनुमति। मनसुनी वायु देशभर फैलिने क्रम जारी। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा तातो लहरको सम्भावना।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला

0: अधिक टाउको दुखाई लगायत सिटी स्क्यान को माध्यम बाट यकिन र अवस्था को पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: आज हामीसँग दाङबाट प्रकाशित नयाँबुद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। लुम्बिनी प्रदेश सरकारको बजेट प्रति सत्ता पक्ष सँगसँगै सांसद तथा प्रतिपक्ष दलहरूले समेत विरोध जनाउँदै पुनर्लेखन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन्। आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथि हिजोदेखि छलफल शुरू भएको थियो। सोमबारका लागि निर्धारित प्रदेश सभाको बैठक सांसदहरूको असन्तुष्टिपछि हिजोका लागि सारिएको थियो। बजेटमाथिको छलफलमा सत्तापक्ष नेपाली कांग्रेस, जनमत पार्टी र जसपा नेपाल तथा प्रतिपक्ष दलहरू नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरूले बजेट असन्तुलित नीति तथा कार्यक्रम र प्राथमिकता सिद्धान्तसँग मेल नखाने गरी आएको भन्दै विरोध जनाएका हुन्। बजेट विनियोजनप्रति असन्तुष्ट सांसदहरूले बजेट पुस्तिका अर्थात रातो किताब पुनर्लेखन हुनुपर्ने माग गर्दै यो नभएसम्म प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिँदै लगातार विरोध जनाएपछि सभामुख तुलाराम घरती मगरले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो। तर सत्तापक्ष र प्रतिपक्ष बीच सहमति हुन नसकेपछि सभामुखले आज 1 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। प्रमुख विपक्षी दलका सांसद इन्द्रजीत थारूले प्रदेशको आवधिक योजना नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकतासँग मेल नखाने गरी असन्तुलित बजेट आएको हुँदा सच्याएर पुनर्लेखन गर्नुपर्ने अधिकांश सांसदहरूले माग गरेको बताउनु भएको छ। बजेट निर्माणका क्रममा मन्त्रीहरूले सांसदहरूसँग योजना माग गरे पनि ती योजनालाई बजेटले सम्बोधन नगरेकाले एमालेकै सांसदहरूले समेत बजेट पुस्तिका पुनर्लेखन गर्नुपर्ने विपक्षी दलको मागलाई समर्थन जनाएका छन्। जसपा नेपाल संसदीय दलकी नेता अम्बिका काफ्लेले विपक्षी दल मात्र नभई सत्तापक्षका नेपाली कांग्रेस, जनमत पार्टी र जसपा नेपालका सांसदहरूले समेत बजेट विनियोजन पूर्णतया असन्तुलित भएकाले स्वीकार्य नभएको हुँदा विरोध जनाएको बताउनु भएको छ। सत्तापक्षी दल नेकपा एमालेका सांसदहरूले समेत बजेट प्रति सरको असन्तुष्टि रहेको बताएका छन्। भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले शहरी विकास मन्त्रालयलाई अनधिकृत रूपमा पत्र काटेर आफ्नो निर्वाचन क्षेत्रमा 54 वटा योजनालाई बजेट विनियोजन गर्न निर्देशन दिएको आरोप लगाइएको छ। उहाँले मन्त्री, मुख्य पूर्व मुख्यमन्त्री र ठूला नेताहरूका निर्वाचन क्षेत्रमा 80-90 करोड बजेट विनियोजन भएको तर अन्य सांसदहरूलाई अति न्यून बजेट विनियोजन गरी भेदभाव गरिएको गुनासो गर्नुभएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि असार 1 गते 37 अर्ब 38 करोड 45 लाख रूपियाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो। प्रस्तुत बजेट मध्ये पुँजीगत तर्फ 22 अर्ब 71 करोड 65 लाख 40 हजार रूपियाँ, चालुतर्फ 11 अर्ब 11 करोड 27 लाख 10 हजार रूपियाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फको रकम समेत समावेश गरी कुल बजेट 37 अर्ब 38 करोड 45 लाख रूपियाँ पुगेको हो। चालु आर्थिक वर्ष 2082-83 प्रदेश सरकारले 38 अर्ब 91 करोड रूपियाँको बजेट ल्याएको थियो। दाङमा 1 महिनाको अवधिमा विभिन्न प्रकृतिका अपराधिक गतिविधि सम्बन्धी 81 वटा मुद्दा दर्ता भएका छन्। प्रहरीमा दर्ता भएका 81 उजुरीमा 89 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी समेत रहेका डीएसपी डाक्टर हेमबहादुर केसीका अनुसार दर्ता भएका मुद्दा मध्ये 23 वटा फर्चेट भएका छन् भने 58 वटा अनुसन्धान र कानूनी प्रक्रियामा रहेका छन्। घटनामा संलग्न 14 जना अझै फरार छन्। दर्ता भएका मुद्दा मध्ये जघन्य र गम्भीर प्रकृतिका अपराधिक सम्बन्धी 19 वटा, लागू औषध सम्बन्धी 15 वटा र आर्थिक कारोबार सम्बन्धी 13 तथा महिला बाल बालिका र ज्येष्ठ नागरिक सम्बन्धी एउटा तथा अन्य प्रकृतिका 23 मुद्दा रहेका छन्। यसै गरी जेठ महिनामा जिल्लाका विभिन्न ठाउँबाट 68 जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरले बढाएको सक्रियताका कारण विभिन्न समयमा अदालतबाट फैसला भएर फरार रहेका 68 जना प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीबाट 1,45,050 रुपियाँ जरिवाना असुल गरिएको छ भने उनीहरूलाई अदालतबाट 16 वर्ष 3 महिना 15 दिन कैद सजायका लागि कारागार चलान भएका छन्। पक्राउ परेका मध्ये 2 जना 10 वर्षपछि 6 जना 5 वर्षपछि र 60 जना 5 वर्षभन्दा कम समयका रहेको बताइएको छ। नेपाल यातायात स्वतन्त्र मजदूर संगठनको 47 औं स्थापना दिवस दाङसहित देशभर हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्वयंरूप संगठनको जिल्ला कमिटी दाङले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको जिल्ला कमिटिका अध्यक्ष दीपक कुमार बुढाथोकीले जानकारी दिनुभयो।
3: हामीले 5 गते हाम्रो 2 जना चालकहरू द्वन्दकालमा एम्बुलेन्समा परेर ज्यान गुमाउनु भएको थियो, उहाँको स्मृति कोष, उहाँको नाममा एम सुन्दर गुप्ता र छेत्रीलाल चौधरी स्मृति कोष भनेर अक्ष कोष भनेर हामीले खडा गरेका छौँ। र 7 गते बसपाको सरसफाई कार्यक्रम गर्यौं, 8 गते रक्तदान कार्यक्रम गर्यौं, 9 गते हामीले बिहान 7:30 बजेदेखि 11 बजेसम्म हामीले मजदुरहरूलाई निशुल्क आँखा चेक जाँच कार्यक्रम गरेका छौँ र अनुशासनवाला चालक परिचालक सहचालकहरूलाई सम्मान कार्यक्रम
2: त्यो बिहान तुलसीपुरको बस पार्कमा आयोजना गरिएको यातायात मजदूरहरूको लागि निशुल्क आँखा जाँच स्वास्थ्य शिविरमा 128 जनाको आँखा चेक जाँच गरिनुका साथै दृष्टि समस्या भएका 55 जनालाई निशुल्क चस्मा वितरण गरिएको संगठनका केन्द्रीय उपमहासचिव खगेन्द्र ओलीले जानकारी दिनुभएको छ। यसै गरी दिवसको अवसरमा रक्तदान गर्ने दाताहरूलाई सम्मान पत्र र उत्कृष्ट अनुशासित चालक सहचालकलाई पुरस्कृत समेत गरिएको छ। संगठनको विक्रम सम्बत 2036 साल असार 9 गते सुनसरीको पानीपिया जंगलमा भूमिगत रूपमा स्थापना भएको थियो। संगठनले स्थापना कालदेखि अहिलेसम्म यातायात मजदूर र श्रमिकहरूको हकहितको पक्षमा वकालत गर्दै आएको छ।

0: युवा पुस्तामा आज लागू औषध दुर्व्यसनको जोखिम बढ्दै गइरहेका बेला सल्यानमा यसको न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारवाला निकायहरू एकजुट भएका छन्। लागू औषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा बढ्दै गएको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजना तथा नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा सल्यानको सहकार्यमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको हो। अन्तर्राष्ट्रिय लागू औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरूद्धको दिवसको अवसर पारेर लागू औषध सेवनबाट हुने असर, त्यसबाट बच्ने उपाय तथा अभिभावकको भूमिका बारे जानकारी समेटिएको सचेतनामूलक पर्चा तयार गरी जिल्लाभर वितरण गरिएको छ। साथै होटल व्यवसायी, होस्टेल सञ्चालक, औषधि व्यवसायी, सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा अन्य सरकारवालासँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम समेत सञ्चालन गरिएको छ। वितरण गरिएको पर्चामा लागू औषध दुर्व्यसन भनेको के हो, यसको सेवनले स्वास्थ्यमा पार्ने गम्भीर असर, मानसिक तनाव, डिप्रेसन, सामाजिक बहिष्कार, आर्थिक क्षति र एचआईभी एड्स र हेपाटाइटिस जस्ता रोगको जोखिम बारे पनि जानकारी दिइएको छ। त्यसै गरी गलत संगतबाट टाढा रहने, परिवारसँग खुल्ला संवाद गर्ने, खेलकुद तथा सृजनात्मक गतिविधिमा सहभागी हुने तथा तनाव व्यवस्थापन गर्ने, आवश्यक परे विशेषज्ञको परामर्श लिने जस्ता उपायहरू पनि समेटिएका छन्। प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले लागू औषध दुर्व्यसन अहिले युवा पुस्ता माझ गम्भीर सामाजिक चुनौतीका रूपमा देखा परेको बताउनु भएको छ। उहाँले लागू औषधको प्रयोगले व्यक्तिको स्वास्थ्य मात्र नभई परिवार, शिक्षा, सामाजिक सम्बन्ध र समग्र समाजकै नकारात्मक प्रभाव पार्ने भएकाले यसको रोकथामका लागि सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्नु भएको छ। लागू औषध मुक्त समाज निर्माणको अभियान बुद्धिपूर्णले लेखेको खबर आजको नयाँ बुध राष्ट्रिय दैनिकमा छापिएको छ। आजको परिवेशमा अब कुराकानीको पालो। जेनजी आन्दोलनका क्रममा गत भदौ 23 र 24 गते जलेर क्षति पुगेको तुलसीपुर उपमहानगरपालिकाका भवन मरमत गर्ने काम अब शुरू हुने भएको छ। विभिन्न कारणले मरमतमा ढिलाइ भएको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले बताउनु भएको छ। अब ठेक्का प्रक्रियामा गइसकेकाले भवन मरमत गरी पहिलेकै अवस्थामा पुर्याउने काम हुने बताउनुभयो।
1: जेनजी आन्दोलनले क्षति भएका सम्पत्तिहरूलाई हामीले मर्मत सम्हार गर्नका निम्ति समयमै प्रयास गर्यौं, तर विभिन्न आर्थिक कारणले, यसको निकासका कारणले, ठेक्का टेन्डरमा जाँदा समयमा नगएका कारणले काम सम्पन्न हुन सकेका छैन। पहिलोपटक तुलसी टारमा चाहिँ हामीले इभिडिङ गरेर चाहिँ ठेक्का लगायौं, तसेको पर्खेन, तसेरो नपर्दाखेरि त्यसले रोक्यौं, अहिले पुनः चाहिँ के अरे ठेक्का गर्यौं, अब सम्झौता हुन्छ र हामी त्यो टावर निर्माण गर्ने काम गरेर हामी व्यापारीलाई हस्तान्तरण गर्ने काम गर्छौं, ठेक्कामा लगाउने काम गर्छौं। एउटा पाटो छ। दोस्रो, हाम्रो पुरानो प्रशासनिक भवनको सन्दर्भमा नगर विकास कोषले हामीलाई चाहिँ अनुदान दिने कुरा चाहिँ सूचित गरिसक्नु भएको छ र यो नयाँ सरकार परिवर्तन हुने कुराले चाहिँ त्यसको सम्झौता हुन बाँकी हो। पुरानो भवनको मर्मत सम्हारको ढिलो भएको छ। हामी केही समय अब नयाँ नेतृत्व पनि चाहिँ आइसकेपछि र त्यसको समिति पनि नयाँ बनिसकेपछि त्यो समितिसँग सम्झौता गरेर हामी यो असार लगतै, बजेट लगतै हामी सौन्य गतिबाट त्यसलाई मर्मत सम्हार गरेर कहिले कहिले दशैं अघि त्यसलाई कम्प्लिट गर्ने मनसायमा त्यसलाई छिटो मर्मत सम्हार गरेर चाहिँ पुरानै अवस्थामा पुर्याउनका निम्ति एकदम जोरदार ढंगले लागेका छौँ।
2: प्रशासनिक भवनको कुरा गर्दाखेरि पुरै त्यो ध्वस्त भइसकेको छ भन्ने कुरा थियो पहिले, अब त्यहाँ बस्न मिल्दैन रे भन्ने कुरा सुनिन्थ्यो। खास कुरा त्यसलाई मर्मत गरेर बस्न अवस्था छ।
1: हामी सबै कुरा इन्जिनियरिङ काम गर्न सक्दैनौँ, धेरै प्राविधिक ल्याएर देखायौँ। एउटा प्राविधिक यो अयोग्य छ, नबस्नु होला, खतरा छ भनेर भन्नुभयो एउटा टोलीले, पहिला आएको टोलीले। पछि फेरि चाहिँ के अरे मन्त्रालयबाट चाहिँ खटे आएको टोलीले चाहिँ रेट्रो फिटिङ गरियो भने चल्न सक्छ। पुरै भत्काएर गराउनु भन्दा रेट्रो फिटिङ गरेर चलाउँदाखेरि खर्चबाट तपाईँहरू बच्नुहुन्छ। जोखिम छ, तर त्यो जोखिमलाई हटाउनु भनेको चाहिँ अलिकति माथिको भारलाई चाहिँ के अरे घटाउँदै भार तल राख्ने र त्यसलाई रेट्रो फिटिङ गरेर मर्मत सम्हार गरेर जान सक्नका निम्ति यही अवस्थाको कुरामा चाहिँ टर्छ भन्ने खालको कुराहरू चालदिन रिपोर्ट आएका कारणले हामी त हामी मात्रै गरेनौँ, तुलसी सबै गर्यौँ, नगरपालिका आफैले गरिदिनु पर्यो, कसैले हातपाउ गरेन, संघ सरकार प्रदेश सरकारले मनदर्श भयो, तर हामीले लगाएर चाहिँ हाम्रो खर्च सबै ठाउँमा मर्मत सम्हार गरिदिने, निर्माण गरिदिने कामले चाहिँ ठुलो रकम त्यता लगानी गर्नुपर्ने हामीले यता चाहिँ सकेनौँ। त्यसपछि हामीले नगर विकास कोषसँग ऋण चाहिँ के माग गर्यौँ, उहाँहरूले चाहिँ 3 करोड रुपियाँले चाहिँ स्वीकृति गरिदिनु भएको छ। त्यसमा पनि चाहिँ 30% अनुदानको व्यवस्था गर्नुभएको छ। बाँकी चाहिँ हामीले ऋणमै चाहिँ ल्याएर त्यो व्यवस्थापन गर्ने कुरा हो।
2: समग्रमा भन्दाखेरि कति जति लाग्ने अनुमान गर्नुभएको छ?
1: अब यो समग्र भन्दाखेरि चाहिँ मोटो रकम हामीले स्वीकृत भएको 3 करोडलाई हेर्ने हो। खर्चकै हिसाबले हेर्यो भने अलग अलग छ। 53 लाख यता डेट टावर 2 करोड 23 लाख
2: दमकलको लागि बजेट कति जति लाग्छ?
1: त्यस्तो तर ठ्याक्कै हो, साउनसम्म दमकल आउने प्रक्रिया अगाडि बढ्छ।
2: नगरपालिका
1: आफ्नै लगानी आफ्नै आन्तरिक कोषबाट लगानी गरियो। जलाइदिएको जेएनजीले हो त लगाउनु त हामीले जेएनजीले त तिर्दैन। अब त्यो जेएनजी सरकार बनाएर चाहिँ हामीलाई यो रुपियाँ केही दिँदैन त के गर्नु? हामीले गर्नु पर्यो आफ्नो खर्च काटेर जनताको नागरिकको चाहिँ करको मुखलाई चाहिँ काटेर ल्याएर किन्नु पर्यो, बाध्यता हो।
2: नगरपालिकामा सवारी साधनदेखि लिएर भौतिक संरचनादेखि लिएर सबै कुरा गर्दाखेरि जेएनजी आन्दोलनबाट कति जति क्षति पुगेको अनुमान गर्नुभएको छ?
1: 25 करोड तल भएको छैन, माथि ध्वस्त पारिदिए। घाटा नाफा त कुरा थिएन, ध्वस्त पारिदिए, क्षति गरिदिए, यो दुविधा गरे त्यो 25 करोड रुपियाँ जनताको सम्पत्ति हो, जनताको रगत हो, जनताको पसिनामाथि चाहिँ उनीहरूले आगो लगाएर अपमान गरे।
0: आजको परिवेशमा अब छोटो विश्राम।
3: किसानहरूका लागि खुसीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-84-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। दाङको दङ्गीसरण गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको 21 गाउँसभामा गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। प्रस्तुत नीति तथा कार्यक्रममा विद्यालयमा डिजिटल पूर्वाधार विकास, शिक्षण सिकाई क्रियाकलापमा सुधारका लागि बजेट विनियोजन गरिएको छ भने वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यमशीलतामा आबद्ध गराउन विशेष उद्यम कार्यक्रम सञ्चालन गर्ने नीतिमा उल्लेख छ। यसै गरी कृषि क्षेत्रमा बढ्दो समस्याका रूपमा रहेको रासायनिक मल तथा विषादीको अत्याधिक प्रयोगलाई न्यूनीकरण गर्न जैविक मल र जैविक विषादी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ। अध्यक्ष गिरीले पेश गरेको नीति तथा कार्यक्रम सामान्य छलफलपछि मंगलबार नै गाउँसभाले पारित गरेको छ। गाउँसभाको पहिलो बैठकमा उपाध्यक्ष पिमा ओली खड्गाले न्यायिक समिति र राजस्व परामर्श समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक रेशम बहादुर ओलीले लेखा समितिको प्रगति प्रतिवेदन तथा आयव्यय अनुमोदन प्रस्ताव पेश गर्नुभएको थियो। बैठकले गाउँपालिकाको लोगो तथा चिन्ह, विभिन्न समितिका प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम सर्वसहमत रूपमा अनुमोदन गरेको छ। नीति तथा कार्यक्रम पारित गर्ने अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक र कर्मचारीलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेको छ। सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 1,36,01,26,513 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको 19 नगरसभामा नगर प्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उप प्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत गर्नुभएको थियो। नगरसभाले सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तय गरेको छ। नगर प्रमुख भण्डारीले नागरिकको जीवनस्तर सुधार गर्दै समृद्ध र आत्मनिर्भर शारदा निर्माण गर्ने लक्ष्यसहित बजेट केन्द्रित गरिएको बताउनुभयो। नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट मध्ये सालोतर्फ 66,90,26,513 रूपियाँ अर्थात 49.18% र पुँजीगत तर्फ 69,11,00,000 रूपियाँ अर्थात 50.82% विनियोजन गरेको छ। विकास निर्माणलाई प्राथमिकतामा राख्दै चालू र पुँजीगत खर्चलाई सन्तुलित रूपमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ। यसैबीच सल्यानको त्रिवेणी गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष 2083-84 का लागि 59,21,695,665 रुपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको 19 गाउँसभामा अध्यक्ष खिमबहादुर रावतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने बजेट र कार्यक्रम तर्जुमा समितिका संयोजक छवि राज शर्माले बजेट पेश गर्नुभएको थियो। गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाह सुधार र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीति कार्यक्रम ल्याएको जनाएको छ। नीति तथा कार्यक्रममा कृषकको उत्पादन, गाउँपालिकाको अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ। पशु पन्छीको नस्ल सुधार, कृत्रिम गर्भाधान, हरियो घाँस विस्तार, मोबाइल भेटनरी तथा घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गरिएको छ। गाउँपालिकालाई पूर्ण खोपयुक्त पशुपालन क्षेत्र घोषणा गर्ने लक्ष्य समेत राखिएको बताइएको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी विभागलाई अनुमति दिएको हो। पूर्व अर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट प्रहरले पक्राउ गरी काठमाडौँ लगेर हिजो अदालतमा उपस्थित गराएको थियो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको पनि बताइएको छ। सरकारले नेपालको सौम्य शक्ति र डायस्पोरा क्षेत्रको वृहत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीति महाशाखा स्थापना गरिसकेको छ। यस्तै आफ्ना संस्थागत व्यवस्था मार्फत सौम्य शक्ति प्रवर्धनका गतिविधिलाई सक्रिय बनाइएको पनि बताइएको छ। रुकुम पश्चिमको आडबिस्कोट नगरपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत 49 जना करार स्वास्थ्य कर्मीहरूले सेवा सुविधा र वृद्धि तथा विविध अन्त्यको माग गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्। लामो समयदेखि नगर अस्पताल र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत स्वास्थ्य कर्मीहरूले कोविड-19 महामारी, विपद तथा भूकम्प जस्ता कठिन परिस्थितिमा समेत

0: सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।
3: अत्याधिक गर्मीका कारण नेपालगंजका विद्यालय 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन र विश्वकप फुटबलमा गैराती र आज बिहान सम्पन्न खेलमा पोर्चुगल र क्रोएसिया विजयी इङ्ल्याण्ड र घाना बीचको खेल बराबरीमा टुङ्गियो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रासोपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गैराती उम्मेद्वारी दर्ता भई आज बिहान 8 बजेदेखि मतदान शुरू हुने तालिका छ। 4500 भन्दा बढी मतदातालाई मतदान गर्न 8 घण्टा लाग्ने अनुमान गरिएको छ। मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिँदैछ। 80 वटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। यसअघि हिजो भएको बन्द सत्रलाई सम्बोधन गर्नुहुँदै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभएको छ। सभापति लामिछानेले महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेद्वारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो। उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेद्वार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताउनुभयो। उहाँले बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीको वैचारिक दृष्टिकोण सामाजिक लोकतन्त्र भएको स्पष्ट पार्नु भएको छ। चितवनको भरतपुरमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा हिजो राजनैतिक प्रस्ताव प्रस्तुत गर्नुहुँदै सामाजिक लोकतन्त्रको आलोकमा नागरिक स्वतन्त्रता, समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित गरिने बताउनु भएको छ। पार्टीको आर्थिक दृष्टिकोण सामाजिक न्याय सहितको लोकतान्त्रिक समृद्धि र परराष्ट्र नीति, विकास, कूटनीति र वैश्विक मञ्चमा जीवन्त उपस्थिति हुने उल्लेख छ। रासोपाले संविधान

0: संशोधन मार्फत स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आफूलाई उभ्याएको छ। रासोपाले अहिलेको अत्यन्त महँगो निर्वाचन प्रणालीको सट्टा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण गर्दै नेपालको संविधान 2072 महत्वपूर्ण संशोधन गर्ने प्रस्ताव गरेको छ। चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा हिजो अर्थ राजनैतिक प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पार्टीको संख्या र सामर्थ्य पुगेका दिन संविधान परिमार्जन गरिने बताउनुभयो। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सांसद मन्त्री नबन्ने प्रणाली दलविहीन स्थानीय तह एवं 753 संख्यामा एक तिहाई कटौती प्रदेश सभा खारेज सहित संघीयताको पुनर्संरचना न्याय परिषद लगायत अन्य संवैधानिक अंगको अमूल सुधार मान्यता प्राप्त राजनैतिक दलको पारदर्शी कोष भरण जस्ता शासकीय सुधारका एजेण्डा रासोपाले बहसका लागि प्रवेश गराइसकेको डाक्टर वाग्लेद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ। जवाफदेही पूर्ण असल शासनको विधिमा बाँधिएर समुन्नतिको यात्रा तय गर्ने उद्घोष गर्दै रासोपाले शासकीय शक्तिको संग्रह र उपयोग गर्न आवधिक निर्वाचनबाट संसद र सरकार बनाउने तथा विधिको शासन मार्फत शासकीय शक्तिको सीमा तोक्ने उल्लेख गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले निर्दिष्ट गरेको मार्ग र विधि सम्बद्ध ढंगले अगाडि बढ्ने पार्टीका शीर्ष नेताहरूले बताउनु भएको छ। लोकतान्त्रिक विधिलाई व्यवहारिकता दिने गरी हरेक चुनौती चिर्न रासोपा सक्षम रहेको सन्देश पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनले दिनेमा प्रतिनिधिहरू विश्वस्त देखिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
1: दुईवटा निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता बेलैमा यकिन गर्न नसक्दा एक दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
2: हाम्रो फेरि 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै पर्नहरू आउँदै आउँदै हामी यहाँ पुगेको जनताले विश्वास गरेको त्यसमा एउटा सबभन्दा ठुलो कुरो यो समायोजनको कुरा पनि छ। त्यस कारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
1: सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सामु अनेक प्रश्नहरू छन्। यी मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईँहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रश्न पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुली
3: विधानले स्पष्ट पार्नेछ। हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 बुदाका वाचापत्रले 5 वटा बुदा भए करानामा मेरो सरकारले अहिले जुन 100 बुदामा कार्यरत बनाएर काम गरिरहेको छ यी सबै कुराले प्रश्न पारेको छ।
1: उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ्ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती चिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
3: लङ जर्नी भएको कारणले हिजोभन्दा आजभन्दा भोलि क्लारिटी हुने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा आउने क्लारिटीका कुराहरू होला अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला पार्टी कसरी सञ्चालन गर्नुपर्छ पार्टीको आधार स्तम्भहरू के हुन्छ कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
1: लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अंकगणित भन्दा जनताको मन जित्ने राजनीतिलाई कांग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। झापाको बिर्तामोडमा हिजो आयोजित कांग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनैतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागभण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कांग्रेससँग रहेको दावी गर्नुभयो। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसून प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउ दिएको छ। लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहर हिट वेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। अत्याधिक गर्मी बढेपछि नेपालगंज उपमहानगरपालिकाले आजदेखि लागू हुने गरी 3 दिन विद्यालय बन्द गरेको छ। यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत

0: क्षेत्रमा हुने भएकाले जनता खुशी हुने गरी काम गर्नुपर्नेमा जोड दिनु भएको छ। जिल्ला हुलाक कार्यालय चितवनको हिजो निरीक्षणपछि मन्त्री तिमिल सेनाले जनता खुशी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताउनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी पछि शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको हिजो बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम रहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिश गरेको र संस्कृत विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। वहाँका अनुसार असार महिनाभित्रै अध्यादेशले पदमुक्त गरेका मन्त्रालय अन्तर्गतका सबै निकाय पदाधिकारी नियुक्ति भइसक्ने छन्। वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई हिजो छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्र छात्रालाई जनै 10,000 रूपियाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभयो। गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा, रोजगारी लगायतका कारण मानिसहरू पछिल्लो समय गाउँबाट सहर बसाइसर्दा गाउँहरू खाली हुँदै गइरहेका छन्। उच्च बसाइसराईका कारण सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू खाली हुँदै जाने र रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुँदा स्थानीय तहहरूलाई नीति तथा कार्यक्रम र बजेटमा समेत घट्दो जनसंख्या चुनौती बनेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
1: सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू दैनिक खाली हुँदै गइरहेका छन्। बढ्दो उच्च बसाई सराईका कारण वर्षेनी जनसंख्या घट्दो क्रममा छ। अहिले स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन थालेका छन्। तर घट्दो जनसंख्या भने निकै नै चुनौतीको विषय बनिरहेको छ। स्थानीय टीका कैनी,
2: कोही वैदेशिक रोजगार बम्बई छन्, कोही मद्रास छन्, कोही बेङ्गलोर छन्, तर आज पनि ठुलो चाप छ। गाउँमा मान्छे मर्यो भनेपछि पनि मालमा हुने परिस्थिति छैन।
1: भएको जनसंख्या र जनशक्तिलाई रोक्न स्थानीय तहहरूले विभिन्न नीति तथा कार्य योजना ल्याएको भए पनि अपेक्षित रूपमा बढ्दो बसाई सराईलाई रोक्न निकै नै चुनौती छ। वैदेशिक रोजगार प्रतिको बढ्दो आकर्षण, सेवा सुविधाहरूको अभाव तथा स्वरोजगार, शिक्षा, स्वास्थ्य सेवा गुणस्तरीय नहुँदा पहाड़ छोड्दै तराई तथा सहर बजारतिर बसाई सराई भइरहेको बताउनुहुन्छ नवदुर्गा गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष दिलबहादुर विष्ट।
3: खेतीयोग्य जमिनहरू पुरा बाँझो, गाउँ बस्तीहरू पनि ठुल्ठुला घरहरू छन्, सबै बाँझो देखिने अवस्था छ। एउटा गाउँमा 2-4 परिवारहरू मात्रै देखिने गरेको र राम्रो शिक्षा पाउने भन्ने लय लयका कारणले पनि गाउँबाट
1: अहिले प्राय जसो गाउँहरूमा पुरुषहरू पलायन हुँदा महिला र ससाना बाल बालिका मात्र गाउँमा भेटिने हुँदा योजनाको काममा समेत पुरुषहरू खोज्न मुस्किल हुने गरेको धनादेवी राउतको अनुभव छ।
4: कुनै योजनाको काम गर्दा पनि अहिले पुरुष एउटा सदस्यमा बस्नलाई पनि खोज्न पनि धौधौ भइरहेछ भने मलामी पनि महिला जानुपर्ने या मान्छे नपुगेर पुरा गाडीको खर्च तिर्नुपर्ने अवस्था छ। अहिले जम्मै खेत बजार बसिसके।
1: स्थानीय तहहरूले कृषि शिक्षा लगायतका क्षेत्रमा योजना ल्याएको भए पनि बढ्दो बसाई सराई रोक्न भने निकै नै चुनौती छ। डडेलधुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 अन्य पालिकाबाट बसाई सरी आउनेहरूलाई जग्गा खरिद तथा घर निर्माणका लागि सहुलियत कार्यक्रम ल्याएको छ। गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्की,
5: हामीले उहाँहरूलाई घर बनाउँदाखेरि पनि 50,000 भन्दा माथिको हामीले कानून बनाउँदैछौँ, उहाँहरूलाई थप इन्सेन्टिभ दिएर।
1: यसरी संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय सरकारको ठोस योजना नहुँदा जनशक्ति पलायन ठूलो समस्याका रूपमा रहने देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रका 520 संरचना हटाएको छ। यही असार 4 गतेदेखि बस पार्क क्षेत्रका व्यापारिक कम्प्लेक्स र सटरहरूमा डोजर चलाएको महानगरले हालसम्म बाँसतोला कम्प्लेक्सका 320 र अन्य 200 सटर कवलहरू खाली गरेको हो। हाल त्यस स्थानलाई सम्याउने काम भइरहेको र थप कार्यलाई निरन्तरता दिइएको पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा डेंगु संक्रमणमा वृद्धि भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिएको श्रीलंकाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका

0: अनुसार अस्पतालहरूमा दैनिक 1,000 भन्दा बढी बिरामीहरू डेंगू संक्रमणका कारण अस्पताल भर्ना हुने गरेका छन्। श्रीलंका राष्ट्रपति अनुरा कुमार दिशा नायकेको कार्यालयले श्रीलंका सेना नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रूपमा सहभागी हुने बताएको छ। डेंगूले उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेशी दुख्ने र बिरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव निम्त्याई मृत्यु समेत हुने गरेको छ। यस वर्ष लगभग डेंगूका 50,000 केसहरू रिपोर्ट गरिएकोमा 29 जनाको मृत्यु भएको छ। यसअघि सन् 2017 186,000 जनामा डेंगू संक्रमण पुष्टि गरिएकोमा 440 जनाको मृत्यु भएको थियो। युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट संकेत भन्दै यस्ता गर्मीका छालहरू अझ बारम्बार लामो र तीव्र हुने चेतावनी दिएका छन्। फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ। फ्रान्सका खेलकुद तथा युवा मन्त्रीका अनुसार एक हप्तामा करिब 20 जनाको डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अप्नाउन आग्रह गरिएको छ। यसअघि सुरक्षा निकायले कम्तीमा 13 जनाको मृत्यु भएको पुष्टि गरेको थियो। अत्याधिक तापक्रमका कारण फ्रान्स सरकारले संकट व्यवस्थापन बैठक समेत आयोजना गरेको छ। बेल्जियममा मौसम विभागले आगामी दिनहरूमा अहिलेसम्मकै उच्च तापक्रम पुग्ने चेतावनी दिएको छ। केही विद्यालयले कक्षाहरू छुट्याएका छन् भने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जर्मनीमा गर्मीका कारण पौडी दुर्घटनामा वृद्धि हुँदा सप्ताहन्तमा 5 जनाको मृत्यु भएको छ। साथै फ्रान्कफर्ट विमानस्थल लामो समय विमानमा रोकिएका यात्रुहरूलाई स्वास्थ्य समस्या देखिएको छ। बेलायतमा पनि उच्च स्तरको गर्मी चेतावनी जारी गरिएको र त्यहाँ केही क्षेत्रमा तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। मौसम विभागले जुन महिनाकै रेकर्ड तोडिन सक्ने चेतावनी दिएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: पछिल्लो समय नेपालको सम्पत्ति शुद्धिकरणको अवस्था प्रगतितर्फ उन्मुख भएको देखिएको छ। फ्रान्सको पेरिसमा यही जुन 15-19 उन्नाइससम्म सम्पन्न प्लेनरी बैठकले नेपालले सम्पन्न गर्नुपर्ने 15-16 कार्य मध्ये 3 कार्य सम्पन्न गरिसकेको र अन्यलाई पनि छिटै सम्पन्न गर्न निर्देशन दिएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स FATF को प्लेनरी बैठकले विश्वभरका मुलुकहरूको सम्पत्ति शुद्धिकरणको जनवरीदेखि अप्रेल 2026 समीक्षा गर्दै नेपालले प्रगति गरेका विषयहरूलाई हटाउँदै बाँकी रहेका विषयहरूमा सुधारको काम अघि भनेको छ। नेपालले यही गतिमा काम गरेमा नेपाल आगामी 1 अवधिमा ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि नेपालले मुख्य रूपमा आर्थिक अपराधका हिसाबले उच्च जोखिममा केन्द्रित भएर थप कार्य गर्नुपर्ने FATF को प्लेनरी बैठकले औल्याएको अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विषय हेर्ने सहसचिव डाक्टर हरिप्रसाद नेपालले जानकारी दिनुभयो। उहाँले विगत 10 महिनामा नेपालको प्रगति महत्वपूर्ण भएकोले नेपालले सम्पादन गर्नुपर्ने मध्ये सम्पन्न भइसकेका कार्यहरू सूचीबाट हटाएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने बताउनु भएको छ। चितवन उद्योग संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिटै त्यसलाई अगाडि बढाउने उल्लेख गर्नुभयो। सरकारले उद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने समेत उहाँले उल्लेख गर्नुभयो। नियम उल्लङ्घन गर्ने उद्योगहरूको विद्युत लाइन काटिएको र प्रक्रियामा आई सञ्चालन भएका उद्योगहरूलाई छुट सहित गरिएको मन्त्री यादवले बताउनुभयो। कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले संघका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। स्पेनी व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तार गर्न र द्विपक्षीय व्यापार विस्तार गर्न आग्रह गरिएको छ। स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित नेपाल स्पेन बिजनेस फोरम 2026 स्पेनका लगानीकर्ता तथा व्यवसायीहरूले नेपाल सरकार तथा निजी क्षेत्र बीच सहकार्यको अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। भएको छ। मेड्रिड स्थित नेपाली दूतावासद्वारा आयोजित फोरम बैठकमा स्पेनका लगानीकर्ता तथा व्यवसाय र नेपालका सरकारी तथा निजी क्षेत्र बीचको दूरी घटाई व्यापार तथा लगानी सहकारी विस्तार गर्ने विषयमा जोड दिइएको छ। कार्यक्रममा स्पेनका लागि नेपाली कार्यवाहक राजदूत पूरक अधिकारीले नेपाल र स्पेन बीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकारीका उच्च सम्भावना भएका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा स्पेन उद्योग वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रेड्रिक बेजले स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलता बारे जानकारी गराउँदै स्पेनी उपभोक्ताहरू विशिष्ट अन्तर्राष्ट्रिय उत्पादन प्रति आकर्षित हुँदै गएको उल्लेख गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको पशुसूचक नेप्से करिब चार महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ। यस्तै नेप्से पशुसूचक 26.16 अङ्कले घटेर कारोबार भएको छ। मंगलबारको कारोबार पछि नेप्से पशुसूचक 2674 अङ्कमा झरेको छ। यो अङ्क फागुन 17 यताकै न्यून अङ्क हो। अघिल्ला दिनहरूमा प्राय एकल अङ्कमा घटबड भइरहेको बजार पशुसूचक मंगलबार भने दोहोरो अङ्कले घटेको हो। यस दिन बजारको पशुसूचकका अतिरिक्त कारोबार रकम पनि घटेको छ।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैराती भएको खेलमा पोर्चुगल विजयी भएको छ। समूह के अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 गोल अन्तरले पराजित गरेको हो। जितसँगै पोर्चुगल समूह के को अङ्क तालिकामा 4 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। गैराती नै भएको अर्को खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ। समूह एल अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। साथै आज बिहान भएको खेलमा पानामालाई 4-0 गोल अन्तरले पराजित गर्दै क्रोएसिया विजयी भएको छ। आज बिहान 7:45 बजे कोलम्बिया र कङ्गो बीच खेल हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशका कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ। 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रासोपाको पहिलो महाधिवेशनबाट सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित। अन्य पदहरूमा आज मतदान हुँदै सामाजिक लोकतन्त्र रासोपाको वैचारिक दृष्टिकोण संविधान संशोधन मार्फत स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रासोपा। देशका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण। अत्याधिक गर्मीका कारण नेपालगंजका विद्यालय 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन। र विश्वकप फुटबलमा गैराती र आज बिहान सम्पन्न खेलमा पोर्चुगल र क्रोएसिया विजयी। इङ्ल्याण्ड र घाना बीचको खेल बराबरीमा टुङ्गियो। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।
6: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
7: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
6: आजको कार्यक्रममा हामी जातीय भेदभाव र छुवाछुत सम्बन्धमा पछिल्ला समयमा भइरहेका घटना, जातीय भेदभाव र छुवाछुत सम्बन्धी कानूनी व्यवस्था, कार्यान्वयनको अवस्था तथा हाल दलित आयोगले गरिरहेको काम कारबाही बारे केन्द्रित हुनेछौ। त्यस विषयमा राष्ट्रिय दलित आयोगका सदस्य एवं प्रवक्ता सुन्दर पुर्कुटीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। कानूनका कुरा कार्यक्रममा स्वागत छ।
8: धन्यवाद।
6: जातीय भेदभाव र छुवाछुत सम्बन्धी मुलुकको पछिल्लो अवस्था बारे जानकारी गराइदिनुहोस् न।
8: जाति विभेदका घटनाहरू अहिले तीव्र रूपमा घटिरहेका छन्। विशेष गरी यो नेपालको संविधानले सबै नागरिकलाई समानता, सम्मान र विभेद रहित जीवनको अधिकार सुनिश्चित गरेको छ। दलित समुदायले ऐतिहासिक रूपमा भोग्दै आएको जातीय विभेद अन्त्य गर्न संविधान, कानून र विभिन्न नीतिहरू निर्माण भएका छन्। तर कानुनी व्यवस्था हुँदै हुँदा हुँदै पनि व्यवहारमा विभेदका घटनाहरू अझै देखिन्छन्। त्यसैले कानुनको सबैभन्दा पहिले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आजको मुख्य आवश्यकता छ। जातीयताकै कारणले गर्दा आज अन्तर्जातीय विवाह गरे बापत मान्छे मारिनु पर्ने, जातीय विभेदकै कारणले, जातीयताकै कारणले गर्दा घर कोठा भाडामा नपाउने, अन्तर्जातीय विवाह गरे बापत मान्छे मारिनु पर्ने, चिया खाएर गिलास नमाजे बापत फेरि पनि मान्छे मारिनु पर्ने, कुटिनु पर्ने अवस्थाहरू, यी अवस्थाहरू दोहोरि नै रहेका छन्। यस्ता खालका चाहिँ अहिलेका विशेष गरी यी घटनाहरू चाहिँ अहिले अगाडि देखा परिरहेका छन्। जाति विभेद चाहिँ विशेष गरी यो नितान्त मनोवादी, हिन्दूवादी, ब्राह्मणवादी, एउटा सत्ताको चित्र कीर्ति विकृतिको मानसिकता हो भन्ने हाम्रो बुझाइ छ। यो एक प्रकारको एउटा मानसिकता रोग पनि हो, नत्र यसको सैद्धान्तिक रूपमा प्रमाणित छ, नत्र वैज्ञानिक रूपमा, न त प्राकृतिक रूपमा प्रमाणित छ। जातीय विभेद मानवमाथि मानवले गर्ने जघन्य अपराध हो। विभेदले विकृतिको विकास गर्न दिएको छैन। यसले जन्मदेखि आमाको गर्भसम्म, चिट्टामा गएर हरानी भएसम्म पनि विभेद अन्त्य नहुने गरी दलित समुदायहरू अहिलेको अवस्था चाहिँ विशेष गरी गुर्जनमा परिरहेको छ। यसले चौतर्फतिर विकासमा अवरोध गरेको छ। आजसम्म पनि भेदभावको विरासत छ। त्यसैले अहिले पनि यो समुदायको राजनीतिक, आर्थिक र सामाजिक र शासकीय रूपमा पहुँच स्थापित नभई गुर्जनमा परिरहेको छ। तै त राष्ट्रसङ्घ नियोगको प्रतिवेदनले भन्छ, महिला र दलित माथि हुने गरिएको विभेदका कारणले देशको कुल गार्हस्थ्यमा उत्पादनमा 25.2% दरले प्रतिवर्ष नौसानी भइरहेको छ। यो राज्य राजनीतिक पार्टीहरूले यो गम्भीर तथ्यलाई नजर अन्दाज गरिरहेको हामीले बुझिरहेका छौँ भन्ने लाग्छ।
6: पछिल्लो अवस्था चाहिँ पहिला भन्दा सुधारात्मक छ कि त्यस्तै छ कि कस्तो छ?
8: विशेष गरी संविधानले सबै नागरिकलाई समानता, सम्मान र विभेद रहित जीवनको अधिकार सुनिश्चित गरेको छ। दलित समुदायले ऐतिहासिक रूपमा भोग्दै आएको जातीय विभेद अन्त्य गर्न संविधान, कानून र विभिन्न नीति निर्माण भएका छन्। तर कानुनी व्यवस्था हुँदा हुँदै पनि व्यवहारमा विभेदका घटनाहरू अझै देखिन्छन्। यो तपाईँ हामीले सबैले देखिरहेको छौँ। त्यसैले यो कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने यो विभिन्न यो आयोगमा आएका उजुरीका आधारमा पनि र स्थगत अनुगमनका आधारमा पनि यो विभेदहरू झन् बढी घटिरहेको चाहिँ हामीले आयोगमा आएका उजुरीहरूलाई बुझ्न सकिन्छ।
6: पछिल्ला घटनाहरूलाई आयोगले कसरी हेरिरहेको छ त? जस्तै तपाईँले भन्नुभयो नि, यो चाहिँ बढ्दैछ, अझै झन् बढ्दो क्रममा छ भन्नुभयो।
8: जातीय विभेदका घटनाहरूलाई राज्य र राजनीतिक पार्टीहरू पहिलो कुरो संवेदनशील हुनुपर्छ भन्ने हामीले ठानिरहेका छौँ। र यो जातीय विभेदका घटनाहरू हामीले हेरिरहँदाखेरि अहिले पनि एउटा विद्यालयमा पढाउने शिक्षकहरूलाई विभेद गरिरहेका छन्। यी विभेद र अन्तर्जातीय विवाह गरे बापत अहिले पनि मान्छे मारिनु पर्ने अवस्थाहरू छन्। त्यसैले यो संविधान, ऐन, कानुनमा भएका कुराहरूलाई सबैभन्दा व्यवहारमा देखिने गरेर कार्यान्वयन गर्नुपर्छ भन्ने चाहिँ यो आयोगको कुरा छ।
6: जो राष्ट्रिय दलित आयोगका सदस्य एवं प्रवक्ता हुनुहुन्छ, जातीय भेदभाव र छुवाछुत सम्बन्धी कानुनी व्यवस्था कस्तो छ त्यो चाहिँ हाम्रो श्रोतालाई बताइदिनुहोस् न, त्यसको कार्यान्वयन अवस्था कस्तो छ त्यो पनि बताइदिनु न अलिक।
8: नेपालको यो विशेष गरी संविधानमा समानताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक उल्लेख छ, सामाजिक न्यायको हक, शिक्षा स्वास्थ्य रोजगारी र सहभागिताको अधिकार सुनिश्चित गरेको छ, संविधानको धारा 24 छुवाछुत तथा भेदभाव स्पष्ट रूपमा निषेध गरेको छ, यस्तो कार्य कानुन बमोजिम दण्डनीय अपराध हुनेछ। त्यति मात्र होइन, जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन 2068 यस सम्बन्धमा प्रमुख कानुन हो। यस ऐनले सार्वजनिक वा निजी स्थानमा कसैलाई जातका आधारमा अपमान, बहिष्कार, सेवा दिन इन्कार, धार्मिक तथा सामाजिक गतिविधिमा रोक लगाउने जस्ता कार्यलाई अपराध मानेको छ।
6: यो विषय चाहिँ पर्याप्त छन् कि अपर्याप्त, विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ?
8: पहिलो कुरो त यो कानुनै यो संशोधन गर्नुपर्छ भन्ने आएको कुरा छ। कानुन बनाइयो, पहिलो कुरो यो कानुन कारुनै भएको छैन, त्यस कारणले यो अहिलेको जुन आयोगमा जातीय विभेदका उजुरीहरू जाहेरीहरू आइरहेका छन् त्यो जाहेरी हेरिरहँदाखेरि चाहिँ हिजोको भन्दा दिन

0: कुराहरू गर्छ यसले, नीतिगत सिफारिस गर्ने अनि सचेतना अभिवृद्धि गर्ने तथा दलित अधिकारको अवस्थाबारे अनुमोल गर्ने, के कस्ताहरू भइरहेका छन् दलित हकसँग सम्बन्धित कानुनका कुराहरू चाहिँ प्रभावकारी रूपले चाहिँ यो कार्यान्वयन भएका छन् कि छैनन् भनेर त हामीले यो अनुमोल गर्ने कार्यहरू गरिरहेका छौँ। यो ठ्याक्कै भन्न सकिने अवस्थाहरू छैनन्। अब हामीले राष्ट्रिय दलित आयोगको तर्फबाट केही सुझावहरू पनि दिएका छौँ, यो जाति कसुर सजाय संशोधन गर्नुपर्ने खालको कुराहरू, संविधान संशोधन गर्नुपर्ने खालको कुराहरू छौँ, सुझावहरू हामीले सुझाव र सिफारिस गरेका छौँ। त्यो सुझाव र सिफारिसहरू कार्यान्वयन भयो भनेदेखि मात्रै भन्न सकिने अवस्थाहरू रह्यो अहिले।
1: होइन, वर्तमान संसदको दृष्टिकोण चाहिँ के पाउनु भएको छ तपाईँले?
0: वर्तमान संसदको दृष्टिकोण चाहिँ देशमै चाहिँ यो जातीय विभेदहरूको घटनाहरू घटिरहेका छन्। यो जातीय विभेदका घटनाहरूलाई कसरी अन्त्य गर्न सकिन्छ र यो समानतामूलक समाज निर्माण गर्नुपर्छ भन्ने खालको कुराहरू चाहिँ आम उत्पीडित दलित समुदाय लगायत त्यसमा सहभागी हुने दलित समुदायका प्रतिनिधिहरूले यो आवाजहरू चाहिँ बुलन्द रूपमा उठाइरहनु भएको छ। त्यस कारणले गर्दाखेरि त्यो आवाजलाई अब व्यवहारमा नदेखिएको कारणले अहिले सुनेको त भन्न मिल्दैन। यो अहिले जुन जति घटनाहरू घटिरहेको यसो चाहिँ हामीले आयोगको चाहिँ तथ्याङ्क हेरिरहने हेर्दाखेरि चाहिँ राज्य अलि संवेदनशील नभएको हो कि भन्ने चाहिँ हाम्रो ठमाइ रहिरहेको छ।
1: अब यो ग्रास रुट लेभलबाटै यो जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न चाहिँ कसरी सकिन्छ त?
0: अब यो यस्तो छ, हामीले के भनिरहेका छौँ भने सबैभन्दा पहिले राज्य र राजनीतिक पार्टीहरू पहिलो कुरो स्पष्ट हुनुपर्छ। सङ्घीय सरकार त्यसपछि आएर प्रदेश सरकार स्थानीय तह चाहिँ तिनैवटा सरकारले जातीय विभेद अन्त्य गर्नका लागि टोल टोलमा टोलसम्म पुग्ने गरेर अभियानका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने खालको कुराहरू हामीले गरिरहेका छौँ र केन्द्रीय सरकारले सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकारले जातीय विभेद गरिएको देखिएमा जस्तै नेपाल सरकारले जातीय विभेद देखिएमा सबैभन्दा पहिले त्यसको रेकर्ड राख्ने, रेकर्ड राखेर सार्वजनिक रूपमा नाम प्रकाशित गरिने छ भन्नु पर्यो। त्यसपछि अहिलेको अवस्थामा सबैभन्दा बौद्धिक शिक्षित अनि युवाहरू चाहिँ त्यो विभेदहरू भइरहेका छन्। त्यस कारणले यी विभेद हुने मान्छे जसले विभेद गर्छ, युवाले चाहिँ जसै विभेद गर्छ भनेदेखि लोकसेवा लगायत सम्पूर्ण सेवाबाट वञ्चित गरिनेछ भन्ने खालको कुराहरू अभियानको रूपमा लैजानु पर्ने हुन्छ। त्यसपछि राजनीतिक पार्टी र राजनीतिक पार्टीका नेता कार्यकर्ताले पनि अहिले विभेद गरिरहेको देखिन्छ। त्यसपछि आएर कर्मचारीहरूबाट पनि त्यो विभेद भइरहेको देखिन्छ र त्यसपछि जनप्रतिनिधिहरूबाट पनि विभेद भइरहेको देखिन्छ। राजनीतिक पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि र कर्मचारीले विभेद गरेमा ठाउँको ठाउँ कानुन कारवाही गर्छौँ भन्ने चाहिँ अभियानका रूपमा यो लैजानुपर्ने अहिलेको आवश्यकता देखिन्छ। त्यसै गरी सामाजिक सुरक्षा विशेष गरी दलित समुदायले 60 वर्षले प्राप्त गर्नुहुन्छ भने गैर दलित समुदायको मान्छेले 70 वर्षमा यो सामाजिक सुरक्षा प्राप्त गर्नुहुन्छ। एकल महिलाले पनि सामाजिक सुरक्षा प्राप्त गर्नुहुन्छ। यदि यो सामाजिक सुरक्षा प्राप्त गर्ने कोही कसैले जाति विभेद गर्छ भनेदेखि यो सामाजिक सुरक्षाबाट पनि हामी वञ्चित गरिनेछ भन्ने खालका कार्यक्रमहरू टोल टोलमा अभियानका रूपमा यो सञ्चालन गरिनुपर्छ भन्ने खालको कुराहरू राष्ट्रिय दलित आयोगको खम्बाई छ, कुरा छ।
1: यस सम्बन्धी दलित आयोग चाहिँ निर्मम भएर केही कामहरू गरिरहेको छ कि त्यही बारेमा के?
0: राष्ट्रिय दलित आयोगले त जहाँ जातीय विभेदहरू घटना गर्छ त्यो घटना घटेको ठाउँमा

0: बन्धक भनेर 4.5 वर्ष चाहिँ जाति छुवाछुत कसुर सजायहीन अनुसार चाहिँ दण्ड सजाय भएको पनि देखिन्छ। पोखरा महानगरपालिका एउटा जनप्रतिनिधिले बजेट विनियोजन गर्ने बेलामा एउटा दलित समुदायका जनप्रतिनिधिले यो दलितले यो सिनो ताने नै तान्ने बजेटमा पनि सिनो ताने नै तान्ने भनेर अपशब्द बोले बापत सम्बन्धित जनप्रतिनिधिलाई 4.5 महिना चाहिँ कैदको व्यवस्थाहरू पनि गरिएको यो सबै कुराहरू राष्ट्रिय दलित आयोगले गरेको छ। सामाजिक सञ्जालमा विभिन्न खालका अपशब्द बोल्ने सुर्खेतकै एउटा घटना छ। शिक्षकले चाहिँ अपशब्द बोले बापतको चाहिँ उहाँलाई पनि दण्ड सजायहरू भएका छन्। यो सबै चाहिँ धेरै कुराहरू चाहिँ राष्ट्रिय दलित आयोगको तर्फबाट यी खालका कुराहरूलाई हामीले चाहिँ राष्ट्रिय दलित आयोगले अगाडि बढाइरहेका छौँ र विशेष गरी हामीले चाहिँ सत्य र तथ्यका आधारमा अगाडि बढाउने खालका यस्ता घटनाहरू जातीय विभेद जहाँ हुन्छ त्यहाँ चाहिँ सबैभन्दा पहिला स्थलगत अनुगमन गर्ने, स्थलगत अनुगमन गरिसकिसकेपछि त्यो सत्य र तथ्यका आधारमा नेपाल सरकारका सिफारिस गर्ने खालका कामहरू हामीले तीव्र गतिमा हामीले अगाडि बढाइरहेका छौँ। अहिलेसम्म हामीसम्म 52 घटनाहरू आएका छन्। अब यो घटना सुनिरहँदाखेरि तपाईँलाई अचम्म हुन्छ, देशैभरि चाहिँ यो 52 मात्रै घटना घटिरहेको होला त, यो 52 त बढी घटनाहरू घटिरहेका छन्। तर कतिपय घटनाहरू चाहिँ पञ्चायती शैलीमा मिलाउने खालको कुराहरू हामी देखिरहन्छौँ, बुझिरहेका छौँ हामीले पञ्चायती शैलीमा बाहिर नआउने भित्रभित्रै मिलाउने खालको काम कुराहरू भइरहेका छन्। तर हामीले त्यसलाई पनि निगरानी गरिरहेका छौँ, यो कसरी के भइरहेको छ, जातीय विभेदका घटनाहरू घटिरहने, जातीय विभेदका घटनाहरू घटिरहने, त्यसपछि यो मिलापत्र गर्ने खालका कामहरू पनि काहीँ काहीँ केही कतै देखिन थालेका छन्। त्यसै जातीय विभेदका घटनाहरू घटिरहने, मिलापत्र गर्ने कुनै कानुनमा नभएका कुराहरूलाई यो पञ्चायती शैलीमा मिलाउने खालको कुराहरू पनि यस्ता खालका कामहरू पनि भइरहेको हामीले बुझिरहेका छौँ, बुझेका छौँ। त्यसैले यो घटना आयोगमा आएका चाहिँ 52 आयोगमा घटनाहरू अहिलेसम्मको 52 घटनाहरू छन् यो आर्थिक वर्षमा। तर देशैभरि हामीले यसो चाहिँ अनुगमनको सिलसिलामा पनि यसो कहिलेकाहीँ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह दलितको बस्तीमा गइरहँदाखेरि एकदमै चाहिँ दर्दनायकका घटनाहरू हामीले सुनिरहेका छौँ, सुनेका पनि छौँ। कतिपय ठाउँमा, कतिपय स्थानीय तहमा काहीँ बैठक बस्छ, सार्वजनिक ठाउँमा बैठक बस्छ, अनि बैठक भइसकिसकेपछि हाम्रो बैठक भइसकेका हुन्छ। बैठक भइसकेपछि एउटा मान्छेलाई सोध्यो भने यहाँ जातीय विभेद छ कि छैन भन्दाखेरि जाति यहाँ त जातीय विभेद त छैन तर खाजा खाने बेलामा चाहिँ तितर बितर हुन्छ भन्ने खालको ठाउँहरू पनि हामीले स्तरगत अनुगमन गरिरहँदाखेरि हामीले देख्यौँ। त्यसैले यो अहिले घटनाको चाहिँ आयोगमा 52 घटनाहरू जाहेरीहरू भएको छ यो आर्थिक वर्षमा। अझ यो आर्थिक वर्ष सिद्धिएको छैन, यो आर्थिक वर्षसम्मको कति हुन्छ, यो आर्थिक वर्षमा यति छ तर यति मात्र घटनाहरू है छैन, थुप्रै घटनाहरू घटिरहेका छन्। यो हामीसँग लिपिबद्ध भएको हाम्रो आयोगमा आएको उजुरीहरू, त्यसपछि यो सामाजिक सञ्जालमा आएका उजुरीहरूको आधारलाई मात्रै हामीले यति भनेका छौँ।
1: हजुर, हामीले त सामाजिक सञ्जालमा देखेका छौँ कि कतिपय अवस्थामा त दलित समुदायको छुट्टै नै पानीको मूल समेत राखेको देखेका छौँ, होइन? शिक्षकलाई, दलित शिक्षकलाई नै छुवाछुत भएको पनि हामीले सामाजिक सञ्जालहरूमा देखिरहेछौँ।
0: अनि यो फेरि पनि जटिल प्रश्न हो, यो यसका लागि फेरि कति पाठ्यबाट हो। अहिले हामी यो जिल्लाको नाम मैले अहिले बताइनँ हजुरहरूलाई, त्यो घटनाको बारेमा पनि हामी एकदमै हामीले अध्ययन गरिरहेका छौँ, त्यसलाई पनि अनुगमन गरिरहेका छौँ। आज यो देशमा जो हामीले कहाँबाट चाहिँ यो विभेद हुँदैन होला भन्ने हामीले ठानिरहेका छौँ, जो चाहिँ बौद्धिक मान्छेहरू शिक्षकबाट नै यो विभेद भइरहेको अवस्थाहरू छन्, त्यो विभेदलाई चाहिँ जाति विभेद कसुर सजाय ऐन 2068 बमोजिम कानुनी कारवाही गर्नुपर्छ भनेर चाहिँ राष्ट्रिय दलित आयोग अहिले पनि क्रियाशील छ, भोलि पनि यही ढङ्गले हामी क्रियाशील हुन्छौँ। जातीय विभेद जो मान्छेले गर्छ त्यो जातीय विभेद गर्ने मान्छेहरूलाई कानुन बनाउने कारवाही गर्नुपर्छ भनेर तीव्र गतिमा अगाडि बढिरहेका छौँ। यसलाई हामी यो घटनासँग सम्बन्धित देशैभरि घटिरहेका घटनाको सवालमा राष्ट्रिय दलित आयोग संवेदनशील छ, संवेदनशीलपूर्वक यसलाई हामीले अगाडि बढिरहेका छौँ।
1: अहिलेको नयाँ सरकार र वर्तमान संसदको चाहिँ यो जातीय भेदभाव र छुवाछुत सम्बन्धी चाहिँ उहाँहरूको दृष्टिकोण कस्तो छ, उहाँले यसबारेमा के चाहिँ प्रश्न पार्नु भएको छ, त्यो बारे पनि केही बताइदिनुहोस् न।
0: विशेष गरी संसदहरूसँग पनि हाम्रो छलफल भइरहेको छ, त्यसपछि दलित समुदायका मान्छेहरूसँग पनि हाम्रो

0: छलफल भइरहेका छौँ। राज्यको हाम्रो राष्ट्रिय दलित आयोगको तर्फबाट हामी भनिरहँदाखेरि चाहिँ राज्यको भूमिकाको सन्दर्भमा संवैधानिक रूपमा प्रबन्धन गरिएको सहनुपाती सहस्थितिको व्यवहारमा कार्यान्वयन गर्नेतर्फ अलिकति ध्यान दिनुपर्छ भन्ने खालको कुराहरू हामीले उठाइरहेका छौँ। त्यसैभरि अहिले यो जातीय विभेदका घटनाहरू घटिरहेका छन्, घर सार्वजनिक ठाउँमा चाहिँ बहिष्कार गर्ने यी खालका कुराहरू छन्, त्यसले गर्दा दलित समुदायको हक अधिकार अधिकारमा भएका कानुनी व्यवस्थालाई व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने खालको कुराहरूमा यो ध्यान दिनुपर्छ भन्ने खालको कुराहरू हामीले गरेका छौँ। र यो जातीय विभेदका घटनाहरू चाहिँ हामी सबैको समस्या हो भन्ने भावना चाहिँ जागृत गराउनु पर्छ भन्ने खालको कुरा भएका छ। र अहिलेको पछाडिको समयमा चाहिँ यो जातीय विभेद का घटनाहरू दलित समुदायको मात्रै होइन हाम्रो पनि हो भन्ने खालको कुरा चाहिँ अलिअलि बढ्दो क्रममा चाहिँ रहिरहेको छ।
1: अन्त्यमा समतामूलक समाज निर्माणका लागि ढिलो नै भएको जस्तो लाग्छ, यस सम्बन्धी चाहिँ दलित आयोगको चाहिँ कस्तो छ दृष्टिकोण?
0: जातीय विभेद कुनै व्यक्ति माथिको मात्रै अन्याय होइन भन्ने लाग्छ, यो मानव र संविधान माथिको पनि चुनौती हो। सम्मान, समानता र सामाजिक न्यायमा आधारित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो। हामी सबैलाई भन्न चाहन्छौँ, विभेद मुक्त र समावेशी नेपालको निर्माणमा हातेमाला गरौँ। समान कानुनले समानता दिन्छ तर समाजले सम्मान दिनुपर्छ। सम्मान र सम्मानको सङ्गमबाट मात्रै विभेद मुक्त नेपाल सम्भव छ भन्ने खालको कुरा राख्न चाहन्छु। धन्यवाद,
1: धेरै धेरै धन्यवाद समयका लागि। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय दलित आयोगका सदस्य एवं प्रवक्ता सुन्दर पुरकुटी हामीसँग कुराकानी गर्नुहुँदै।
2: कार्यक्रम कानूनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
3: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
4: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय
5: नेपाल। अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। सुनाउँदैछौँ शिशिर योगीको स्वर, भागवत आचार्यको रचना र शक्ति बल्लभको सङ्गीतमा रहेको यो स्वदेश गान।

0: अहिले सुन्नुभयो सत्यराज आचार्यको स्वर, सियरा आचार्यको रचना र विपिन घिमिरेको संगीतमा रहेको स्वदेश गान। अब केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 8 बजे अंग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
2: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: सार्वजनिक

0: Pakistan.
1: A complete piping solutions.
2: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ पानी र पर्वत विशेष बदलिदो नेपाल।

0: कार्यक्रम बदलिदो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी गएको 2 वर्ष अघि असोजमा काठमाडौँ उपत्यकासहित आसपासमा आएको बाढीले दिएको चेतावनीसहित मनसुनमा आउने बाढी लगायत प्रकोप र भविष्यको तयारीका बारेमा चर्चा गर्दैछौँ। हामीसँग त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक पवन कुमार भट्टराई हुनुहुन्छ। उहाँसहितको टोलीले काठमाडौँ उपत्यका र रोशी क्षेत्रमा 2081 सालको असोज महिनामा गएको बाढीका कारण र क्षतिबारे अनुसन्धान गरेर नेचुरल हेजार्ड्स रिसर्च नामक अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान पत्र प्रकाशन गरेको छ। यहाँलाई उज्यालो रेडियोमा स्वागत छ सर।
1: धन्यवाद भोजनजी।
0: कुराकानीको सुरुवात तपाईँहरूले गर्नुभएको काठमाडौँ उपत्यका र रोशी क्षेत्रमा 2 वर्ष अघि असोजमा गएको बाढीका कारण र क्षतिबारेको अनुसन्धानबाट गरौँ। अनुसन्धानको निष्कर्षबारे छलफल गर्नु अघि चाहिँ त्यस्ता बाढी यसअघि पनि आएका थिए कि थिएनन्, विशेष गरी यो काठमाडौँ उपत्यका र आसपासलाई हेर्दाखेरि चाहिँ?
1: हजुर, यदि हामी अभिलेखको रूपमा हेर्ने हो भने 1954 बाढी चाहिँ अभिलेखित भएको छ। अभिलेखको हिसाबले हेर्ने हो त्यस्तै 1981 बाढी पनि तीव्र मनसुनको कारणले आएको थियो र यसले काठमाडौँका केही क्षेत्रमा प्रभावित पारेको थियो। तर सन् 1993 बाढी सबैभन्दा विनाशकारी मध्ये एक थियो, जसमा 130 जनाभन्दा बढीको चाहिँ ज्यान गएको थियो र व्यापक क्षति भएको थियो। त्यही भएर यो अकल्पनीय होइन, यस्तो बाढी भइ नै रहेको छ।
0: अब चाहिँ अध्ययनमा जाउँ, अध्ययन कसरी गर्नु भएको थियो?
1: हामी एउटा ग्रुप थियौँ जसमा चाहिँ नेपाल सरकारका चाहिँ वरिष्ठ इन्जिनियर रिसर्चर र विदेशमा भएका, क्यानाडामा हुनुभएका वरिष्ठ जियोटेक्निकल इन्जिनियर लगायत पुल्चोक क्याम्पसका विद्यार्थीहरू र जल तथा मौसम विज्ञान विभागका साथीहरू सबै मिलेर हाम्रो एउटा टिम थियो। र हाम्रो विधि भनेको चाहिँ हामीले बाढी प्रभावित स्थानको स्थलगत अनुगमन गऱ्यौँ, प्रभावित स्थानीयवासीसँग अन्तर्क्रिया गऱ्यौँ, भू उपग्रहबाट प्राप्त गरेका तस्विरहरू हेऱ्यौँ र रिमोट सेन्सिङ प्रविधिको विश्लेषण गऱ्यौँ, सामाजिक आर्थिक र जल मौसम सम्बन्धी तथ्याङ्कहरू लियौँ, पूर्व प्रकाशित अध्ययन र प्रतिवेदनहरूको साथै मौजुदा संस्थागत कानुनी र नीतिगत व्यवस्थासहित विविध तथ्याङ्कहरूको आधारमा रहेर हामीले यो अनुसन्धान गर्यौँ।
0: अनुसन्धानको क्रममा स्थानीय बासिन्दाहरूसँग भेटघाट अथवा उनीहरूको पुरानो अनुभव, उनीहरूले त्यतिखेर भएका कुराहरूलाई कतिको समेट्नु भएको?
1: धेरै नै समेटेका छौँ। हामीले भ्याएसम्म त्यो एरियाका सम्पूर्ण प्रभावित जनसङ्ख्याहरू, प्रभावित व्यक्तिहरूसँग छलफल गर्ने मौका पायौँ। त्यहाँका स्थानीय सरकारसँग पनि छलफल गऱ्यौँ, स्थानीय निकायका व्यक्तिहरूसँग पनि छलफल गरेका छौँ र भ्याएसम्म हामीले फिल्ड भिजिटको क्रममा सबैको कुराहरू समेट्ने प्रयास गरेका थियौँ।
0: त्यो बेलामा धेरै पानी परेको थियो अथवा रेकर्ड भएको अनुसारले अहिलेसम्मकै बढी पानी परेको भनेर त हामीले यस अगाडि नै तथ्याङ्कहरू सार्वजनिक भइसकेको छ, जल तथा मौसम विज्ञान विभागले पनि गरेको छ। बाढी आउनुको कारणमा चाहिँ त्यो अत्याधिक ठुलो वर्षा मात्रै थियो कि त्यहाँ अन्य मानवीय कारणहरू पनि बढी जिम्मेवार
1: थियो? अब यस्तो छ, बाढी भनेको जहिले पनि पानी मौसमको के अरे मनसुनको बेरामा पानी बढी आउँछ। मनसुनको समयमा अत्याधिक वर्षा हुनु भनेको सामान्य हो, जसले बाढी सम्भावना बढाउँछ नै, किनकि पानीको लेभल जहाँ पनि विश्वको जुनै पनि ठाउँमा चाहिँ पानी बढी आएपछि चाहिँ त्यसले चाहिँ एउटा लेभल बढाउँछ, जसले गर्दा बाढी आउँछ। तर उपत्यकाको केसमा जुन अहिले हामीले हेऱ्यौँ त्यो, किनभने हाम्रो उपत्यका कस्तो छ भने घेरिएको भेग कचौरा जस्तो छ, त्यो भएको हुनाले पानीको बहाव सीमित क्षेत्रमा जम्मा हुने प्रवृत्ति हुन्छ। त्यही भएर काठमाडौँमा जस्तै बागमती भयो, विष्णुमती छन्, साना छन्, तर अत्याधिक बाढी हुने बित्तिकै तुरुन्तै ओभरफ्लो हुने गर्छ। तर बेसिक कारण तपाईँले सोध्नुभएको चाहिँ मानवीय कारणहरू नै हुन्, किन बाढी जहिले पनि आइरहेको हो, तर अहिले किन हामी क्षति भइरहेछौँ भन्दा यसको मानवीय कारणहरू, जस्तै घर संरचना, व्यवसाय खोलाहरूको किनारमा अवैध रूपमा निर्माण गरिएका छन् जसले नदीको बहावलाई सीमित बनाइदिएको छ, बागमती विष्णुमती लगायत खोलाहरू साँघुरो बनाइएको छ, वर्षा

0: को पानी नालीबाट सहज रूपमा बग्न नपाएर सडक र बस्तीहरूमा पस्छ। खुला जमिन, हरियाली क्षेत्र, खेतीबारी सिमेन्टेड सतहमा परिवर्तन भएका छन् जसले गर्दा पानी सोच्न पाउँदैन। सहरी योजना, भू उपयोग नीति प्रभावकारी छैन। यी सबै कारणले चाहिँ हामीले क्षति बिहोरेको।
1: काठमाडौँ उपत्यकाको कुरा गर्दाखेरि बारम्बार चर्चा हुन्छ आसपासका डाँडाका छेउछाउमा प्लटिङ हुन थालेको छ, त्यसै गरी गिटी बालुवा लगायतको उत्खनन, ढुङ्गाको उत्खनन बढेको छ भन्छ। त्यो कारणहरूलाई तपाईँले कतिको हेर्नुभयो अनुसन्धान गर्दै?
0: हामीले त्यो हेरौँ, तर एउटा कुरा बुझ्नु के जरुरी छ भन्दा उत्खनन आफैमा गलत होइन। जनरली हामीले पढ्ने गर्छौँ उत्खननले गर्दा धेरै भयो, उत्खनन आफैमा गलत होइन। सम्पूर्ण निर्माण कार्यको मुख्य स्रोत नै ढुङ्गा, गिट्टी, बालुवा हुन्। अझ काठमाडौँ उपत्यकामा जुन तीव्र गतिले भौतिक संरचना निर्माण भइरहेको छ त्यसको लागि भविष्यमा अझ बढी निर्माण सामग्री आवश्यक पर्ने अनुमान गर्न सकिन्छ। त्यसको लागि उत्खननलाई कसरी व्यवस्थित र वैज्ञानिक ढङ्गले लाने भन्ने प्रश्न चाहिँ मुख्य हो। अवैज्ञानिक उत्खनन र अव्यवस्थित जग्गा प्लटिङले बाढीको प्रभावलाई प्रत्यक्ष रूपमा बढाउनु भूमिका खेल्छ। पानीको मात्राको बहाव र गेग्रानसहितको बहाव, आजकल तपाईँले हेर्नु भने गेग्रानसहितको बहाव हाम्रो धेरै नै भइरहेछ, त्यसको चरित्र फरक हुन्छ। नखु र रोसी खोलाकमा बाढीको मुख्य विशेषता नै उत्खनन, नदी सङ्कुचन, जग्गा प्लटिङले गर्दा बहावमा मिसिएको गेग्रानको अत्यधिक प्रभाव नै हो।
1: उत्खनन र प्लटिङ काठमाडौँ उपत्यका भनौँ बिचमा र आसपासमा पनि विधिसम्म तथा वैज्ञानिक तरिकाले प्रयास भएको चाहिँ पाइँदैन?
0: छैन, त्यो छैन। इभेन हामीले नदीबाट बालुवा निकाल्दा पनि वैज्ञानिक रूपमा कति निकाल्दा चाहिँ त्यो नदी क्षेत्रको चाहिँ प्राकृतिक संरक्षण भइरहन्छ भन्ने कुरा अध्ययन पनि भएको छैन। हामी अहिले त्यसमा पनि एउटा अध्ययन गर्न खोजिरहेछौँ र यो अलिकति वैज्ञानिक तरिकाले उत्खनन गर्दा चाहिँ त्यति खासै समस्या चाहिँ पर्दैन।
1: उत्खनन गर्ने कुराहरूमा चाहिँ अनुमति लिनुपर्ने प्रक्रिया नै हुन्छ, यसो गर्ने भन्ने पनि हुन्छ, वातावरणीय प्रभाव मूल्याङ्कन पनि होला, ती सबै हुँदाहुँदै पनि किन छाडिराखेको देखिन्छ कि अथवा के देखिन्छ?
0: अब यसमा अहिले अध्ययन नभएर हो, अध्ययन कति उत्खनन गर्ने, खानी छ कति उत्खनन गर्ने, त्यसमा पनि अर्को समस्या छ। उत्खनन मात्र समस्या भन्दा पनि उहाँहरूले जब गिटीबाला उत्खनन गरेर त्यसमा भएका धुलाहरू जुन चाहिँ काम नलाग्ने कुराहरू हुन्छ उहाँहरूले नदीको छेउमा थुपारिदिनुहुन्छ, अनि त्यो हुँदाखेरि हुन्छ पानी तुरुन्तै पानी पर्छ अनि त्यसले चाहिँ त्यसलाई चाहिँ गेग्रानको रूपमा चाहिँ पानीको नदीमा बहाव गर्छ र जब गेग्रान नदीमा बगेर आउँछ त्यसको चरित्र फरक हुन्छ र त्यसले नदीको चरित्र पनि फरक पारिदिन्छ, किनकि त्यो कहीँ गएर डिपोजिट हुन्छ, त्यसले गर्दा के अरे नदीको लेभल माथि चढ्छ अनि बाढीको प्रकोप चाहिँ बढ्न थाल्छ। त्यसले गेग्रान सहितको बाढी हाम्रो लागि अहिले च्यालेन्ज छ, एकदम ठुलो च्यालेन्ज छ। र त्यस्तै विभिन्न किसिमका मेटेरियलहरू हामीले नदीको छेउमा थुपारिदिने, घरहरू बनाउँदाखेरि सँगै राख्ने र त्यो उत्खननको कुरामा चाहिँ त्यस्ता जुन काम नलाग्ने उत्खनन पछिका कुराहरू चाहिँ नदीको छेउमा अथवा नदीभित्रै धेरै नै हामीले चाहिँ राखेको पाइ।
1: तपाईँले जोड दिएर भन्नुभएको गेग्रान सहितको बाढी हाम्रो लागि चुनौती भन्दै गर्दा, गेग्रान सहितको बाढी चाहिँ हाम्रोमा चाहिँ प्राकृतिक कारणले बढी समस्या छ अथवा हाम्रा मानवीय गतिविधिहरूले चाहिँ त्यो गेग्रान सहितको बाढी ल्याउनमा बढी भूमिका खेल्छ?
0: हाम्रोमा अलिअलि त अब हाम्रो जियोलोजी भनौँ, हाम्रो यो भौगोलिक स्थिति चाहिँ एकदम यङ छ, फ्रेजाइल छ भन्छौँ हामी। त्यो भनेको चाहिँ हामी एकदम म्याच्योर्ड स्टेटमा पुगेका छैनौँ। त्यो भएकोले पानी पर्ने बित्तिकै केही मात्रामा त सेडिमेन्टहरू अथवा गेग्रानहरू त आउँछन् नै, तर मेजोरिटी चाहिँ धेरैभन्दा धेरै चाहिँ हाम्रो यस्तै उत्खनन, विभिन्न सामानहरू थुपार्ने, के अरे कन्स्ट्रक्सन गरिसकेपछिका कामहरूलाई भएकोलाई नदीमा छोड्ने, यस्ता कुराहरूले नै यो बाढीलाई चाहिँ बढाएको छ।
1: यो बाहेक चाहिँ तपाईँहरूले अध्ययनको निष्कर्षमा बाढीका कारणहरूमा रोसीमा पनि जान्नुभयो, रोसीमा अलिकति प्रकृति फरक होला अब उपत्यकाभन्दा अथवा उपत्यकामा उस्तै उस्तै कस्तो पाउनुबाट निष्कर्षमा चाहिँ बाढीका अन्य कारणहरू के उल्लेख गर्नुभएको छ तपाईँहरूले?
0: काठमाडौँ उपत्यका तथा रोसी क्षेत्रमा जलाधारको प्राकृतिक चरित्र, मानव सिर्जित कारण, जल तथा मौसम प्रणाली र नीतिगत, कानुनी र संस्थागत व्यवस्थापनको कमजोरी लगायतको सममिश्रणले यस क्षेत्रको बाढीलाई अझ भयानक बनाएको हाम्रो निष्कर्ष छ। केवल एउटा कारणलाई मात्र अलग्याई बाढीलाई बुझ्नु नै हाम्रो गल्ती हो र त्यस दृष्टिकोणबाट उपत्यका लगायतका क्षेत्रको बाढी समस्या समाधान हुन सक्दैन। बरु सबै कारणहरूलाई एकीकृत रूपमा विश्लेषण गरे मात्र दिगो र व्यवहारिक समाधानको उपाय अप्नाउन सकिन्छ। हाम्रो चाहिँ निष्कर्ष थियो
1: सञ्चार माध्यम अथवा विज्ञहरूले अथवा स्थानीय बासिन्दाहरूले आरोप लगाउँदै भन्दै गर्दाखेरि रोसीमा पनि र काठमाडौँ उपत्यकामा पनि आसपासमा उत्खनन अति भयो, उत्खनन भन्ने कुरा भयो, उत्खननसँगै हाम्रो बस्ती विकास अथवा हाम्रा सडक पुल लगायतका संरचनाहरू तिनीहरू चाहिँ केही कुरा जोडिएको पाउनुभयो कि भएन तपाईँहरूले?
0: जोडिएको छ, उत्खननलाई मात्र सम्पूर्ण रूपमा दोष दिन मिल्दैन। नदीको जहिले पनि प्रकृति के हुन्छ भन्दा माथिल्लोतिर सानो चौडा हुन्छ, तर जब तल तल बग्दै जान्छ त्यसको चौडापन बढ्दै जानुपर्छ अनि बल्ल त्यसले चाहिँ आफ्नो बहावको बाटो फेला पार्छ। तर हाम्रोमा के भइदियो, यदि तपाईँले चाहिँ हेर्नुभयो भने तल्लो भेगमा आइसकेपछि चाहिँ नदी चाहिँ चौडा हुनुपर्नेमा हामी अतिक्रमण गरेर अथवा कोरिडोर निर्माण गरेर त्यसको बाटो हामीले सानो बनाएको छौँ। हामीले गरेको अध्ययन हेर्ने हो भने सन् 2000 2019 अवधिमा सहरीकरणको भू उपग्रहीय नक्साङ्कन गरी विश्लेषण गर्दा समग्र काठमाडौँ उपत्यकाभित्र नदीको 100 मिटर दायाँ बायाँ बस्ती विकास 2 गुणाले बढेको छ। भनेको मतलब 17 वर्ग किलोमिटरदेखि 33 वर्ग किलोमिटरसम्म चाहिँ बस्ती बढेको हामीले देखेको छौँ, जसले गर्दा बाढीको कारणले प्रभावित जनसङ्ख्या समेत धेरै बढ्न गएको कारण त्यो पनि हो।
1: यी कुराहरू हेर्दै गर्दाखेरि हाम्रो मानवीय क्रियाकलापलाई सुधार्नुपर्ने एउटा पाटो भयो। सँगसँगै तपाईँ जलस्रोत विज्ञ पनि हुनुहुन्छ। काठमाडौँ उपत्यकामा एउटा भन्ने गरेको कुरा चाहिँ कतिपयले चाहिँ वर्षाको पानी सोच्न नपाएको कारणले नै बाढीको चरित्र चाहिँ एकदम उपत्यकामा बढेको छ, बाढीको अवस्था बढेको छ। कतिको पाउनुहुन्छ त्यो चाहिँ?
0: एउटा मात्रै कारणबाट हामीले हेर्नै मिल्दैन। पहिले पनि रिसर्चहरू धेरै भए, अनुसन्धानहरू यो सहरीकरणको कारणले बाढी आयो भन्ने खालका धेरै रिसर्चहरू भएको छन्। तब जब हामीले 2-3 वर्ष अगाडि लाग्छ मलाई हामीले अर्को निष्कर्ष के निकाल्यौँ भने सहरीकरण मात्र बाढीको कारण होइन, एउटा कारण हो, त्यसमा सहरीकरण प्लस त्यसमा जोड्नुहोस् के भन्दाखेरि अतिक्रमण, त्यो अतिक्रमणको दुईवटाको मिक्सले बाढी बढाएको छ। सर्वोच्च अदालतले 40 मिटर वरपर नगर्नु भन्ने जुन निर्णय आएको छ त्यसलाई चाहिँ गम्भीर रूपमा मनन गर्नुपर्ने चाहिँ आवश्यकता देख्छु म चाहिँ।
1: जमिन पुनर्भरणको समस्या चाहिँ कतिको पाउनुहुन्छ काठमाडौँ उपत्यकामा? तपाईँले जस्तो पानी निकाल्ने त छ तर जमिन मुनि पानी जाने ठाउँ छैन, कङ्क्रिट लगाएको छ सबै, त्यो किसिमको समस्या चाहिँ कतिको पाउनुहुन्छ?
0: त्यो पनि छ, अब सहरीकरण बढिसकेपछि त्यो समस्या चाहिँ अफकोर्स हाम्रो चाहिँ त्यो भइ नै हाल्छ। र मैले अघि नै भनिसकेँ तपाईँलाई त्यो चाहिँ एउटा कारण चाहिँ हो। अब त्यसलाई मैले अघि नै पहिले पनि भने बाढीलाई एउटा मात्रै कारण निकाल्नु जरुरी नै छैन, यहाँ धेरै मिश्रण छ र त्यसमा चाहिँ हाम्रो पोलिसीको पनि प्रब्लम छ। त्यसकारण एकीकृत रूपमा सोचेन भने चाहिँ हामी चाहिँ एउटा मात्रै आस्पेक्टबाट बाढी हेऱ्यौँ भने चाहिँ सम्भावना चाहिँ छैन सबैलाई सल्भ गर्नको लागि।
1: तर हामीले गर्ने अहिलेसम्मको पूर्व तयारी अध्ययन सबैलाई हेर्दा चाहिँ यी सबै कुराहरूलाई समेटेर चाहिँ पूर्व तयारी गर्ने चलन नेपालमा कतिको देख्नुहुन्छ?
0: छैन, अहिले छैन, धेरै कमजोर छ हाम्रो त्यो व्यवस्थापन। र त्यसमा अर्को समस्या के छ भन्दा अब अहिले हाम्रो जल तथा मौसम विज्ञान विभाग राम्रो प्रगति गरिरहेछ पूर्वानुमानमा, तर हामी जनता त्यसलाई व्यवस्था गर्छौँ, हामीलाई थाहा छैन, हामी अप्ठ्यारो परेपछि कुरा गर्छौँ, तर त्यो पूर्वानुमानलाई व्यवस्था त्यसलाई चाहिँ नटेर्ने प्रकृति धेरै छ। त्यो कारण के हो त भन्दा हामीले त्यो किसिमको चाहिँ उहाँहरूलाई चाहिँ सुसूचित गरेका छैनौँ। त्यही भएर यो सामुदायिक बेसमा स्थानीय सरकार तिनै तहको सरकार मिलेर त्यो पनि मैले अघि जुन भने बाढीलाई गर्नको लागि चाहिँ त्यो एउटा आस्पेक्ट चाहिँ हेर्नुपर्ने जरुरी छ। त्यही भएर त्यो चाहिँ छ।
1: अध्ययनको क्रममा जस्तो बाढीले गरेको क्षति कतिको स्वाभाविक अस्वाभाविक अथवा त्यही किसिमको बाढी त्यही किसिमको वर्षा त्यसबाट चाहिँ यो क्षति कम गराउन सक्ने अवस्था थियो थिएन भन्ने किसिमको तरिकाबाट हेर्नुभयो कि हेर्नु भने कतिको स्वाभाविक क्षति लाग्छ त्यतिखेरको जनधनको क्षतिलाई?
0: अब यस्तो हो, अघि हामीले धेरै कारणको कुरा गऱ्यौँ, हामीले कुनै पनि कारण राम्रोसँग एकीकृत जलाधार नीतिदेखि लिएर एकीकृत रिभरलाई कसरी हामीले चाहिँ उ गर्ने त्यसलाई कसरी चाहिँ म्यानेज गर्ने भने नगरेको हुनाले अब पानी आएर बाढी बढेपछि क्षति चाहिँ स्वाभाविकै थियो हुन्थ्यो नै, र यो पहिले पनि हुन्थ्यो र अहिले पनि हुन्छ। तर केही मात्रामा हामीले देख्यौँ पूर्व अनुमान गरेर अथवा केही हिसाबले चाहिँ आपतकालीन उपायहरू अपनाएर बस्तीहरू खाली गराएर केही मात्रामा क्षति कम गर्ने उपाय चाहिँ गरियो, तर त्यो पर्याप्त भएन।
1: है तपाईँले नै भन्नुभयो जल तथा मौसम विज्ञान विभागले सुसूचित गर्छ, हामी नागरिकहरू त्यतिर चासो दिँदैनौँ अथवा भन्नु सचेत हुँदैनौँ भन्ने किसिमको, त्यो बाढीको बेलामा चाहिँ पूर्वानुमान गरेको थियो भने एक हप्ता अगाडि नै ठुलो पानी पर्दैछ है पर्दैछ भनेर बारम्बार सूचना आएको थियो, त्यति गर्दा गर्दै नै हाम्रो नागरिक तह र सरकार तह दुवै तर्फबाट तयारी कतिको पाउनुभयो तपाईँले त्यसबाट बस्नको लागि?
0: अब हामीले फिल गरेको हामी नागरिक तहका मान्छेहरू त्यो पूर्वानुमान अनुसार चाहिँ हामीले त्यसलाई टेरेकै छैनौँ, हामीले त्यसलाई महत्त्वै दिँदैनौँ, किनभने उहाँहरूलाई हामीले सिकाएका छैनौँ, हामीले फेरि दोष दिने पनि होइन, यस्तो हुन्छ है। अब जस्तै अस्तिको बाढीबाट उहाँहरूलाई थाहा भयो कुन लेभलसम्मको क्षति हुँदो रहेछ भनेर, त्यो हामी कमजोर छ। सरकारी तवरमा पनि मैले के देखेको छु भन्दा अब अहिले चाहिँ अलिअलि सुरु भएको देखिन्छ, तर पूर्वानुमान पूर्व कार्य नगरिकन चाहिँ अलि बढी चाहिँ बाढी पछिको चाहिँ यो राहत वितरण गर्ने अनि चाहिँ त्यसलाई चाहिँ पुनर्निर्माण गर्नेतिर चाहिँ अलिकति त्यो होला अब राजनीतिक रूपमा फाइदाजनक भएर त्यो होला तर त्यतातिर चाहिँ बढी ध्यान दिएको देखिन्छ तर आजकल सरकारले पनि त्यसमा एकदमै मलाई लाग्छ अहिले विपद पुनर्निर्माण प्राधिकरण लगायत विभिन्न सङ्घ संस्थाहरू र नेपाल सरकारले पनि यसलाई अलिकति ध्यान पुर्याएको हो कि जस्तो देखिन्छ तर अझैसम्म पर्याप्त चाहिँ छैन
1: त्यसको लागि नागरिक तहबाट चाहिँ प्रयासहरू अथवा सचेतनाको लागि कसले के गर्नु पर्यो किनकि नागरिक हामी आफै कमजोर छौँ त भन्दै गर्छौँ तर कमजोर छौँ भन्दै गर्दाखेरि त कोही सिकाउने त चाहिएला नि
0: त्यसको लागि चाहिँ यो तिनै सरकार एक ठाउँमा आउनुपर्छ सबभन्दा ठुलो भनेको चाहिँ जुन स्थानीय तहमा विद्यालय छन् त्यहाँ रहेका समूहहरू बनाएर यस्ता जानकारीहरू उनीहरूलाई दिने कसरी विपदबाट बच्ने उहाँहरूको पनि आफ्नो एउटा किसिमको नलेज छ मतलब के आयो भने पहिरो आउँछ के देखेपछि बाढी आउँछ जुन साइन्ससँग त्यसलाई जोड्ने विज्ञानसँग जोड्ने र उहाँहरूका कुरा पनि लिएर समूह बनाएर अब यस्तो भयो भने हामी यसरी गर्छौँ है भनेर स्थानीय तहका बासिन्दाहरूलाई चाहिँ हामीले सुसूचित गर्न सक्यौँ र उहाँहरूबाट त्यो किसिमको चाहिँ व्यवस्थापन हुन सक्यो भने अब यो बाढी त आउँछ तर त्यसको क्षति चाहिँ हामी धेरै नै कम गर्न सक्छौँ जुन कुरा तपाईँले विदेशहरूमा देख्नुहुन्छ विदेशमा पनि सबै धेरै ठुला ठुला विकसित देशमा बाढी आउँछन् तर त्यसको क्षति एकदम न्यून हुन्छ मानवीय क्षति त हुँदै हुँदैन त्यसको कारण भनेको त्यही नै हो
1: हाम्रोमा त मानवीय क्षति नै बढी देखिन्छ त्यसको पछाडि चाहिँ हामी नागरिक नै सकेसम्म सुसूचित हुनु चाहिँ राम्रो देख्नुहुन्छ तपाईँले भने
0: त्यही नै हो किनभने मैले अघि नै भने हजुरलाई नदीको बहावको क्षेत्रलाई हामीले सङ्कुचित गरेका छौँ हामीले अघि नै मैले भने काठमाडौँमै दुई गुणाले चाहिँ नदीको वरपर बढ्ने बस्ती बढ्या छ भने चाहिँ अब पानी त्यो ठाउँमा गएपछि त मानवीय क्षति हुनु त स्वाभाविक हो तर त्यो क्षतिलाई अब कसरी व्यवस्थापन गर्ने भन्ने कुरा इम्पोर्टेन्ट चुनौती हो त्यस कारण पूर्वानुमान गरेर पूर्वानुमान भनेको जहिले पनि विज्ञान हो र त्यसपछि कार्ययोजना भनेको चाहिँ त्यसपछिको काम गराएर कसरी चाहिँ सुसूचित गर्ने र कसरी उनीहरूलाई चाहिँ ल बाढी आउन लाग्यो जुन हाम्रो जल तथा मौसम विज्ञान विभागले चाहिँ जुन हाम्रो किसिमको चाहिँ पूर्वानुमान गर्छ त्यो आधारमा अब हामी चाहिँ सतर्क हुनुपर्छ यसरी जानुपर्छ हामी खोल नदी खोल्सा नजिक जानु हुँदैन भिरालो जमिन नेरी बस्नु हुँदैन हाम्रो बच्चा गाई बस्तुहरूलाई हामीले सेफ गर्नुपर्छ हामी चाहिँ कुन बाटोबाट यदि बाढी आयो भने कुन बाटोबाट चाहिँ हामी चाहिँ भाग्न सफल हुनुपर्छ अथवा इभ्याकुएसन हुनुपर्छ त्यो पहिलेदेखि नै गाउँलेहरू मिलेर चाहिँ त्यो बनाइसकेर गर्न सक्यो भने चाहिँ यो चिजहरू चाहिँ केही मात्रामा चाहिँ हुन सक्छ
1: बाढीले क्षति पुर्याउनुमा चाहिँ त्यो खोलाको क्षेत्र मिचिनुलाई चाहिँ कतिको जिम्मेवारी देख्नुभयो तपाईँले त्यो रिपोर्ट हेर्दै गर्दाखेरि
0: त्यो चाहिँ एउटा मेजर कारण हो नदीको चरित्र कस्तो हुन्छ भन्दाखेरि चाहिँ माथिपट्टि चाहिँ सानो हुने र तल बग्दै गइसकेपछि त्यसलाई ठुलो एरियामा बग्नुपर्ने हुन्छ र अघि नै मैले काठमाडौँ उपत्यकामा दुई गुणाले चाहिँ 2000 to 2020 चाहिँ हाम्रो 100 meters वरपर बस्ने जनसङ्ख्या वृद्धि भएको छ भनेपछि अब सानो छ नदी एकैचोटि पानी पर्ने कुरा अब जलवायु परिवर्तन लगायत सम्पूर्ण विभिन्न कारणहरूले त्यो बढिरहेछ र जसको कारणले गर्दाखेरि चाहिँ त्यहाँ बाढी आउनु स्वाभाविक हो फेरि पनि आउँछ र त्यहाँको जनसङ्ख्यालाई प्रभावित हुन्छन् हुन्छन् र त्यस कारण त्यो मुख्य नै समस्या हो
1: अघि पनि चर्चा गरेकै विषय मैले अलिकति दोहोऱ्याएँ फेरि जोड दिएर असोजको दोस्रो हप्ता जुन ठुलो पानी पर्यो मौसमविदहरूले लामै समय अगाडिदेखि नै भनिरहनु भएको नै हो पानी आउँछ उपत्यकामा आउँछ आसपासमा आउँछ भनिरहनु भएको नै हो त्यति हुँदाहुँदै नै ठुलो क्षति भयो पूर्व तयारी यदि गरिएको भएदेखि घटाउन सकिने ठाउँहरू चाहिँ कतिको हुन्थ्यो होला त्यहाँनिर
0: हुन्छ नै किनभने पूर्वानुमान र पूर्व तयारी एउटै सिक्काको दुईवटा पाटा हुन् एक बिना अर्को अधुरो छ पूर्वानुमान अघि नै मैले भने विज्ञान हो भने पूर्व तयारी त्यसको कार्ययोजना हो र विज्ञान र कार्ययोजना यदि मिल्ने हो भने चाहिँ जोखिम घटाउने ठोस रणनीति बन्न सक्छ र यदि हामीले समयमा पूर्वानुमान गर्ने हो र त्यो पूर्वानुमान अनुसार त्यहाँ भएका जनसङ्ख्यालाई चाहिँ सुसूचित गरेर उहाँहरूलाई चाहिँ हामीले चाहिँ समयमै इभ्याकुएट गर्न सक्ने हो भने चाहिँ यो क्षति मजाले कम गर्न सकिन्छ र जन मानवीय क्षति चाहिँ कम नै हुन्छ भन्ने जस्तो मलाई लाग्छ
1: अध्ययनले चाहिँ अबका दिनमा काठमाडौँ उपत्यकामा बाढी र त्यसबाट हुने क्षति कम गराउनका लागि चाहिँ के सुझाव दिनुभएको छ यो जुन अध्ययन क्षेत्र छ त्यो क्षेत्र
0: यस अध्ययनले चाहिँ काठमाडौँ उपत्यकामा दिगो तथा प्रभावकारी बाढी व्यवस्थापनको लागि एकपक्षीय वा एकल दृष्टिकोणको सट्टा यस क्षेत्रको पृथक विशेषता र विशिष्ट चुनौतीहरू अनुरूप सहकार्यमा आधारित बहुआयामिक रणनीतिको आवश्यकता चाहिँ महसुस गरेको छ समुदाय र प्रकृतिमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन सहरी योजना कानुनी र नीतिगत सुधार कडा कार्यान्वयन अन्तरनिकाय सहकार्य, सुदृढ स्थानीय सरकार र विपद जोखिम व्यवस्थापनमा प्रणालीगत सुधारको तत्काल आवश्यकतामा जोड दिनुपर्छ जस्तो लाग्छ। र दीर्घकालीन उपायहरूमा उपल्लो भागमा जलाधार व्यवस्थापन योजना लागू गर्ने, बिचको भागमा डिटेन्सन बेसिन केही समयलाई पानीलाई रोक्ने पोखरी टाइपका जलाशय निर्माण गर्ने ठाउँ पहिचान गर्ने, तल्लो भागमा नदीलाई बहावको लागि खुल्ला मार्ग दिने, बाढी क्षेत्रसँग सम्बन्धित कानुन तथा मापदण्डलाई पुनरावलोकन गर्ने, साथै अवैध खानी नियन्त्रण र दिगो उत्खननको मात्रा निर्धारण गर्न सके यो बाढीको समस्या चाहिँ सल्भ गर्न सकिन्थ्यो।
1: यो कामको लागि चाहिँ स्थानीय बासिन्दा, नागरिक, सरकार, विशेष गरी पालिका सरकार सबै लाग्यो भने क्षति चाहिँ घटाउन सकिन्छ भन्ने?
0: धेरै नै सकिन्छ। त्यो गर्न सकियो भने त्यसमा त म झन् विश्वविद्यालयहरूलाई पनि सरकारले जोड्नुपर्छ। विश्वविद्यालयमा धेरै यस्ता अनुसन्धानहरू भएका छन्। त्यो सबै मिलेर स्थानीय सरकारदेखि लिएर केन्द्र सरकारदेखि लिएर सरकारका विभिन्न निकायदेखि लिएर विश्वविद्यालय मिलेर यसरी यो अघि मैले भनेका हिसाबले अगाडि बढ्ने हो भने हामी धेरै नै न्यूनीकरण गर्न सक्छौँ बाढीलाई।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी 2 वर्ष अघि असोजमा काठमाडौँ उपत्यका सहित आसपासमा आएको बाढीको कारण सहित मनसुनमा आउने बाढी लगायत प्रकोप र भविष्यको तयारीका बारेमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सडक र सवारी।
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: कल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौँ वा सबैले देख्ने ठाउँमा राखौँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी 2 वर्ष अघि असोजमा काठमाडौँ उपत्यका सहित आसपासमा आएको बाढीको कारणसहित मनसुनमा आउने बाढी लगायत प्रकोप र भविष्यको तयारीका बारेमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको उपप्राध्यापक पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौँ। अब यसपालिको मनसुन र बाढी पहिरोको जोखिम बारेमा चर्चा गरौँ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा र बढी सुक्खा हुने अनुमान गरेको छ। कम वर्षाको अनुमान गर्दै गर्दा बाढी र पहिरोबाट मुक्ति मिल्छ कि भन्ने एक किसिमको सोच पनि हुन्छ। बाढी पहिरो लगायतका प्रकोपहरू यस्तो बेलामा आउने सम्भावना चाहिँ कतिको रहन्छ?
3: सम्भावना धेरै नै छ। थुप्रेर बसेका गिग्रान्तदेखि लिएर सबै कुराले नदीको चरित्र चेन्ज गरिसकेको हुनाले भयावह स्थिति देख्नुपर्ने चाहिँ प्रक्षेपण गर्न सकिन्छ।
2: विशेष गरी बाढी र पहिरो मात्रै हुन्छ अथवा त्योसँग जोडिएका अरू प्रकोपहरू पनि हुन्छन्?
3: अब धेरै नै आजकल नेपालमा चाहिँ यो हामी मल्टी हेजार्ड भन्ने गर्छौँ अथवा क्यास्केडिङ हेजार्ड भन्छौँ। मल्टी हेजार्ड भनेको चाहिँ एकैचोटि पहिरो पनि आउने, बाढी पनि आउने, गिग्रान सहितको चाहिँ भेल बगेर आउने टाइपको हुन्छ भने क्यास्केडिङ भनेको चाहिँ एकपछि अर्को हुने। पानी आउँछ, त्यसपछि गेग्रान बगाएर ल्याउँछ, त्यसपछि त्यसले थुन्छ, बाँध बनाउँछ, त्यो बाँधमा पानी रोकिन्छ, फेरि त्यसपछि त्यो बाँध भत्किन्छ, त्यसले फेरि ठुलो बाढी लिएर आउँछ, अनि फेरि पहिरो जान्छ। हो यस्ता खालका एकपछि अर्का हुने घटनाहरू हाम्रो जस्तो हिमालयन मुलुकमा चाहिँ यो धेरै नै हुनेवाला छ।
2: नेपालमा मनसुनको ढाँचा परिवर्तनको कुरा पछिल्लो 1-1.5 दशकमा एकदमै धेरै उठेको छ। जलवायु परिवर्तन भनेर धेरैले भन्छन्। ढाँचा परिवर्तन भनेको हिमालतिर पनि मनसुनको सुरुमै पानी पर्ने अथवा एकै ठाउँमा धेरै पानी पर्ने, 1-1.5 घन्टामै धेरै पानी पर्ने लगायतका कुराहरू, परिवर्तनहरू कतिको भएको महसुस गर्नुभएको छ र यसका कारणहरू के हुन सक्छन्, यहाँ अलिकति छलफल गरौँ।
3: धन्यवाद, राम्रो प्रश्न गर्नुभयो। नेपालमा पछिल्ला दशकहरूमा मनसुनको ढाँचामा स्पष्ट परिवर्तन देखिन थालेको छ। वैज्ञानिक अनुसन्धान, जलवायु विश्लेषण तथा कृषकहरूको अनुभवहरू हेर्ने हो भने मनसुन पहिलेभन्दा अब अस्थिर, अनियमित र चरम हुँदै गएको देखाएको छ। विश्वव्यापी तापमान वृद्धिले नेपालमा पनि वायुमण्डलीय चक्र प्रभावित भएको छ। एलनिनो र लानिना जस्ता वायुमण्डलीय प्रभाव र इन्डियन ओसियन डाइपोल भन्छौँ हामी, यी समुद्री घटनाहरूले दक्षिण एसियाको मनसुनलाई अस्थिर बनाउँछ र जङ्गल फडानी, सहरीकरण, कृषि क्षेत्रमाको परिवर्तन आदिले गर्दा स्थानीय हावापानीको चक्रमा धेरै नै असर परेको देख्न सकिन्छ।
2: सरले भन्नुभएका यी जुन समुद्री घटनाहरू अथवा वन फणाडी भनौँ लगायतका घटनाहरू सँगसँगै जलवायु परिवर्तनको जुन मुद्दा अथवा जुन कुराहरू छ त्यसले कतिको प्रभाव पारेको छ हाम्रो यो मनसुनको ढाँचा परिवर्तनमा, खास त्यसकै कारणले हो भन्न सकिन्छ अथवा समुद्री कारण सरले भन्नुभएको छ केही वर्षमा परिवर्तन भएर नि समुद्री कारण घटनाहरू पनि हुन्छ?
3: एउटा कारण जलवायु परिवर्तन अफकोर्स बाढीको लागि हो। त्यसले गर्दाखेरि अघि नै तपाईँले भन्नुभयो एकै ठाउँमा धेरै वर्षा हुने, हाडीघोप्टे वर्षा हुने त्यस्ता चिज चाहिँ हुन्थे हिमाली पहाडीमा, तर अहिले आएर अलिकति त्यसको चाहिँ फ्रिक्वेन्सी, त्यसको चाहिँ सङ्ख्या बढ्न थालेको छ। अघि नै मैले भनेका समुद्री घटनाले हाम्रो दक्षिण एसियाको मनसुनलाई चाहिँ अवश्य प्रभाव पारेछ। यो चाहिँ हामीले प्रिडिक्ट गर्न नसक्ने किसिमले चाहिँ अगाडि बढिरहेको छ। त्यसमा चाहिँ जलवायु परिवर्तनको चाहिँ केही रोल चाहिँ पक्कै छ।
2: मनसुनी ढाँचा परिवर्तन हुँदाखेरि आकस्मिक घटनाहरूको दर कतिको बढ्न सक्ने सम्भावना जोखिम रहन्छ?
3: त्यो बढ्न सक्छ हजुरको। कुनै बेलामा 81 पानी पर्ने, अब तपाईँले देख्नु भने सानो खोल्सो हुन्छ, सानो खोल्सोमा एकै ठाउँमा पानी पर्यो, त्यो पानीले चाहिँ गेग्रान बगाएर लिएर आयो, यति स्पिडमा बगाएर ल्यायो, त्यहाँ व्यक्तिहरूले त्यो ठाउँमा सोचेकै थिएनन् कि त्यत्रो पानी आउँछ। तर त्यसकै छेउको रुसी खोलामा कुनै किसिमको पनि त्यो खालको सिचुएसन थिएन। उनीहरूले एउटा सानो क्याचमेन्ट एरियामा भयङ्कर पानी परिदिन्छ र त्यो पानीले त्यहाँका चाहिँ सेडिमेन्ट गेग्रानलाई लिएर आउँछ र पानीले बग्नु र गेग्रान सहितको पानी बग्नुको चरित्र फरक हुन्छ, त्यसको पावर फरक हुन्छ र त्यसले गर्दाखेरि चाहिँ ठुलो मात्रामा क्षति गरेको छ।
2: धेरै परिवर्तन हुन थाल्छ अथवा धेरै जोखिम बढ्न थालेछ भने कस्तो लाग्यो तपाईँलाई?
3: एकदमै छ, अझै पनि हामीले घटनाबाट सिकेको देखिएन। हामी माथि गयौँ रुसीको अपस्ट्रिममा, त्यहाँ अझै पनि उत्खनन गरेका नचाहिँदा सामग्रीहरू नदीमा थुपारेर राखिएको छ, सबै कुरा नदीमा थुपारेर राखिएको छ, धेरै ठाउँमा पहिरो गएका छन्, मानव बस्तीहरू जम्मै पहिरो हुनेको तल अझै पनि छ। जनता, हामीले स्थानीयवासीसँग कुरा गर्दा उहाँहरू डराइरहनु भएको छ। एउटा स्थानीयवासीले त पहिरो आएको थाहा पाएर अर्कोतिर जाँदाखेरि बल्ल ज्यान बचेको रहेछ। त्यसकारण त्यो साना खोलाहरूमा एउटा सानो क्याचपेनमा हाँडीगोप्टे वर्षा क्लाउड ब्रस्टिङ भन्छौँ हामी, त्यस्ता वर्षाहरू हुँदाखेरि चाहिँ अघि मैले भने जस्तै चाहिँ त्यहाँ थुपारेका गिगरानहरूलाई अथवा पहिरो समेत लिएर आएका गिगरानहरू एक्कासी बढ्दा त्यसको चरित्र फरक हुने भएकोले हामीले सोचेको भन्दा बढी क्षति गर्न सक्छ।
2: काभ्रे लगायत केही ठाउँमा हेर्दाखेरि चाहिँ त्यो क्षेत्रमा अत्याधिक उत्खनन पनि छ, जथाभावी उत्खनन भनौँ, जथाभावी उत्खनन पनि छ भन्ने पनि गर्छौँ। त्यस्तै किसिमको आरीगोप्टे हाँडीगोप्टे के वर्षा भन्छौँ हामीले, त्यो किसिमको पानी पर्ने हाम्रो हिमालय र पहाडी क्षेत्रहरूमा आकस्मिक बाढी आउने खतरा कतिको रहन्छ?
3: एकदमै रहन्छ। पानीको हिसाबले हामीले सोच्ने भन्दा अब हाम्रो चाहिँ अध्ययन त गिगरान सहितको बाढीमा जानुपर्छ सबै क्षेत्रले भन्ने जस्तो नेपालको परिप्रेक्ष्यमा लागेको छ। अब पहिले नै मैले कुरा गरेँ, हाम्रो जियोलोजी एकदम म्याच्योर्ड छैन, एकदमै यङ छ, जसको कारणले सानो पानी पर्दाखेरि पनि पहिरो जाने र त्यसबाट चाहिँ विभिन्न किसिमको चाहिँ घटना हुने देखिन्छ।
2: हाम्रो पहाडी र हिमाली क्षेत्रहरूमा बाढी पहिरोको कुरा गर्दाखेरि पछिल्ला दशकहरूमा घटना निकै बढेको पाइन्छ र त्योसँग चाहिँ सडक लगायतका पूर्वाधारहरूलाई अलिकति बढी जोड्ने गरेका छन्। कतिको सम्बन्ध अथवा समस्या पारेको पाइन्छ? कतिपयले डोजरे विकासले चाहिँ पहाड भत्काए भन्छन्, त्यो किसिमको समस्या तपाईँहरूले कतिको देख्नुहुन्छ?
3: त्यो पनि एकदमै सही कुरा गर्नुभयो तपाईँले। त्यो सडक जथाभावी खन्ने, भिरालो जग्गामा प्लटिङ गर्ने, उत्खनन, यी सबै चाहिँ सिद्धान्त विपरीतका कार्य हामी गरिरहेछौँ। जुन चाहिँ जल व्यवस्थापनको सिद्धान्त भनेर हामी भन्छौँ त्यसका सबै विपरीत हुन्। त्यसकारण त्यो चाहिँ पहाडी क्षेत्रले चाहिँ यसलाई चाहिँ वर्षाको जोखिमयुक्त बनाएको छ त्यस्ता कुराले। जस्तै तपाईँले मुस्ताङको कागबेनीको घटना सुन्नुभयो, नक्कु क्षेत्रको घटनामा पनि हेर्नुभयो, थामेको ग्लफ सुन्नुभयो, यी सबै कुराहरूले चाहिँ हामीलाई के देखाउँछ भन्दा हामीले हिमाल र पहाडी क्षेत्रको जुन चरित्र र विशेषता छ त्यसलाई पूर्ण रूपमा नजरअन्दाज गरेर हामीले भू उपयोग परिवर्तन गरिरहेछौँ र विकास गरिरहेछौँ।
2: सहरी क्षेत्रमा डुबान र बाढीको समस्या चाहिँ पछिल्ला वर्षमा धेरै देखिएको छ। सहरमा पनि मान्छे डुबेर मर्छ र अथवा सुविधा सम्पन्न सहरमा नि मार्छ र भन्ने खालको पहिले लाग्थ्यो, अहिले चाहिँ एकदम नर्मल हुन थालेको छ। यो बेला चाहिँ तत्काल गर्नुपर्ने उपायहरू के हुन सक्छन्?
3: हजुरले भने जस्तै सहरी क्षेत्रमा डुबान र बाढीको समस्या हाल वर्षेनी गम्भीर भन्दै गएको छ। विशेषतः काठमाडौँ, बनेपा, भरतपुर, विराटनगर, नेपालगञ्ज, हेटौडा लगायतका सहरहरूमा अनियन्त्रित सहरीकरण, जल निकासको अपर्याप्त व्यवस्था र वर्षाको चरित्रमा आएको परिवर्तन यसका प्रमुख कारणहरू हुन्। सबैभन्दा प्रभावकारी उपाय भनेको पूर्व सूचना प्रणाली र बाढीको सूचना प्रवाह गरी जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु नै आजको आवश्यकता हो। साथै आकस्मिक उद्धार र राहत सामग्री तयारी

0: हरूमा हामीले त्यो गरिरहेछौँ। अझै पनि हामी अहिले के अध्ययन गर्दैछौँ भन्दाखेरि केही समयमा हामी त्यसको निकालौँला, हामीले चाहिँ वर्षाको आधारमा कति क्षेत्रमा चाहिँ पानी कुन लेभलमा पुग्छ भन्ने खालको हामीले पूर्वानुमान गर्न सक्ने हो भने भोलिका दिनमा जल तथा मौसम विज्ञान विभागले वर्षाको मात्रा यति हुनेछ भनेर पूर्वानुमान गरिरहँदा हामीले कुन घरमा कति लेभलसम्म पानी पुग्छ र कुन घरले चाहिँ प्राथमिकता साथ अगाडि गर्नुपर्ने, यदि त्यसलाई हामीले अनलाइन, आजकल सबैको हातमा इन्टरनेट छ, अनलाइनमा चाहिँ राखिदिन सक्ने हो भने कमसेकम उनीहरूलाई पूर्व नै थाहा हुन्छ भोलि यो लेभलको पानी पर्दाखेरि चाहिँ मेरो घरको यति लेभलसम्म पानी आइपुग्छ र उहाँहरूले आफू चाहिँ सेभ हुन सक्नुहुन्छ। त्यही भएर त्यस्ता अध्ययनहरू भइरहेछन्। तर कुरा के भयो भन्दा चाहिँ विश्वविद्यालयहरू आफ्नो किसिमले अध्ययन गरिरहने, सरकारी निकाय पनि आफ्नो किसिमले कुनै न कुनै अध्ययन गर्ने, तर हाम्रो यो समन्वयको कमीको कारणले गर्दाखेरि चाहिँ एउटै काम दुवैतिर डबल डबल पनि हुने र हामी यदि सरकार र विश्वविद्यालय समन्वय गर्न सक्ने हो भने चाहिँ यो तपाईँले अघि भने जस्तो त्यस्तो खालको प्रविधि पनि हामी चाँडै नै निकाल्न सक्छौँ र त्यो निकाल्ने हो भने जनतालाई चाहिँ धेरै सहज हुन्छ।
1: तपाईँहरू जस्तो विश्वविद्यालयहरूले विभिन्न अध्ययनहरू विभिन्न जर्नलहरूमा प्रकाशित भएको देखिन्छ, हामी बेला बेलामा हेर्छौँ के रहेछ अवस्था रहेछ भनेर पढ्छौँ, त्यो किसिमको प्रतिवेदनहरू चाहिँ हाम्रा पालिका सरकार, अझ हाम्रो त तीन तहकै सरकार छ, प्रदेश सरकार, सङ्घ सरकार, उनीहरूले माग्ने के गर्न सकिन्छ भन्ने सुझाव लिने अनुसन्धानदाताहरू अनुसन्धानकर्ताहरूसँग, त्यो किसिमको चलन चाहिँ नेपालमा कतिको
0: छैन? छैन, त्यो किसिम एकदमै छैन। अब कहिलेकाहीँ हामी गएर त्यहाँका पालिकाहरूसँग, स्थानीय सरकारसँग कुरा गर्दा उहाँहरू एकदमै पोजिटिभ हुनुहुन्छ, तर त्यो किसिमको सोच अझै विकास भइसकेको छैन हाम्रो स्थानीय तहमा। होला उहाँहरूले बजेटको कुरा गर्नुहुन्छ, अब तर जुन क्षति हुन्छ बाढीले त्यो क्षतिको तुलनामा अलिकति थोरै बजेट राखेर त्यहाँका विद्यालयहरूबाट यदि हामी सुरु गर्ने हो, आमा समूह लगायत विभिन्न समूह बनाएर उहाँहरूलाई चाहिँ सिकाउने, पूर्व सूचना के हो, कसरी पढ्ने, यसपछि के गर्ने भनेर गर्ने हो भने थोरै बजेट राख्दाखेरि पनि यो ठुलो बाढीको समस्यालाई चाहिँ समाधान गर्न सकिन्छ जस्तो हाम्रो ठम्याइ छ।
1: अहिले आम नागरिकको छेउको सरकार पालिका सरकार भएकोले उनीहरूले चाहिँ यस्तो अध्ययन अनुसन्धान विशेष गरी विज्ञहरू नै ल्याएर आफ्नो क्षेत्रमा कुन कुन किसिमका बाढी पहिरो लगायतका प्रकोपको सम्भावना छ, कसरी क्षति घटाउन सकिन्छ, कुन क्षेत्रमा बस्ने नबस्ने, यस्तो किसिमको अध्ययन गर्नु कतिको जरुरी छ? यदि चाहे भने उनीहरूले त्यो किसिमको जनशक्ति अथवा त्यो किसिमको प्रविधिहरू पाउन सक्छन् कि सक्छन्?
0: पाउन सक्छन्, मजाले पाउन सक्छन्। नेपाल सरकार केन्द्रीय तहका विभिन्न अफिसहरू पनि स्थानीय तहमा छ, स्थानीय तहको आफ्नै अफिस छ, त्यसलाई चाहिँ अलिक समायोजन गर्ने, त्यसपछि त्यो बिचमा चाहिँ सहयात्रा गर्ने, विश्वविद्यालयलाई पनि सँगै राख्ने, हामी विश्वविद्यालयका प्राध्यापकहरू विद्यार्थीहरूलाई त्यो कुनै धेरै बजेट छुट्याउनु पनि पर्दैन र नेपालको लागि चाहिँ हामी विश्वविद्यालयमा बसेर केही गर्न सक्छौँ भने हामी तयार छौँ र यो खालको चाहिँ एउटा संयन्त्र चाहिँ जरुरी देख्छु म।
1: अब चाहिँ हामी प्रारम्भिक चेतावनी प्रणालीहरूको बारेमा कुराकानी गरौँ। नेपालमा चाहिँ प्रारम्भिक चेतावनी प्रणालीहरू अहिले कति प्रयोग गरेको छ र कतिको प्रभावकारी पाइन्छ अहिले?
0: यदि तपाईँले हेर्नुहुन्छ भने नेपालको पूर्व सूचना प्रणालीमा क्रमशः सुधार हुँदै गएको देखिन्छ, तर आम नागरिकमा पूर्व चेतावनीको गम्भीरता बोध गराउनु नै अहिलेको मुख्य चुनौती हो। पूर्व चेतावनीलाई व्यवस्था गर्ने प्रविधि विकसित देश, तपाईँले यदि जापान हेर्नुभयो, युरोपियन देशमा पनि छ, अहिले केही दिनदेखि केही घन्टा अगाडिसम्मको चेतावनी जारी हुने प्रविधिको प्रयोग भइरहेको छ, जसले गर्दा मानवीय क्षति पहिलेको तुलनामा धेरै नै कम भएको छ। तर हामीले त्यहाँ बस्ने जनतालाई यदि हामीले त्यहाँबाट बाढीको एरियाबाट हटाउन सक्दैनौँ भने पनि हामीले सुसूचित गरिदिन सक्ने र उहाँहरूलाई गम्भीरता बोध गर्न सक्यो भने यो क्षति चाहिँ धेरै नै कम हुन्छ।
1: जल तथा मौसम विज्ञान विभागले पनि बाढीको सूचना प्रणालीलाई अलिकति व्यवस्थित गरेको पाइन्छ, विभिन्न क्षेत्रमा मोबाइलमा म्यासेज पठाउने समयको व्यवस्था हुन्छ र उसले भन्थ्यो हामीले हजारौँ म्यासेजहरू पठाउँछौँ तर पनि त्यति सचेत भएको पाइनँ भन्थ्यो, सरले पनि ठ्याक्कै त्यही कुरा गर्नुभयो गम्भीरता भन्ने कुरा, कसरी बनाउने त उनीहरूलाई? अब पालिका सरकार अथवा सञ्चार माध्यम अथवा तपाईँहरू जस्तै विज्ञ कसले के गर्यो भनेदेखि चाहिँ उनीहरूलाई सचेत गराउन सकिएला कि जबरजस्ती अब हकारेर भएन?
0: यो चाहिँ उहाँहरूलाई बुझाउनै पर्छ हामीले। हामीले मैले अघि नै भने समूहहरू बनाउने, विज्ञहरू लिएर जाने, यो भयो भने यस्तो हुन्छ भनेर उहाँहरूलाई देखाउने, जब हामीले उहाँहरूलाई त्यस्तो किसिमको चाहिँ मेटेरियलहरू बनाउने अहिले देखिरहेछौँ हामी, रेडियो तपाईँहरू जस्तो रेडियोले चाहिँ मेटेरियल बनाएको छ, टेलिभिजनमा मेटेरियल छ, अब अहिले अघि नै मैले भने विपद प्राधिकरणले पनि धेरै मेटेरियलहरू बनाइरहेछ आजकल, त हात हातमा टिकटक मोबाइल सबैले चलाउँछ हो, त्यस्ता खालका अथवा सडक नाटक अथवा त्यहाँ गएर उहाँ उनीहरूलाई कुन तरिकाले भन्दा चाहिँ उनीहरूले बुझ्छन्, त्यसरी नै अब

0: टेबल अफ स्थानीयवासी हेरेर हामीले सुसूचित गर्ने बाहेक उहाँहरू बुझ्नुहुन्छ, तर उहाँहरूलाई सही तरिकाले उहाँहरूको आफ्नो भाषा आफ्नै संस्कृतिको हिसाबले अब कसरी हुन्छ त्यो बुझाउने गरी चाहिँ अगाडि बढ्न सकिन्छ।
1: यसमा चाहिँ पूर्व चेतावनी दिएका अथवा पूर्वानुमान गरिएका कुराहरू मेल नखाएर चाहिँ उनीहरूले नपत्याइरहेको पनि अवस्था छ कि, अथवा मेल खाने क्रम चाहिँ बढेको पाउनुहुन्छ, कस्तो छ अवस्था?
0: पहिले चाहिँ हाम्रो व्यवस्थाले पूर्वानुमान गरे अनुसार चाहिँ मिल्दैन थियो, त्यो पनि एउटा कारण हुनसक्छ। तर हालका दिनमा हामीले जल तथा मौसम विज्ञान विभागले, नेपाल सरकारले नयाँ नयाँ प्रविधिहरू प्रयोग गरिरहेको छ। हामी अहिले विकसित देशकै जस्तो प्रविधिहरू प्रयोग गरिरहेको हुनाले आजकल हाम्रो पूर्व सूचना प्रणाली एकदमै सुधार भएको छ, र म सम्पूर्ण यस रेडियोबाट सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हाम्रो पूर्व सूचना प्रणालीमा विश्वास गर्नुहोस्, अहिले धेरै नै परिष्कृत भइसकेको छ, र त्यो सूचना प्रणाली अनुसार तपाईँले एक्ट गर्नुभयो। अब कसरी एक्ट गर्ने भनेर हामीले सिकाउनु पर्यो, र त्यो एक्ट गर्नुभयो भने यो बाढी यो मनसुनको कारणले जुन नेपालमा क्षति भइरहेछ त्यो तपाईँहरू त्यसबाट बच्न सक्नुहुन्छ।
1: फेरि पनि मैले एकदमै जोड दिएर निष्कर्षसहित स्थानीय बासिन्दाले बुझ्ने र प्रयोग गर्ने कुरालाई नै जोड दिएँ, अघिदेखि गरेकै छलफल हो। साधारण मानिसले मौसम पूर्वानुमान र चेतावनीलाई कसरी बुझ्ने र कसरी प्रयोग गर्ने, एकदम उनीहरूले के गर्दाखेरि राम्रो हुन्थ्यो?
0: एकदम राम्रो प्रश्न हो यो। साधारण मानिसका लागि मौसम पूर्वानुमान र चेतावनी बुझ्न र प्रयोग गर्न सहज बनाउनु पर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले समयमै सावधानी अपनाउन सकुन् र सम्भावित जोखिमबाट बच्न सकुन्। पहिलो कुरा स्थानीयवासी अथवा जनताले के बुझ्नु पर्यो भन्दा मौसम पूर्वानुमान के हो भन्ने बुझ्नु पर्यो। मौसम पूर्वानुमान भनेको आगामी केही घन्टा, दिन वा हप्तामा हावा, वर्षा, तापक्रम, आँधी, चट्याङ, बाढी आदि कस्ता हुनेछन् भन्ने वैज्ञानिक अनुमान हो। अब सूचना कहाँबाट पाउने त जनताले भन्दा सरकारी स्रोतहरू छन्। जल तथा मौसम विज्ञान विभागको वेबसाइट छ, डिएचएम जसलाई मौसम विज्ञान विभागको मोबाइल एप छ, एसएमएस सेवा छ, सामाजिक सञ्जाल छ, रेडियो, टिभी, अनलाइन न्युज, स्थानीय सूचना प्रणाली जस्तै साइरन, माइक आदिबाट पनि हामी यस्ता कुरा थाहा पाउन सक्छौँ। र चेतावनीको रङ सङ्केत बुझ्नु पर्यो। हामीले नेपालमा पनि प्रयोग हुने चेतावनी प्रणालीमा रङ सङ्केत धेरै नै उपयुक्त हुन्छ। हरियो भयो भने सामान्य अवस्था हो, सामान्य सावधानी अपनाउनुहोस् भन्नु पर्यो। पहेँलो भयो भने सम्भावित जोखिम हुनसक्छ, सतर्क रहनुहोस्, जानकारी अध्यावधिक गर्नुहोस् भन्न सकिन्छ। सुन्तला रङ भयो भने उच्च जोखिम हो, तयारी अवस्थामा रहनुहोस्, सुरक्षित स्थान जान तयार हुनुहोस् बुझ्नु पर्यो भने। रातो रङ भयो भने अत्याधिक जोखिम हो, आपतकालीन अवस्था हो, तुरन्त सुरक्षित स्थानमा जानुहोस्, आपतकालीन योजना लागू गर्नुहोस् भन्ने हो। अब पूर्वानुमान सुनेपछि के गर्ने? पूर्वानुमान त हामीले सुन्यो, त्यसपछि हामीले के गर्ने भन्दा यदि भारी वर्षाको पूर्वानुमान छ भने खेतबारी, खोल्सा नजिक जान नहुने, हामी जानु भएन। बालबालिका, पशु साधन सुरक्षित स्थानमा राख्ने, घर वरपरका नालाहरू सफा गरेर राख्ने, त्यहाँ जम्मा भएको छ भने, यदि बाढीकै चेतावनी आएको छ भने गो ब्याग तयार राख्ने, एउटा किसिमको इमर्जेन्सी ब्याग, भोलि गएपछि त्यसमा खानपिन सबै राखेर एउटा ब्याग तयार पार्नु पर्यो। रेडियो फोन अन गरेर सूचनामा ध्यान दिने, सुरक्षित स्थानमा जानुपर्ने बाटो पहिलेदेखि नै निर्धारण गर्नु पर्यो, र सरल भाषा र चित्र प्रयोग गर्ने सामग्री खोज्नु पर्यो। हामीले जस्तै जल तथा मौसम विभाग र स्थानीय निकायहरूले चित्र सहितको मौसम सूचना प्रदान गर्ने खालका प्रणालीहरू छन्, त्यस्ता सामग्री बुझ्न सजिलो हुन्छ। विद्यालय, समाजसेवी संस्था, टोल, विकास संस्थाको सहयोगमा सूचना बोर्ड वा वाल पोस्टर जस्ता सामग्री गर्यो भने चाहिँ उपयुक्त हुन्छ।
1: यी सबै कुराहरूमध्ये सरले भन्नुभएको एउटा गो ब्याग, त्यो चाहिँ बारम्बार चर्चा भइरहेको छ, झटपट झोला भनेर धेरैले भन्ने गरेका छन्। त्यसमा चाहिँ मुख्य के कुरा राखियो भने यो वर्षायामको विपदमा, जस्तो भूकम्पको जोखिममा पनि काम लाग्ला, लगायत वर्षायाममा पनि, त्यसमा के कुरा राखियो भने चाहिँ ठ्याक्क मान्छेलाई एक दिन भए पनि।
0: अब हामीलाई आपतकालीन पर्ने कागजहरू राख्नु पर्यो, नागरिकता, जग्गाधनी प्रमाणपत्र, एटिएम, औषधि विवरण प्लास्टिकमा सुरक्षित राखेर राख्नु पर्यो, पिउने पानी, ड्राई फ्रुट जस्तै बिस्कुट, चाउचाउ, प्राथमिक उपचारको किट, टर्च, मोबाइल, चार्जर, ब्याट्री, सानो रेडियो र कपडा राखेको झोला बनाउन सक्यो भने चाहिँ राम्रो हुन्छ।
1: हजुर, त्यो झटपट झोला चाहिँ जहिले पनि काम लाग्छ,
0: जहिले पनि काम लाग्छ।
1: अब चाहिँ हामी अलिकति अघि पनि चर्चा गरौँ, मौसमको ढाँचा परिवर्तन भएको छ, यसमा चाहिँ जलवायु लगायत विभिन्न कारणहरू छ भनेर भनेका थियौँ। जलवायु परिवर्तनका कारण चाहिँ आउँदा दशकहरूमा मनसुन र बाढीको अवस्था कस्तो हुने अनुमानहरू गर्न सकिन्छ अहिले?
0: जलवायु परिवर्तनका कारण यदि हामीले आगामी दशकहरूमा हेर्ने हो भने मनसुन र बाढीको अवस्था झन् जटिल, अनियमित र चरम हुने अनुमान गरिएको छ। नेपाल जस्तो हिमालय देशमा त यसको प्रभाव झन् गम्भीर हुनसक्छ। जस्तै एकैचोटि अत्याधिक वर्षा हुने, कहिलेकाहीँ लामो खडेरी हुने, यो दुइटै चिज हुन सक्छन्। वर्षाको मात्राभन्दा तीव्रता बढ्छ, कुल वार्षिक वर्षा समान जस्तै भए पनि एकै दिन वा केही घण्टामा धेरै पानी पर्ने घटनाहरू बढ्न सक्छ। बाढीको घटना बढी हुन्छ, पूर्वानुमान गर्न कठिन हुन्छ। जलवायु मोडलहरूले के देखाउँछन् भने हिमालय क्षेत्रको तापक्रम वृद्धिसँगै बाढीको आवृत्ति र तीव्रता दुवै बढ्नेछ। त्यस्तै हिमाल पग्लिने र ग्लफको जोखिम बढ्ने देखिन्छ। हिमाली क्षेत्रमा हिमनदी पग्लदा हिमताल फुट्ने सम्भावना पनि तीव्र रूपमै बढ्दै जाने देखिन्छ जलवायु परिवर्तनको कारण।
1: हामीले जोखिमहरूको कुरा गर्दै गर्दाखेरि व्यक्ति वा परिवारलाई थाहा हुन्छ म कतिको जोखिम ठाउँमा बसेको छु भन्ने कुराहरू, यी सबै कुरालाई ख्याल गर्दै व्यक्ति र पारिवारिक स्तरमा चाहिँ मनसुन र बाढीको तयारीहरू के गर्न सकिन्छ?
0: अब यस्तो राम्रो क्वेसन गर्नुभयो। यो पनि रेडियो टिभी सामाजिक सञ्जाल मार्फत प्रसार हुने बाढी सम्बन्धी पूर्व सूचना चेतावनी नियमित रूपमा जानकारी लिनु पर्यो हामी सबैले। आपतकालीन सामग्री तयार राख्नु पर्यो, अघि मैले भने जस्तै झटपट ब्याग भन्नुभयो तपाईँले, त्यो चिज चाहिँ हामीले तयारी गर्नु पर्यो। सुरक्षित स्थान र निकास मार्ग पहिचान गर्नु पर्यो, घरबाट नजिकको उच्च स्थान, विद्यालय, सार्वजनिक भवन आदि सुरक्षित स्थान कहाँ छ भनेर पहिले नै पहिचान गर्नु पर्यो। बाढी आएमा कुन बाटो प्रयोग गरेर सुरक्षित स्थान जान सकिन्छ भनेर परिवारमा छलफल गर्नु पर्यो। छर छिमेक, अब धेरै नगरे पनि आफ्नो छर छिमेकमा चाहिँ यो मनसुन हुने बेलामा चाहिँ समन्वय गरेर अगाडि बढ्नुपर्ने देखिन्छ पारिवारिक।
1: यही कुरा चाहिँ सामुदायिक स्तरमा चाहिँ यो विपद जोखिम न्यूनीकरणलाई के कुराहरू उपायहरू अप्नाउन
0: सामुदायिक स्तरमा कुरा गर्ने हो भने विपद जोखिम न्यूनीकरण अत्यन्त प्रभावकारी हुन्छ, किनभने स्थानीय जनशक्ति ज्ञान र स्रोतको प्रयोग गरेर सतर्कता तयारी र तत्काल प्रतिक्रिया गर्न सकिन्छ। स्थानीय जोखिम मूल्याङ्कन र जोखिमको नक्सानकन गर्नुपर्ने देखिन्छ। बाढी, भूपहिरो, डुबान, आगलागी जस्ता सम्भावित विपदको हामीले पहिले स्थानीय तवरमा पहिचान गर्नु पर्यो, जोखिम क्षेत्रहरूको नक्सा बनाउनु पर्यो र सार्वजनिक स्थलमा त्यसलाई राख्नु पर्यो। त्यस्तै अब हामीले अरू कुरा गर्ने भने वडा, टोल वा गाउँ सहर तहमा विपद व्यवस्थापन समिति गठन गर्नु पर्यो। विद्यालय, टोल, बजार, सङ्घ संस्थाहरूमा विपद जोखिम सम्बन्धी सचेतना कार्यक्रम, तालिम र अभ्यास गराउनु पर्यो। रेडियो, साइरन, मोबाइल म्यासेज जस्ता माध्यम प्रयोग गरी बाढी वा अन्य विपदको सूचना छिटो फैलाउने प्रणाली बनाउनु पर्यो र स्थानीय खोल्सा, नाला, पानीको निकास सुधार गर्नु पर्यो। बोट बिरुवा रोपेर भुक्षय रोक्नु पर्यो। पुनर्भरण क्षेत्र जोगाउनु पर्यो। पहिरो रोक्ने उपायहरू अप्नाउनु पर्यो। यी सबै चाहिँ हामीले स्थानीय स्तरमा चाहिँ गर्नु।
1: अघि काठमाडौँ उपत्यका र रोशी क्षेत्रमा गरेको अध्ययनको कुरा गर्दै गर्दा पनि मैले अलिकति पालिकाको कुराहरूलाई जोडेको थिएँ र अझ पनि जोड दिएर हामी पालिकालाई किन भन्छौँ भन्दा ऊ नजिकको सरकार हो, उसलाई जोखिम थाहा हुन्छ र उसलाई चाहिँ मेरो नागरिकले के समस्या पर्यो म के गर्न सक्छु भन्दा उसले पहिले गर्न सक्छ भन्ने एउटा मान्यता हामीले राख्न सक्छौँ। यसरी हेर्दाखेरि चाहिँ पालिकाहरूले बाढी र पहिरोको जोखिम न्यूनीकरण र तत्काल उनीहरूलाई उद्धार लगायत यी कामहरूलाई के कुराहरू तयारी गर्नुपर्ने देख्नुहुन्छ?
0: त्यही अघि अलिकति कुराहरू आइसकेको छ। हामीले पालिका लेभलमा रेखाङ्कन नक्साङ्कन गर्नु पर्यो, कुन कुन विपदहरू त्यो पालिकामा आउन सक्छन्, ती विपदहरू चाहिँ कुन कुन प्रकृतिका हुन्छन्, के भयो भने कुन लेभलका हुन्छन् भनेर त्यसको चाहिँ नक्साङ्कन रेखाङ्कन गर्नु पर्यो र त्यो गरिसकेपछि त्यसका आधारमा त्यहाँ भएका स्थानीयवासीलाई चाहिँ ट्रेनिङ गर्ने, उनीहरूलाई सिकाउने, ड्रिलहरू गर्ने, कहिले काहीँ यस्तो भयो भने के हुन्छ भनेर सानो सानो अभ्यासहरू गराउने, त्यो खालका कार्यक्रमहरू चाहिँ हाम्रो चाहिँ पालिका लेभलबाट गर्न सक्छ र त्यो सबभन्दा स्ट्रङ हुन्छ। अर्को कुरा पनि मैले के जोड दिन्छु भन्दा हामीसँग धेरै तथ्याङ्कहरू हुँदैनन्। हामी वैज्ञानिक रूपमा अध्ययन गर्नु पनि हामीलाई तथ्याङ्क चाहिन्छ। अब धेरै तथ्याङ्क बाढी आउँदाखेरि बगाएर लगिदिन्छ, तथ्याङ्क हामी पाइँदैन। तर नागरिक स्तरबाट नागरिक विज्ञान भन्छौँ हामी, यदि नागरिक स्तरका स्कुलमा पढ्ने बालबालिकाहरूलाई यो सिकाएर डाटा कहाँनिर पानी पुग्यो, यो बाढी आउँदाखेरि कुन लेभलमा पुग्यो भनेर त्यो राख्ने हो भने त एउटा नयाँ किसिमको डाटा बेस प्रणाली पनि स्थानीय निकायबाट चाहिँ हामी लिएर आउन सक्छौँ।
1: तपाईँले यहीँ जोडिहाल्नुभयो नागरिकबाट लिने तथ्याङ्क उनीहरू स्रोत हो भन्ने खालको, यही कुरालाई जोड्दै चाहिँ मैले परम्परागत ज्ञानलाई कुरा गर्दा हाम्रा परम्परागत ज्ञानहरू चाहिँ यो बाढी पहिरोबाट बस्ने अथवा बाढी पहिरो आउन नदिनको लागि कतिको उपयोगी हुन्छन्, कस्ता ज्ञानहरू थियो, त्यसलाई कतिको प्रयोग?
0: धेरै नै उपयोगी हुन्छन् हाम्रा ज्ञानहरू, पारम्परिक ज्ञानहरू धेरै नै उपयोगी खालका छन्। हाम्रा पहिलेका बुढापाकाहरूले कुन बेलामा पहिरो आउँछ, कस्तो चिज भयो भने पहिरो आउँछ, बाढी आउनुभन्दा अगाडि के खालका चाहिँ उहरू देखिन्छन्, त्यस्ता कुराहरू सबै कुराहरू चाहिँ मिलिरह हुन्छ। तर त्यसलाई हामीले एउटा मात्रै कार्य विज्ञानसँग जोड्नु पर्यो। त्यो चिजहरू हामी त्यहाँबाट छनौट गरौँ, विभिन्न पालिकाहरूमा भएका हाम्रा इन्डिजिनियस नलेज भन्छौँ हामी त्यसलाई कलेक्ट गरेर त्यसलाई विज्ञानसँग जोड्ने हो भने यो एकदम प्रभावकारी हुन्छ जस्तो मलाई।
1: तपाईँले एकजना विज्ञको हिसाबले भन्नुहुँदा चाहिँ हामीले बाढी र पहिरो आउनु अगाडि कस्ता किसिमका पूर्व सङ्केतहरू पाउन सक्छौँ, के कुरा भयो भने चाहिँ आउन सक्छ है भनेर हर मानिस सचेत हुने?
0: अब एउटा हाम्रो बाढी आउनु पूर्व चाहिँ हामीले के देख्न सक्छौँ भन्दाखेरि चाहिँ अब एउटा चाहिँ पानी कस्तो प्रकृतिको परिरहेको छ, पहिले कस्तो पानी पर्दाखेरि के हुन्थ्यो, अब चाहिँ फेरि पानीको प्रकृति फरक भयो भन्दाखेरि चाहिँ अब यहाँ केही बाढी आउँछ है भन्ने खालको हुन्छ। अब कति ठाउँमा अब त्यो त्यसलाई चाहिँ विज्ञानसँग अहिले हामी जोड्न सकेका छैनौँ, चराचुरुङ्गीहरूदेखि लिएर अरू विभिन्न जनावरहरूले गर्ने चाहिँ तिनीहरूले गर्ने चाहिँ प्रतिक्रिया लगायत सम्पूर्ण कुराले पनि अब हामीले चाहिँ त्यो थाहा पाइरहेका देख्छौँ, तर अहिले वैज्ञानिक रूपमा हामीले त्यसलाई कुनै किसिमले नजोडेको भएर अहिले त्यसलाई चाहिँ मैले चाहिँ नभन
1: भनेको ठुलो पानी पर्यो लगायतका कुराहरू भयो हामीले विज्ञानमा भन्ने चाहिँ पूर्व सचेतना अप्नाउनु चाहिँ हाम्रो हुन्छ। अब अन्तिम अन्तिममा चाहिँ सङ्घीय सरकार र सङ्घ संस्थाहरूले चाहिँ दीर्घकालीन रणनीति बनाउँदा के कुरामा ध्यान दिनुपर्छ? अब
0: तिनै तहको सरकारले सहकार्य गरेर आवश्यक नीति नियम योजना मार्फत संयुक्त रूपमा प्रयास गरे मात्र बाढी पहिरो लगायत प्रकोपसँग हामी जुझ्न सक्छौँ। पूर्व चेतावनी समयमै र प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्ने चेतावनी प्रणालीलाई सुदृढ बनाउनु पर्यो जसले सुरक्षित रूपमा विस्थापन गर्न पर्याप्त समय उपलब्ध गराउनेछ। दोस्रो, संरचनात्मक बाढी व्यवस्थापन रणनीतिलाई क्रमिक रूपमा प्रकृति आधारित उपायतर्फ रूपान्तरण गर्नुपर्ने हुन्छ। बाढीको समयमा केही समयको लागि पानी स्टोर गर्न सकिने डिटेन्सन जलाशय निर्माणको लागि उपयुक्त सार्वजनिक स्थलको पहिचान गर्नु पर्यो। पछिल्ला बाढी घटनाहरू र अनुसन्धानहरूबाट आधारित नदी तट नजिकका बफर जोन सम्बन्धी कानुनी व्यवस्था र मार्गदर्शनहरूलाई पुनरावलोकन गर्नु पर्यो। काठमाडौँ उपत्यकाको ढल निकास प्रणालीलाई अत्यधिक वर्षा झेल्न सक्ने बनाउँदै सुधार गर्ने साथै फोहोर मैला व्यवस्थापन सुधार गरी प्राकृतिक तथा कृत्रिम जल निकास मार्गहरूमा अवरोध नहोस् भनेर सुनिश्चित गर्नु पर्यो। बालुवा गिट्टी आदिको सुरक्षित र दिगो रूपमा उत्खनन र सङ्कलन गर्ने उपयुक्त स्थानको पहिचान तथा वैज्ञानिक रूपमा उत्खनन योग्य परिमाण निर्धारण गर्नु पर्यो। स्थानीय र प्रादेशिक स्तरमा डाटा समावेश गरेर केन्द्रीय विपद जोखिम डाटाबेस निर्माण गर्नु पर्यो जसले ऐतिहासिक बाढी डेटा जल सामग्री सम्बन्धी मोडलहरू र जलवायु पूर्वानुमानको प्रयोग मार्फत योजना निर्माण तथा स्रोत परिचालनमा यसले पक्कै पनि सहयोग गर्नेछ र भूमि पानी र समुदाय व्यवस्थापनमा प्रयोग हुँदै आएका मौलिक ज्ञानलाई अघि हामीले कुरा गऱ्यौँ पुनर्जीवित गर्दै त्यसलाई राष्ट्रिय स्तरमा प्रवर्धन र विस्तार गर्न सक्ने हो भने यो सङ्घीय सरकार र सङ्घ संस्थाहरूले दीर्घकालीन रणनीति बनाउन सक्छन्।
1: यहीँनिर चाहिँ हामीले गर्ने हाम्रा व्यवहारहरू सँगसँगै हाम्रा कानुनी व्यवस्थाहरू कतिको पर्याप्त पाउनुहुन्छ तपाईँले र कानुनी सुधार गर्नुपर्ने केही त्यस्तो पाटोहरू तपाईँले देख्नु भएको छ सबै तहको सरकारले हेर्दै गर्दाखेरि?
0: धेरै नै छ, हामीले अघि नै मैले पनि भने नीति नियम योजना हाम्रो चाहिँ अलिकति हामी धेरै त्यो सुपरभिजनमा हामी कमी छौँ, कार्यान्वयनमा कडाइ गर्न सकिरहेको छैनौँ। हामीले नदी क्षेत्रमा नियमहरू बनाएका छौँ, त्यो नियमहरूमा हामीले कडाइका साथ लागू गर्न सकेका छैनौँ जसले गर्दाखेरि चाहिँ धेरैभन्दा धेरै मानवीय क्षतिहरू भइरहेको छ र कानुनहरू इन्डिपेन्डेन्ट रूपमा बनेका छन्, त्यसलाई चाहिँ संयोजन रूपमा चाहिँ तिनै तहका सरकार बसेर संयुक्त रूपमा प्रयास गर्नुपर्ने चाहिँ मैले देखेको छु।
1: अब अन्तमा एकजना प्राध्यापक हुनुहुन्छ, सँगसँगै अध्ययन अनुसन्धान यो बाढी पहिरो लगायत विपदको क्षेत्रमा गर्दै आउनु भएको छ, सबै ज्ञानले आधारित रहेर अबको मनसुनमा जोखिम घटाउनलाई कम्तीमा सबैले यो कुरा चाहिँ गरिदिए हुन्थ्यो भन्ने निष्कर्षमा तपाईँले के भन्छ?
0: आज हामीले कुरा गरेका धेरै कुराहरूमै निष्कर्ष लुकेको छ। अब पहिलो कुरा, सङ्घीय सरकारबाट समयमा पूर्व अनुमानहरू चाहिँ आउनु पर्यो। सुपूर्व अनुमान आइसकेपछि अब त्यो अनुमानका आधारमा स्थानीय निकायहरूले त्यसलाई चाहिँ फलो गर्दै त्यहाँ कुन कुन एरियाका जनताहरू बढीभन्दा बढी प्रभावित हुन सक्छन् त्यसलाई समयमै स्थानान्तरण गर्ने र स्थानान्तरण गरेर उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा लिएर जाने। बाढीको जोखिम धेरै नै बढ्छ, त्यो चाहिँ सम्पूर्ण जनताहरू श्रोताहरू जसले सुनिरहनु भएको छ उहाँले यसलाई लिनुहोला, किनभने आफ्नो ज्यान जनधन भनेको धेरै नै ठुलो कुरा हो। त्यसकारण स्थानीय निकायहरूका सरकारले चाहिँ यो कुराहरू जनतामा सुसूचित गर्ने र उहाँहरूलाई सुरक्षित ठाउँमा लिएर जाने, किनभने अब हामी धेरै नजिक भइसक्छ, हामी धेरै ठुलो कुराहरू गर्न सक्दैनौँ र यो हिसाबले चाहिँ अगाडि बढ्न सक्ने हो। अघि जस्तै चाहिँ गो ब्याग हामीले चाहिँ झटपट ब्याग तयार पार्ने, त्यो पनि हामीले त्यो नदी छेउमा बस्ने स्थानीय बासिन्दाहरूले त्यो कुरालाई ध्यान दिनु पर्यो र यो सबै चिज गरेर संयुक्त प्रयास गर्न सक्ने हो भने बाढी जोखिम न्यूनीकरण गर्न सकिन्छ र इभन संघीय सरकार र स्थानीय सरकारले चाहिँ बाढी आइसकेपछि के गर्ने राहत वितरण कसरी गर्न सकिन्छ कसरी चाहिँ मान्छेलाई बचाउनको लागि ढुङ्गाहरू अथवा लाइफ ज्याकेटदेखि लिएर कस्ता खालका सामग्रीहरू अहिले तयारी रूपमा राख्ने भइसकेको ठाउँलाई पनि कसरी अगाडि बढाउने कसरी चाहिँ त्यसलाई चाहिँ सुरक्षित रूपमा जनताहरूलाई निकास दिने कुनै ठाउँमा भइहाल्यो दुवै तरिकाले अहिलेदेखि सोच्ने हो भने हामी पानी बढी परे पनि यो वर्ष पहिलेको भन्दा कम जोखिम गराउन सक्छौँ
1: हुन्छ त महत्त्वपूर्ण विषयमा एकदमै महत्त्वपूर्ण काम लाग्दा जानकारी गराउनुभयो

0: गर्नुहुनेछ र मलाई के विश्वास छ भने आज गरेका कुराहरूलाई मनन गर्ने हो भने हामी यो बाढी पहिरोको जोखिमबाट चाहिँ नेपाललाई धेरै बचाउन सक्छौँ र यसले पनि मलाई लाग्छ यो यत्रो ठुलो रेडियो नेटवर्क छ नेपालको सङ्घीय सरकार र पालिका सरकार सबैले बुझेर आजको कुरालाई मनन गरेर हामी सहयोगी रूपमा अगाडि बढ्न सक्ने हो र त्रिभुवन विश्वविद्यालय यसको लागि तयार छ हामी सबै मिलेर नेपालको बाढी जोखिमलाई घटाउन सक्छौँ।
1: उहाँ हुनुहुन्थ्यो त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चो क्याम्पसका प्रध्यापक पवन कुमार भट्टराई। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौँ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टलाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सडक र सवारी।
2: सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टिभी। Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: नेहरू डे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरू डे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरू डे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासपाको सभापतिमा रवि लामिछाने निर्विरोध। 99 केन्द्रीय सदस्यका लागि 400 भन्दा धेरैको उम्मेदवारी। मतदान सुरु हुन केही ढिलाइ हुने। 64 वटा पालिकाको बजेट मन्त्रालयको पोर्टलमा प्रविष्ट। धेरै पालिकाहरूले आज बजेट ल्याउँदै असार मसान्तसम्म पारित गरिसक्नुपर्ने। पश्चिम तराईमा आज पनि चर्को गर्मी कायमै रहने। सतर्कता अपनाउन महाशाखाको आग्रह। मनसुन कमजोर अवस्थामा रहँदा धेरै ठाउँमा वर्षा अभाव। हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाभिकको उद्धार सुरु। अमेरिका र इरानबीच आणविक निरीक्षण र हर्मुज जलमार्ग विवादबारेको मतभेद कायमै। र विश्वकप फुटबलमा कोलम्बिया र डीआर कङ्गो बीचको खेल चल्दै आज रातिदेखि बिहानसम्म 6 वटा खेल हुने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। 2079 सालको असार 7 गते घोषणा गरेको रासपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित बन्नुभएको हो। अस्ति सोमबारका लागि तय भएको बन्द सत्र प्रतिनिधि छनौटमा देखिएको विवादका कारण ढिलो भएर हिजो दिउँसो 3:15 बजेपछि मात्र सुरु भएको थियो। यसैबीच चुनावबाट आउने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ। 99 केन्द्रीय सदस्य पदका लागि 400 भन्दा धेरैको उम्मेद्वारी परेको आयोगले जनाएको छ। अहिले बिहान 9 बजेदेखि मतदान सुरु गर्ने तयारी रहे पनि व्यवस्थापकीय कामका कारण ढिलाइ भएको छ। निर्वाचन आयोगले सर्टलिस्ट नै निकाल्न सकेको छैन। खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनु पर्ने हुन्छ। सबै प्रक्रिया सक्दा केही ढिला हुने आयोगले जनाएको छ। 80 वटा भोटिङ मेसिन प्रयोग हुनेछन्। मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा 20 मिनट लाग्ने भएकाले सबैले मतदान गर्न समय लाग्नेछ। पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको चुनाव हुनेछ। रासपामा 19 पदाधिकारी र 151 सदस्य केन्द्रीय समितिको व्यवस्था छ। देशभरका पालिकाले धमाधम आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित पालिकाहरूले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म 64 वटा पालिकाले बजेट सार्वजनिक गरिसकेका छन्। धेरै पालिकाहरूले आज बजेट सार्वजनिक गर्दैछन्। असार 10 गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था अनुसार पालिकाहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतेभित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान सम्बन्धी गाउँ वा नगर सभामा पेश गर्नुपर्छ। बजेटमाथि कार्यतालिका बनाई 15 दिनभित्र गरेपछि सभाले बजेट पारित गर्न वा सुझाव सहित कार्यपालिकामा पठाउन सक्नेछ। सुझाव सहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा 5 दिनभित्र पुनः पेश गर्नुपर्ने हुन्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। लगातार चर्को गर्मीको चपेटामा परिरहेको पश्चिम तराईमा आज पनि गर्मी कायमै रहने मौसमविदको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा चर्को गर्मी हुने अनुमान सार्वजनिक गरेको छ। तातो लहरका बेला हावा तातो चल्दा जनजीवन थप प्रभावित हुन्छ। महाशाखाले तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका ठाउँका सर्वसाधारणहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अहिले कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही ठाउँमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशका केही तथा बागमती प्रदेशका 1-2 ठाउँमा सामान्य पानी परिरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशमा आंशिक बदली हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मौसम सफा रहने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रका केही र मधेश प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। चरा तथा पक्षीहरूमा लाग्ने अति संक्रामक भाइरल रोग बर्ड फ्लू यस वर्ष अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गएको चैत 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा फैलिएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौ, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,858 पंक्षी र 9,89,313 अन्डा र 1,95,485 किलो दाना नष्ट गरेको विभागले जनाएको छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेका केही ठाउँमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ। उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अन्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भए पुनः निसंक्रमण गरेर मात्र भित्र्याउने जस्ता कार्य गर्नुपर्दछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय चितौनले भरतपुरमा रहेको लर्ड्स प्लाजा होटललाई 3,00,000 रुपियाँ जरिवाना गरेको छ। कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार होटलले गुणस्तरहीन खानेतेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका खाद्यवस्तु बिक्री गरेको पाइएपछि कारवाही गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशनका लागि भरतपुर पुगेका गृहमन्त्री सुदन गुरुङ त्यही होटलमा बस्नुभएको थियो। होटलमा खाजा खाने क्रममा उहाँले मगाएको अमलेटमा माछाको हड्डी भेटिएपछि प्रशासनलाई जानकारी गराउनु भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरुद्धको खोपको अभाव नभएको दावी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरुद्धको खोप अभाव नभएको बताउनु भएको हो। सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेका उहाँको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तुलाले पनि अस्पतालमा आउने बिरामीलाई रेबिज विरुद्धको खोप लगाइरहेको बताउनुभयो। तर अरू सरकारी अस्पतालमा भने पुगेका बिरामीहरूले खोप नपाएको बताएका छन्। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले नयाँ 5,000 भाइल खोप ल्याउनका लागि टेन्डर आह्वान भइसकेको जानकारी दिनुभयो। कुकुर, बिरालो र बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरुद्धको खोप लगाउनु पर्दछ। अब विदेशको खबर। संयुक्त राष्ट्रसङ्घको समुद्री निकाय आइएमओले हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाविकहरूको उद्धार कार्य सुरु गरेको छ। अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देशहरू र सिपिङ कम्पनीहरूको सहयोगमा उद्धार कार्य सञ्चालन भइरहेको छ। स्विजरल्यान्डमा अन्तरिम शान्ति सम्झौतामा सहमति जुटेपछि यो मार्ग खुला भएको हो। तर चलिरहेको शान्तिवार्तामा आणविक कार्यक्रमको निरीक्षण र हर्मुजको व्यवस्थापनबारे मतभेद कायमै छ। वार्ताकारहरूले 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौता भएमा इरानले हर्मुजमा कुनै पनि शुल्क वा अवरोध सृजना गर्न नसक्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उच्चस्तरीय आणविक निरीक्षण अस्वीकार गरेको दावी गर्नु भएको छ तर इरानले त्यसलाई अस्वीकार गर्दै कुनै स्पष्ट सहमति नभएको जनाएको छ ट्रम्पले निरीक्षणमा अवरोध आए थप वार्ता रद्द गर्न सकिने चेतावनी दिनुभएको छ आणविक निरीक्षण क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय सुरक्षाका विषयमा दुई देशबीच अझै गम्भीर मतभेद कायम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् अब खेल खबर फिफा विश्वकपमा अहिले कोलम्बिया र डिआर कङ्गो बीचको खेल भइरहेको छ यसअघि सम्पन्न खेलमा क्रोएसियाले पनामालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ लगातार दोस्रो हारसँगै पनामा अङ्कविहीन बनेको छ यसअघि घानासँग 1-0 पराजित भइसकेको पनामा विश्वकपबाट बाहिरिएको छ यस्तै समूह एल अन्तर्गत इङ्ल्यान्ड र घानाबीच गैराती भएको खेल गोलरहित बराबरीमा सकिएको हो गैराती भएको पहिलो खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 शानदार जित निकाल्दै समूह केको शीर्ष स्थानमा उक्लियो पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो 2 गोल गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भए यस्तै आज रातिदेखि भोलि बिहानसम्म विश्वकपमा 6 खेल हुँदैछन् राति 1 बजे स्विजरल्यान्ड र क्यानाडा तथा बोस्निया एन्ड हर्ज गोविना र कतारले खेल्दैछन् यस्तै भोलि बिहान 4 बजे मोरक्को र हाइटी तथा स्कटल्यान्ड र ब्राजिल बीच खेल हुँदैछ बिहान 6 बजे दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक रिपब्लिक र मेक्सिकोले खेल्दैछन् चार भन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक रासपाको सभापतिमा रवि लामिछाने निर्विरोध 99 केन्द्रीय सदस्यको लागि 400 धेरैको उम्मेद्वारी मतदान सुरु हुन केही ढिलाइ हुने 64 पालिकाको बजेट मन्त्रालयको पोर्टलमा प्रविष्ट धेरै पालिकाहरूले आज बजेट ल्याउँदै असार मसान्तसम्म पारित गरिसक्नुपर्ने पश्चिम तराईमा आज पनि चर्को गर्मी कायमै रहने सतर्कता अप्नाउन महाशाखाको आग्रह मनसुन कमजोर अवस्थामा रहँदा धेरै ठाउँमा वर्षा अभाव हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाविकको उद्धार सुरु अमेरिका र इरानबीच आणविक निरीक्षण र हर्मुज जलमार्ग विवादबारेको मतभेद कायमै र विश्वकप फुटबलमा कोलम्बिया र डिआर कङ्गो बीचको खेल चल्दै आज रातिदेखि बिहानसम्म 6 हुने
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: सुभप्रभात गुरुआमा।
3: सुभप्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारी।

0: तपाईँ सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: सबैभन्दा पहिले मुख्य खबर। रासोपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाडौँ फिर्ता। आउँदो मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश। लय विमुख आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह। चिनिया कम्पनी अलिबाबाले अमेरिका विरुद्ध मुद्दा दायर गर्यो, पेन्टागनको कालो सूचीबाट हटाउन माग। र विश्वकप फुटबलमा ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान सुरु हुँदैछ। मतदान सुरु हुन भने अझै 2-3 घण्टासम्म लाग्ने अनुमान छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि झण्डै 400 जनाको उम्मेद्वारी परेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। दावी विरोध र उम्मेद्वारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ। उम्मेद्वारको विवरण रुजु गरेर विद्युतीय भोटिङ मेसिनमा प्रविष्ट गर्ने काम गरिनेछ। मतदानका लागि 80 विद्युतीय उपकरण तयारी अवस्थामा छन्। विभिन्न क्लस्टरबाट पनि उम्मेद्वार कायम भएकोले मतदानमा अतिरिक्त समय लाग्ने देखिन्छ। मतदान पूरा भएको 2 घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मार्फत मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधि 4,000 धेरै रहेका छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने गरी तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। दोस्रो चरणमा 2 उपसभापति, 1 महामन्त्री र 3 सहमन्त्री गरी 6 जनाको निर्वाचन हुनेछ। यसैबीच रासोपाको महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज काठमाडौँ फर्किनु भएको छ। रासोपाको प्रथम महाधिवेशन गएको आइतबारदेखि सुरु भएको हो। हिजो नै सकिनुपर्ने कार्यतालिका भए पनि महाधिवेशन लम्बिएको छ। नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधि यही असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेका तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लयविमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। मौद्रिक नीतिलाई 3 पक्षहरू, तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ्ने विषयमा सुझाव समेटिएको छ। त्यस्तै निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा प्रतिशतको आधारमा घटाउन, कार्यशील पुँजी सम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्न, ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न, धितोयुक्त कर्जाको वर्गीकरण तथा कालो सूचीकरणको समयसीमा विस्तार गर्न, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न तथा नेपाल राष्ट्र बैंकभित्र अधिकार सम्पन्न मौद्रिक नीति समिति गठन गर्न परिसंघले सुझाव दिएको छ। अध्यक्ष पाण्डेले बजार माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको अपेक्षा गरिएको बताउनुभयो। परिसंघको सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले आगामी मौद्रिक नीति मुख्यतः ब्याजदर तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित रहने बताउनु भएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकोले सावधानी अपनाउन उहाँको आग्रह छ। पर्सि शुक्रबारसम्म कैलालीको धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगंज तथा रूपन्देहीको भैरहवामा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। सुर्खेतको वीरेन्द्रनगर र दाङको घुराईको तापक्रम पनि बढ्नेछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काम बाहेक दिउँसो घरबाट बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556-94-333-493-555।
7: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकारको संरक्षण र प्रवर्धन गर्ने काम सरकारको भएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानवाधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाई सचेत गराउनुभयो। अध्यक्ष मगरले मानवाधिकारको सम्मान गरेर अघि बढ्ने काममा केन्द्रित हुन व्यवसायलाई पनि आग्रह गर्नुभयो। यसैबीच सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकोले त्यस्ता रोजगारदातामाथि सरकारले कडा कारवाही गर्ने चेतावनी दिनुभएको हो। व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानवाधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको उल्लेख गर्नुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा आफ्नो क्षेत्रका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो। गाउँसभाको 19 अधिवेशन मार्फत आर्थिक वर्ष 83-84 बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो। किसानका लागि बाँदर जटिल समस्या बनेको र नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले बताउनु भएको छ। संघीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ बाँदरको संख्या थपिँदै गएको र विशेष गरी मकै कोदो आलु लगायत कृषि बालीमा बाँदरले क्षति पुर्याउँदै आएका छन्। पौवादुङ गाउँपालिकाले पहिलो चरणमा खोज तथा अध्ययन गर्न 5,00,000 रुपियाँ बजेट समेत विनियोजन गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। चिनिया ई कमर्स कम्पनी अलिबाबाले आफ्ना खुद्रा विक्रेतालाई चिनिया सैन्य कम्पनी भनेर लेबल लगाएकोमा अमेरिकी रक्षा विभाग विरुद्ध मुद्दा दायर गरेको छ। अलिबाबाले हिजो अदालतमा मुद्दा दायर गर्दै आफूहरू चिनिया सेनासँग सम्बन्ध नभएको बताएको समाचार संस्था अल जजिराले जनाएको छ। कम्पनीले आफ्ना उत्पादन र सेवाहरू उद्यम र सूचना प्रविधिको लागि भएको भन्दै हतियार रक्षा वा बुद्धिमत्ताका लागि नभएको उल्लेख गरेको छ। अलिबाबाले अमेरिकाको क्यालिफोर्नियामा रहेको संघीय अदालतमा मुद्दा दायर गरेको अलिबाबाले चिनिया सेनासँगको कथित सम्बन्धताका लागि कालो सूचीमा परेका कम्पनीहरूको बढ्दो सूचीबाट आफ्नो नाम हटाउन माग गरेको छ। अमेरिकाले जुन 8 चिनिया सेनालाई सहयोग गर्ने विश्वास गरिएका कम्पनीहरूको सूचीमा अलिबाबाको नाम पनि थपेको थियो। यो सूचीमा बिवाईडी र वाइडु जस्ता चिनिया फर्महरू पनि समावेश थिए। त्यति बेला अलिबाबाले यो पदनामको विरोध गर्न कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेइमारले स्कटल्यान्डसँगको खेल खेल्ने भएका छन्। 34 वर्षीय नेइमारले चोटका कारण समूह सीमा यसअघि मोरक्को र हैटीसँगको खेल गुमाएका थिए। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको थियो भने हैटीलाई 3 हराएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एसिलोटीले नेइमारले समूह चरणको अन्तिम खेल पूरा 90 नै खेल्ने बताएका हुन्। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका नेइमार गएको मे 7 सान्तोस एफसी खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका उनी यो हप्ता पूर्ण प्रशिक्षणमा फर्किएका हुन्। ब्राजिल र स्कटल्यान्ड बीचको खेल भोलि बिहान 4:15 सुरु हुनेछ। स्कटल्यान्डले हैटीलाई 1-0 हराएको थियो भने मोरक्कोसँग 1-0 पराजित भएको थियो। 5 विश्व विजेता ब्राजिल र स्कटल्यान्ड बीच विश्वकपमा अहिलेसम्म 4 भेट भएको छ। 3 खेल ब्राजिलले जित्दा 1 खेल गोलरहित बराबरीमा सकिएको छ। विश्वकपमा आज राति 12:45 2 खेल हुँदैछन्। समूह बीका स्विजरल्यान्ड र घरेलु टोली क्यानाडा बीचको खेल रहेको छ। त्यस्तै बोस्निया एन्ड हर्जगोभिना र कतार बीचको खेल पनि राति 12:45 रहेको छ। यस्तै बिहान 4:15 समूह सीका मोरक्को र हैटी बीचको खेल अमेरिकाको एटलान्टा रङशालामा हुनेछ। त्यस्तै बिहान 7:15 2 खेल हुँदैछन्। समूह एका दक्षिण अफ्रिका र दक्षिण कोरिया बीचको खेल मेक्सिकोमा हुनेछ भने चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल पनि मेक्सिको सिटी रङशालामा हुनेछ। चारभन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाडौँ फिर्ता। आउँदो मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश। लय विमुख आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह। चिनिया कम्पनी अलिबाबाले अमेरिका विरुद्ध मुद्दा दायर गर्यो, पेन्टागनको कालो सूचीबाट हटाउन माग। र विश्वकप फुटबलमा ब्राजिलका नेइमारले स्कटल्यान्डसँगको खेल खेल्ने।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
15: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुईवटा मूर्ति फिर्ता गरिएको छ। न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्म पाणी र नृत्य देवीको मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। महावाणिज्य दूतावासका अनुसार 13 शताब्दीको काश्य पद्म पाणीको मूर्ति काठमाडौँको थम्बहिलको अनुपम कलाकृति मानिन्छ। सन् 1971 र 1977 बीचको समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इवाहाबहीको उत्कृष्ट काष्ठकलाको नमूना मानिन्छ। यो मूर्ति सन् 1969 र 1983 बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान छ। पछि यो मूर्ति न्युयोर्कमा रहेको महानगर संग्रहालयबाट बरामद गरिएको थियो। यी दुवै सम्पदालाई छिट्टै नेपाल पठाउने गरी तयारी भइरहेको छ। सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबीन व्यवसायीहरूको समूहले काठमाडौँको माइतीघरमा आज धरना दिएको छ। बिहान माइतीघर मण्डलामा उनीहरूले धरना दिएका हुन्। राज्यले आफूहरूलाई आफ्नो हातमा भएको सिप पनि प्रयोग गर्न नदिएको धरनामा सहभागी दीपराजले आरोप लगाउनुभयो। सांस्कृतिक कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनमत प्रहरीले धरपकड गर्ने कुटपिट गर्ने काम भएको उहाँको आरोप छ। 7 दिनसम्म माइतीघरमा धरना दिने कार्यक्रम रहेको र त्यो अवधिसम्म पनि आफ्ना माग पूरा नभए रिले अनसन सुरु गर्ने उहाँले चेतावनी दिनुभयो। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा मलेसिया र बेलारुस पठाइदिने भन्दै ठगी गरेको आरोपमा 3 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका 26 वर्षीय विशाल बानिया, काठमाडौँ महानगरपालिका 14 बस्ने 29 वर्षीय रिजन खड्गी र कैलालीका 23 वर्षीय प्रिन्सी शाह रहेका छन्। विशाल र रिजनले मलेसिया पठाइदिने भन्दै 2 3,85,000 र प्रिन्सीले बेलारुस पठाइदिने भन्दै 1 20,00,000 रुपियाँ लिएर सम्पर्कविन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ र ललितपुरबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। र आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले नेपालका 16 यातायात व्यवसायी भारत प्रस्थान गरेका छन्। सार्वजनिक गाडीलाई वातावरण मैत्री बनाउने सरकारी योजनालाई साथ दिन र सार्वजनिक यातायातको विकास गर्ने उद्देश्यले उनीहरू भारतको चेन्नई प्रस्थान गरेका हुन्। भ्रमण दलले चेन्नईमा रहेको विद्युतीय गाडी निर्माता कम्पनी स्विच मोबिलिटीद्वारा उत्पादित 12 लामो बसको प्रत्यक्ष अवलोकन तथा प्राविधिक अनुसन्धान गर्ने भ्रमण दलका सदस्य सुनिल कुँवरले जानकारी दिनुभयो। पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष सुनिल कुँवरले भ्रमणबाट प्राप्त हुने प्राविधिक जानकारी र अनुभवले नेपालमा विद्युतीय गाडीको प्रयोगलाई प्रवर्धन गर्न मद्दत पुग्ने बताउनु भएको छ। दिउँसो 3 राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी, वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाडौँ फिर्ता। चोरेर अमेरिका पुर्याइएका दुई मूर्ति नेपाललाई फिर्ता, हस्तान्तरण गरिएका मूर्ति छिट्टै काठमाडौँ ल्याइने। र स्वरोजगारमूलक दृष्टिबिन व्यवसायको समूहबाट काठमाडौँको माइतीघरमा धरना। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका छ बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाई यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपैयाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै, जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
12: माउ, किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: ए के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
5: खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेलो
10: हजुर हेलो
9: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
10: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
11: हजुर
10: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
11: दिन त हेलो भन्नुहोस् त
9: हेलो हजुर
11: हजुर
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
10: ए नानी के भने रहेछ के भयो
11: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
10: ल ल ल म किन दिन्थे
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
12: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
13: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भो, सन्चो भएन?
10: होइन, यतिकै जाने मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुरै ब्रु तपाईको नजदीकी सिनेमा घरमा चाँडै आउँदैछ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
8: तिन दिन भयो।
7: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
10: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
11: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाई

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउ

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने।

0: साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
0: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
0: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
3: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ल देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्नयोग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्नयोग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
5: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
4: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
5: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
6: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
4: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
6: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
4: वाह, नास्ता होस् त यस्तो
5: कस्तो,
4: ओली नास्ता पसल जस्तो।
7: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
8: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
7: ओहो, केही काम थियो कि काकु?
8: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
7: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
9: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
2: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
10: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
4: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
10: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
4: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरो पो भएको छु त म त।
10: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु,
4: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
10: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
4: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

आजबाट सम्पूर्ण जगतको रक्षा गर्ने कालीको उपासक भइस्। तैले कालीको सेवा गर्नेछस्, कालीले तेरो रक्षा गर्नुहुनेछ। शुभम कल्याणमस्तु।

0: गर्दै श्रद्धाञ्जलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
15: सचेत बनाऊ
16: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
18: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
18: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु?
18: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए
18: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
16: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
16: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
19: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
20: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
21: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
22: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
23: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
24: हो र? होइन होला त्यस्तो त।
25: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
24: केही भएन मिस,
25: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
24: हुन्छ मिस।
26: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन।

0: टुक्रीले लडेर पुर्खाले बचाएको हाम्रो देश अब हामीले नै जोगाउनु पर्छ।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका

0: घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
5: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
8: रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि 8:30 बजेपछि मतदान सुरु हुँदै भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सर्यो। प्रतिनिधि सभा चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारले बढी खर्च गरेको प्रतिवेदन सार्वजनिक।
7: अहिलेसम्म 175 पालिकाको बजेट संघीय मन्त्रालयको पोर्टलमा प्रविष्ट। केही पालिकामा बाँदर नियन्त्रणका लागि बन्ध्याकरणदेखि हेरालुसम्मका कार्यक्रम समावेश। देशभर 1,37,000 हेक्टरमा रोपाई सम्पन्न।
8: काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लू संक्रमण। पक्षीमा लक्षण देखिने बित्तिकै सम्बन्धित निकायमा खबर गर्न पशु सेवा विभागको आग्रह।
9: नजिकै निकायमा खबर गर्ने टोली पनि मुभ हुन्छ र त्यसमा चाहिँ सम्पूर्ण नष्ट गर्ने कार्यहरू हुन्छ। त्यसका प्रावधान अनुसार चाहिँ रोग कन्ट्रोलहरू गरिरहेको।
7: विश्वकै सबैभन्दा ठुलो यात्रुवाहक विमानको पखेटामा चिरा देखियो। एयरबसले 16 विमानको विशेष निरीक्षण गर्ने।
8: र विश्वकप फुटबलमा आज मध्यरातिदेखि भोलि बिहानसम्म 6 खेल हुँदै ब्राजिलका नेइमारले स्कटल्यान्डसँगको खेल खेल्ने।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556-94-333, 4-93-555।
14: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन बारे खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान सुरु हुँदैछ। मतदान अबको 2.5 घण्टा अर्थात 8:30 बजेपछि सुरु गर्ने तयारी छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि यसअघि 384 जना उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। महामन्त्री इन्द्र बुर्लाको टीका अनुसार दावी विरोध र उम्मेद्वारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अबको केही बेरमा अन्तिम सूची प्रकाशित हुनेछ। मतदानका लागि 80 विद्युतीय उपकरण तयारी अवस्थामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मार्फत मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधि 4,000 भन्दा धेरै छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सकेर दोस्रो चरणमा भोलि बिहान पदाधिकारीको निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। दोस्रो चरणमा 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री गरी 6 निर्वाचन हुनेछ। आज दिनभर महाधिवेशन स्थल परिसरमा प्रचार प्रसारले निकै तीव्रता पायो। नेता कार्यकर्ता भोट माग्न व्यस्त छन्। अहिले पाउने 7 भने मौन अवधि सुरु हुनेछ। यसैबीच रासोपाको महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज दिउँसो काठमाडौँ फर्कि सक्नु भएको छ। रासोपाको प्रथम महाधिवेशन गएको आइतबारदेखि सुरु भएको हो। हिजो नै सकिनुपर्ने कार्यतालिका भए पनि महाधिवेशन लम्बिएको छ।
8: भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सरेको छ। संघीय संसद सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो। यसअघि भोलि बिहान 11 बस्ने गरी बैठक स्थगित गरिएको थियो, तर आज संसदका महासचिव पद्म प्रसाद पाण्डेले निकालेको सूचनामा प्रतिनिधि सभा नियमावली 2083 को नियम 6 उपनियम 3 बमोजिम सभामुखले असार 12 अर्थात पर्सि शुक्रबार दिउँसो 1 बैठक बस्ने गरी समय तोकेको उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा चलिरहेको महाधिवेशन धकेलिएका कारण प्रतिनिधि सभाको बैठक पनि प्रभावित भएको हो। प्रतिनिधि सभामा रासोपाका 182 सांसद रहेका छन्।
7: निर्वाचन पर्यवेक्षण समिति EOC नेपालले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार चुनाव जित्ने भन्दा हार्ने उम्मेद्वारले बढी खर्च गरेको पाइएको छ। EOC देशभरका 165 निर्वाचन क्षेत्रमध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3,406 उम्मेद्वारमध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। EOC नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेद्वारले निर्वाचन प्रचार प्रसारमा औसत 88 लाख र उपविजेताले त्यसको लगभग 3 बढी औसत 2,83 लाख रुपियाँ खर्च गरेका पाइएको छ। निर्वाचन खर्चको झन्डै 67% रकम पराजित उम्मेद्वारले खर्च गरेका छन्। यो नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ 25-33 लाख रुपियाँसम्म खर्चको सीमा तोकेकोमा औसतमा उम्मेद्वारले 72 लाख अर्थात कानूनी सीमाभन्दा 118% बढी खर्च गरेको पाइएको छ।
8: नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिलाई यही असार 20 सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ।
7: देशभरका 753 पालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा अहिलेसम्म 175 पालिकाले विवरण प्रविष्ट गरेका छन्। पालिकाले असार 10 नीति तथा कार्यक्रम सम्बन्धित नगर वा गाउँसभामा पेश गरी असार मसान्तसम्म पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 पालिकाले आउँदो आर्थिक वर्षको राजस्व र व्यय अर्थात् बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गर्नु गरिसक्नुपर्ने व्यवस्था छ। सङ्घ सरकारले जेठ 15 र प्रदेश सरकारले असार 1 आउँदो आर्थिक वर्षको बजेट पेश गर्ने व्यवस्था छ।
8: यसैबीच केही पालिकाले बाँदर नियन्त्रणका लागि बन्द्याकरणदेखि हेरालुसम्मका कार्यक्रममा समेटेका छन्। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बन्द्याकरण गर्ने भएको छ। संघीय सरकारले बाधा र नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा आफ्नो क्षेत्रका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो। गाउँसभाको 19 अधिवेशन मार्फत आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्ध्याकरण कार्यक्रममा सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो। किसानका लागि बाँदर जटिल समस्या बनेको र नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले बताउनु भएको छ। संघीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ। बाँदरको संख्या थपिँदै गएको र विशेष गरी मकै कोदो आलु लगायत कृषि बालीमा बाँदरले क्षति पुर्याउँदै आएका छन्। पौवादुङ गाउँपालिकाले पहिलो चरणमा खोज तथा अध्ययन गर्न 5,00,000 रुपियाँ बजेट समेत विनियोजन गरेको छ। यस्तै खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ। बाँदर आतंकबाट पीडित किसानलाई राहत दिलाउन 15 नगरसभाबाट हरेक वडा तथा टोलमा बाली हेरालु राख्नका लागि बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ। उपमेयर विशन राईले प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमा बाँदर लगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि 45,00,000 रुपियाँ छुट्याइएको छ।
7: देशभर 1,37,000 हेक्टरमा धान रोपाई भएको छ। कृषि विभागले देशभर झण्डै 10% धान रोपाई भएको जनाएको हो। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढेको छ। देशभर झण्डै 13,81,000 हेक्टर जमिनमा रोपाई हुने गर्छ। अस्ति असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलको हिसाबले यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएको र रोपाईका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकोले रोपाई धमाधम हुन सकिरहेको छैन। मौसम अनुकूल नहुनु, मलको अभाव जस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। आउँदो सोमबार असार 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव पनि मनाइँदैछ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बर्ड फ्लू संक्रमण र अपनाउनु पर्ने सावधानी बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: बेचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि 8:30 मतदान सुरु हुँदै भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सिका लागि सर्यो। प्रतिनिधि सभा चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारले बढी खर्च गरेको प्रतिवेदन सार्वजनिक, अहिलेसम्म 175 पालिकाको बजेट संघीय मन्त्रालयको पोर्टलमा प्रविष्ट, केही पालिकामा बाँदर नियन्त्रणका लागि बन्ध्याकरणदेखि हेरालुसम्मका कार्यक्रम समावेश, देशभर 10% अर्थात 1,37,000 हेक्टरमा रोपाई सकियो लगायतका खबर प्रस्तुत गर्यौं।
8: नेपाल दर्पणमा अब बाँकी प्रसंग। चरा तथा पंक्षीहरूमा लाग्ने संक्रामक भाइरल रोग बर्ड फ्लू तीव्र रूपमा फैलिएको छ। विशेष गरी काठमाडौँ उपत्यकामा यसको संक्रमण तीव्र बनेको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितुवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,000 6,858 पंक्षी र 9,89,313 अन्डा र 1,95,485 किलो दाना नष्ट गरेको पशु सेवा विभागले जनाएको छ। उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। साथी हृदय रिमालले बर्ड फ्लू संक्रमणको पछिल्लो अवस्था र अपनाउनु पर्ने सावधानीबारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायसँग कुराकानी गर्नुभएको छ।
9: कोशी प्रदेशमा चाहिँ रोग पुरै कन्ट्रोल अवस्थामा रहेको छ र काठमाडौँमा जेठको मध्यबाट चाहिँ अलिकति पिकअप लिइरहेछ। काठमाडौँ भक्तपुर ललितपुरमा र छिमेकी काभ्रेमा दुईटा मात्रै फार्ममा चाहिँ आउटब्रेक देखिएको छ। रोग पत्ता लाग्ने साथै त्यो ठाउँमा चाहिँ टोलीहरू स्थानीय तह र प्रदेशसँगको समन्वयमा टोली मुखबाट ती संक्रमित पंक्षी पंक्षी सम्पूर्ण नष्ट गरेर तह लगाउने काम भइरहेकै छ। आज पनि टोलीहरू मुभ भएको छ, हिजो पनि टोलीहरू मुभ भएको छ। त्यो कामहरू द्रुत गतिमा भइ नै रहेछ।
16: ककसले कस्तो सावधानी अपनाउने?
9: बर्ड फ्लू चाहिँ पंक्षीबाट पंक्षीमा सर्छ। यद्यपि यो भाइरसको H5N1 भाइरस चाहिँ कस्तो छ भनेपछि त्यो भाइरस र मान्छेको भाइरस चाहिँ मिसिएर तेस्रो भाइरस जन्मियो भने चाहिँ मान्छेबाट मान्छेमा सर्न सक्छ। त्यो जोखिम देखेको हुनाले हामीले दुईटा एउटा फार्ममा दुईटा मात्रै पंक्षी पनि संक्रमण छ भने सम्पूर्ण त्यहाँका अरू पंक्षी पनि नष्ट गर्नुपर्ने चाहिँ अवस्थाहरू हुन्छ। किनभने त्यो स्रोत चाहिँ निमित्त नै पार्नुपर्ने हुन्छ भाइरसको। त्यो कार्य हामी गरिरहेछौँ र स्वस्थ पंक्षीहरू उसले चाहिँ मासुको लागि राम्ररी उमालेर पकाएर खानाको लागि कुनै पनि जोखिम हुँदैन। अहिलेसम्म पकाएको कुखुराको मासु खाएर कहीँ पनि बर्ड फ्लू सरेको प्रमाण कहीँ पनि छैन वर्ल्ड वाइड। त्यसै भएर निश्चिन्त रूपमा स्वस्थ पक्षीको मासुहरू प्रयोग गर्न, अन्डाहरू प्रयोग गर्न यसमा जोखिम चाहिँ न्यून देख्छन् ल। यसको लागि जोखिम कहाँ चाहिँ छ भने जसले चाहिँ जैविक सुरक्षाको उपाय राम्ररी अप्नाएको छैन, खुल्ला खुल्ला पोल्ट्रीहरू पालेको छ जहाँ वाइल्ड बर्डहरू काग पनि आउँछन् सम्पर्क हुन्छ, दाना पानी खुल्ला रूपमा प्रयोग गरिन्छन् होइन, कुखुराका आन्द्राहरू खुवाउने गर्छ हाँसहरूलाई, नदीको किनारमा पाल्ने गरिन्छन्, त्यस्तो पंक्षी पालनमा चाहिँ एकदमै जोखिम छ।
16: संक्रमण भएपछि पंक्षीमा कस्तो लक्षण देखिन्छ र के गर्ने?
9: बर्ड फ्लू भइसकेपछि पंक्षीहरू एक्कासै मर्छन् वास्तवमा। सिम्टम कतिपयले अब सिउलोतीहरू चाहिँ निलोहरू हुन्छ, टाउकोहरू फुल्ने हुन्छ, तर मोस्ट अफ द टाइम चाहिँ कस्तो हुन्छ भनेपछि एक्कासै कुखुराहरू मरे भन्ने कुराहरू फार्मरले सुनाउँछ। आज 5 मरे, भोलि 10, पछि 50, 100 बनेरै साध्य हुँदैन, त्यस्तो हिसाबले चाहिँ मर्छ बर्ड फ्लूमा। र त्यस्तो मरिहाल्यो भने तुरन्तै खाल्डो खनेर चाहिँ गाड्नुपर्छ, न त्यहाँ राखिरहेको भने पनि गनाउँछ र अन्यत्र सर्न सक्ने धेरै सम्भावनाहरू हुन्छ। र नजिकै पशुको निकायमा स्थानीय तह होस् अथवा जिल्लामा होस् खबर गर्ने र टोलीहरू चाहिँ हाम्रो टोली पनि मुभ हुन्छ र त्यसमा चाहिँ सम्पूर्ण नष्ट गर्ने कार्यहरू हुन्छ। त्यही हिसाबले हामी बर्डको नियमावली 2078 छ, त्यसका प्रावधान अनुसार चाहिँ रोग कन्ट्रोलहरू गरिरहेको छ।
16: अब अहिलेसम्म 11-12 जिल्लामा झन्डै फैलियो भन्ने छ, यस बाहेक अन्य ठाउँमा त्यो नपुगेको ठाउँमा पनि त्यो खतरा हुन सक्छ, यसका लागि सरकारको चाहिँ अलिकति विस्तृत रणनीति के छ यस विषयमा?
9: पंक्षीको लागि हाम्रो सर्भेलेन्स कार्यहरू जारी नै भइरहेको हुन्छ। रोग नफैलेकामा पनि हाम्रो प्रयोगशालाहरूले कहीँबाट पनि त्यस्तो खबर आयो केही आएर पनि नियमित रूपमा मार्केट सर्भेलेन्सहरू भइ नै रहेको हुन्छ। त्यो हुँदा अन्य जिल्लामा चाहिँ हालसम्म संक्रमण देखा परेको छैन यिनै 11 जिल्लामा र 11 मध्ये पनि अरूमा लगभग नियन्त्रणको अवस्थामा छ। खालि काठमाडौँ भक्तपुर ललितपुरमा मात्रै अलिक नियन्त्रण नियन्त्रण कार्य भइरहेछ, आउँदै पनि आइरहेको अवस्था छ।
7: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्याय। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो 3 सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकोले सावधानी अपनाउन उहाँको आग्रह छ। पर्सि शुक्रबारसम्म कैलालीको धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगञ्ज तथा रूपन्देहीको भैरहवामा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। सुर्खेतको वीरेन्द्रनगर र दाङको घोराईको तापक्रम पनि बढ्नेछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ।
8: आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। मौद्रिक नीतिलाई तीनवटा पक्षहरू तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैङ्कको पनि संरचनागत सुधारतर्फ बढ्ने विषयमा सुझाव समेटिएको छ। अध्यक्ष पाण्डेले बजार र माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको अपेक्षा गरिएको बताउनुभयो। परिसंघको सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले आगामी मौद्रिक नीति मुख्यत बजार दर तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुने बताउनुभयो।
7: मौद्रिक नीतिमा परिसंघको सुझाव पछि अब शेयर बजारको खबर। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 14.45 अंकले घटेर 2660.20 बिन्दुमा झरेको हो। निफ्टी परिसूचक झण्डै 4 महिना यताकै कम बिन्दुमा झर्यो। यसअघि गएको फागुन 14 गते नेप्से 2654 बिन्दुमा झरेको थियो। आज फाइनान्स र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक 1.12% ओह्रालो लागेको छ। आज 200 कम्पनीको सेयर घटेकामा 64 बढेको छ। त्यस्तै 10 कम्पनीको सेयर घटबड भएन। आज सोपान फार्मास्युटिकल्सको सेयर 5% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रो पावर र एम्बलिङ हाइड्रो पावरको सेयर 15% बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4.36 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 1.07 करोड कित्ता सेयर 4.41 अर्ब रुपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
21: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
18: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
21: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
22: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। सरकारले मन्त्रीहरूको स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना तय गरेको छ। मन्त्री परिषदको गएको वैशाख 2 गतेको निर्णय ढिलो गरी बाहिर आएको हो, जस अनुसार मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सल्लाहकार तथा आवश्यक कर्मचारी रहने व्यवस्था गरिएको छ। निर्णय अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणीहरूका एक वैतनिक सहित बढीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले भने एक वैतनिक सहित बढीमा 3 जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार विकास निर्माण पूर्वाधार विस्तार तथा बहुआयामिक समन्वय आवश्यक पर्ने मन्त्रालयका विषयगत विज्ञता उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
7: नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुईवटा मूर्ति फिर्ता गरिएको छ। न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्म पाणी र नृत्य देवीको मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। महावाणिज्य दूतावासका अनुसार 13 शताब्दीको काश्य पद्म पाणीको मूर्ति काठमाडौँको तबहिलको अनुपम कलाकृति मानिन्छ। सन् 1971 र 1977 बीचको समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इवाहाबहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिन्छ। यो मूर्ति सन् 1969 र 1983 बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान छ। पछि यो मूर्ति न्युयोर्कमा रहेको महानगर संग्रहालयबाट बरामद गरिएको थियो।
8: सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्ले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कडा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। काठमाडौँमा आज भएको व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजना सहित काम गरिरहेको उल्लेख गर्नुभयो।
7: सडक पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिन व्यवसायहरूको समूहले काठमाडौँको माइतीघरमा धरना दिएको छ। बिहान माइतीघर मण्डलामा उनीहरूले धरना दिएका हुन्। राज्यले आफूहरूलाई आफ्नो हातमा भएको सिप पनि प्रयोग गर्न नदिएको धरनामा सहभागी दीपराजले आरोप लगाउनुभयो। 7 दिनसम्म माइतीघरमा धरना दिने कार्यक्रम रहेको र त्यो अवधिसम्म माग पूरा नभए रिले अनसन सुरु गर्ने उहाँले चेतावनी दिनुभयो।
8: आज सुन चाँदीको भाउ घटेको छ। आज सुनको भाउ तोलामा 3600 रुपियाँलाई घटेर तोलाको 2,83,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो पनि सुनको भाउ तोलामा 1,600 रुपियाँले घटेको थियो। आज चाँदीको भाउ पनि तोलामा 105 रुपियाँले घटेको छ। चाँदी आज तोलाको 4,485 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
7: सरकारले एक विद्यालय एक नर्स कार्यक्रम देशभरिका 1,546 सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार बालबालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको हो। तीमध्ये 327 संघीय सरकार र बाँकी प्रदेश तथा पालिका सरकारको समन्वयमा नर्स राखिएको छ। विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम मार्फत एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो।
8: नेपाल दर्पणमा अब विदेशको खबर। विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान A380 केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएपछि विमान निर्माता एयरबसले 16 सुपर जम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ। युरोपेली सङ्घ EU उड्डयन सुरक्षा निकायले नियमित मर्मत परीक्षणका क्रममा पखेटाको महत्त्वपूर्ण संरचनामा समस्या भेटिएपछि सम्बन्धित विमानहरूको तत्काल निरीक्षण गर्न निर्देशन दिएको एयरबसलाई उद्धृत गर्दै समाचार संस्था AFP जनाएको छ। निरीक्षणमा समावेश गरिएका 16 विमानमध्ये 15 एमिरेट्स र एउटा क्वान्टास एयरलाइन्सले सञ्चालन गरिरहेका छन्। तीमध्ये 5 एमिरेट्सका विमानमा तत्काल जाँच आवश्यक रहेको खबरमा उल्लेख छ। एमिरेट्सले आउँदो 48 घण्टाभित्र निरीक्षण प्रक्रिया सुरु गर्ने र मर्मतपछि मात्र विमानहरू पुनः सेवा मार्फत फर्काइने जनाएको छ। कम्पनीले उडान तत्कालमा तालिकामा न्यूनतम असर पर्ने गरी एयरबस र सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताएको छ। A380 सञ्चालन गर्ने वायुसेवामा एमिरेट्स, सिङ्गापुर एयरलाइन्स, ब्रिटिस एयरवेज, क्वान्टास, फ्लुथान्सा, कतार एयरवेज, कोरियन एयर, इतिहाद एयरवेज, ANA र एसियाना एयरलाइन्स रहेका छन्। विश्वकै सबैभन्दा ठूलो A380 फ्लिट एमिरेट्ससँग छ र यसले सञ्चालनमा रहेका आधाभन्दा धेरै सुपर जम्बो उडाउँदै आएको छ। सन् 2021 एयरबसले A380 उत्पादन बन्द गरिसकेको भए पनि यी विमानहरू अझै लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा व्यापक रूपमा प्रयोग भइरहेका छन्।
7: अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति र भोलि बिहान गरी 6 खेल हुँदैछन्। राति पाउने 1 2 खेल समूह बीका स्विजरल्यान्ड र घरेलु टोली क्यानाडा तथा बोस्निया एन्ड हर्जगोभिना र कतार बीच हुनेछ। त्यस्तै बिहान पाउने 4 ब्राजिल र स्कटल्यान्ड बीचको खेल अमेरिकाको मियामी रङ्गशालामा सुरु हुनेछ। अर्को समूह सीका मोरक्को र हैटी बीचको खेल अमेरिकाको एटलान्टा रङ्गशालामा हुनेछ। त्यस्तै बिहान पाउने 7 2 खेल छन्। समूह एका दक्षिण अफ्रिका र दक्षिण कोरिया अनि चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल हुनेछ। यसैबीच ब्राजिलका सुपरस्टार नेइमारले विश्वकप फुटबलमा स्कटल्यान्डसँगको खेल खेल्ने भएका छन्। 34 नेइमारले चोटका कारण समूह सीमा यसअघि मोरक्को र हैटीसँगको खेल गुमाएका थिए। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको थियो भने हैटीलाई 3 हराएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एसेन्सलोटेले नेइमारले समूह चरणको अन्तिम खेल पूरा 90 नै खेल्ने बताएका हुन्। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका उनी यसै हप्ता पूर्ण प्रशिक्षणमा फर्किएका हुन्। 5 विश्व विजेता ब्राजिल र स्कटल्यान्ड बीच विश्वकपमा अहिलेसम्म 4 भेट भएको छ। 3 खेल ब्राजिलले जित्दा 1 खेल गोलरहित बराबरीमा सकिएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
8: राष्ट्रपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि 8:30 मतदान सुरु हुँदै भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सर्यो। प्रतिनिधि सभा चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारले बढी खर्च गरेको प्रतिवेदन सार्वजनिक।
7: अहिलेसम्म 175 पालिकाको बजेट संघीय मन्त्रालयको पोर्टलमा प्रविष्ट। केही पालिकामा बाँदर नियन्त्रणका लागि बन्ध्याकरणदेखि हेरालुसम्मका कार्यक्रम समावेश। देशभर 1,37,000 हेक्टरमा रोपाई सम्पन्न।
8: काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लू संक्रमण। पक्षीमा लक्षण देखिने बित्तिकै सम्बन्धित निकायमा खबर गर्न पशु सेवा विभागको आग्रह।
7: विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमानको पखेटामा चिरा देखियो। एयरबसले 16 विमानको विशेष निरीक्षण गर्ने।
8: र विश्वकप फुटबलमा आज मध्यरातिदेखि भोलि बिहानसम्म 6 खेल हुँदै ब्राजिलका नेइमारले स्कटल्यान्डसँगको खेल खेल्ने।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Subha prabhat guru ama.
3: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
25: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
26: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
25: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
26: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। आमा, विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
25: ए हो र बाबु?
26: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
25: ए
26: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
25: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
0: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
0: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुहाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो मरुभूमिको सरको घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यस्तो त जल्दै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
9: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: हार्दिक श्रद्धाञ्जली रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ श्रीमान भूपु बिचारी एकबहादुर केसी जेठो छोरा महेश्वर केसी कान्छो छोरा तिलकराम केसी जेठी बुहारी कमला केसी कान्छी बुहारी लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू केशव केसी नातिनी बुहारी एलिसा भण्डारी केसी माहिलो नाति लोकेन्द्र केसी कान्छो नाति गणेश केसी कान्छो छोरातर्फका नातिनी निरुता केसी नाति भकेन्द्र केसी छोरी टिका केसी गोराथोकी ज्वाई कर्णजङ केसी नाति नातिनी पशुपति केसी महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
11: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
7: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
9: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
15: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
16: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
17: लो किन नि के भयो सन्चो भएन
16: होइन यतिकै जाने मन लागेन
17: यतिकै पनि हुन्छ
16: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
17: ए कुरा त्यस्तो पो ल हेडा म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
18: नमस्ते कति कामले पाल्नु भयो
17: आज रिनाले स्कुल जान्न भनी

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: २०८३-८४ शुरू हुन 20 दिन मात्रै बाँकी रहँदा देशभरका अधिकांश स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 753 स्थानीय तहमध्ये केवल 188 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन् भने 565 स्थानीय तह अर्थात 75.03% बजेट सार्वजनिक गर्न सकेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्था ऐन अनुसार स्थानीय तहहरूले असार 10 गते भित्र गाउँसभा वा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ। तर आज अन्तिम दिनसम्म आइपुग्दा समेत 4 मध्ये 3 स्थानीय तहले अझै बजेट पेश गरेका छैनन्। बजेट पेश गर्ने स्थानीय तहको अनुपातमा गण्डकी प्रदेश 32.9% सहित पहिलो स्थानमा छ। 85 स्थानीय तहमध्ये 28 बजेट पेश गरेका छन्। त्यसपछि सुदूरपश्चिम प्रदेश 28.4%, कर्णाली प्रदेश 27.8%, बागमती प्रदेश 26.1%, मध्य प्रदेश 25% र लुम्बिनी प्रदेश 22.9% रहेका छन्। सबैभन्दा कमजोर अवस्था कोशी प्रदेशको देखिएको छ, जहाँ 137 स्थानीय तहले केवल 23 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन्। स्थानीय शासनका जानकारहरूका अनुसार बजेट निर्माणमा राजनीतिक विवाद, योजना छनौटमा दलगत खिचातानी, स्रोत अनुमानमा अन्यल तथा जनप्रतिनिधिबीच सहमति नजुर्दा ढिलाइ भएको हो। समयमै बजेट पेश नभए आर्थिक वर्ष शुरू भएपछि पनि बजेट स्वीकृत नहुने अवस्था आएमा खर्च व्यवस्थापन र कार्यक्रम सञ्चालनमा अन्यल सिर्जना हुने विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुरा गर्दै अर्थविद हरि रोकाले भन्नुभयो,
2: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि त्यो कार्यान्वयनमा लैजान ढिलो हुन्छ, त्यो एउटा पहिलो कुरा त त्यही भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो, यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने, पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो। एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्थाहरू आएन। अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएका छन् बजेट, अब त यो त तपाईँको चाहिँ अब यो एक वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि, अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ। र यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
1: आज दिनभरमा केही स्थानीय तहले बजेट पेश गरे पनि ठूलो संख्यामा स्थानीय तह समय सीमाभित्रै बजेट पेश नगर्न नसक्ने अवस्थामा रहेका छन्। अघिल्ला वर्षहरूमा समेत यस्ता समस्या देखिने गरेको थियो। यसैबीच देशका सबै 6 महानगरपालिकाले भने आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, सामाजिक सुरक्षा, युवा स्वरोजगार र कर छुटलाई प्राथमिकता दिइएको छ। काठमाडौँ महानगरपालिकाले 25.88 अर्ब रुपियाँ भन्दा बढीको बजेट ल्याउँदै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले 3.56 अर्ब रुपियाँको बजेट सहित सबैभन्दा सानो बजेट ल्याएको छ। ललितपुरले 7.48 अर्ब, पोखराले 7.15 अर्ब, भरतपुरले 5.51 अर्ब र वीरगंजले 4.42 अर्ब रुपियाँको बजेट सार्वजनिक गरेको छ। काठमाडौँले घर दैलोमै नागरिकता सेवा र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको छ भने ललितपुरले कर छुट र ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ। भरतपुरले अधुरा आयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिने योजना अघि सारेको छ। वीरगंजले कृषकलाई 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने विराटनगरले महिला उद्यमी व्यवसाय दर्ता तथा नवीकरणमा 25% छुट दिने नीति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि 80 विद्युतीय मतदान मेसिन तयारी अवस्थामा राखिएका छन्। प्रतिनिधिहरूले विद्युतीय प्रणाली मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। एक प्रतिनिधिले मतदान गर्न करिब 10-15 मिनट लाग्ने अनुमान गरिएकाले राति 8:30 बजेदेखि मतदान प्रक्रिया शुरू गर्ने तयारी गरिएको आयोगका सदस्य गोपाल सापकोटाले सिआइएनसँग बताउनुभयो।
3: दाइ विरोधको फर्म ठ्याक्कै भर्खर सक्यो उम्मेद्वारको, त्यही अब सक्यो, अब यसलाई चाहिँ तपाईँको यो यहाँ हेरेर तपाईँको दाइ विरोधको प्रकृति हेरेर अब फाइनल उम्मेद्वारको लिस्ट निकालिन्छ, अनि त्यो अनुसार त्यो तपाईँको इलेक्ट्रोनिक भोटिङ मिसिनलाई लिस्ट दिइन्छ, अनि त्यसको 3-4 घन्टा उनीहरूलाई तपाईँको त्यो अपडेट गर्न लाग्छ अरे त्यो मिसिनलाई, अनि त्यसपछि भोटिङ सुरु हुन्छ। लगभग अब मेरो विचारमा धेरै छैन, यो 20-30 होला। अब यसलाई चाहिँ हटाउन पर्ने, तपाईँको नाम सचाउन पर्ने, के छ यसलाई तपाईँको सचाइन्छ, अनि त्यसपछि तपाईँको फाइनल लिस्ट भयो त्यसलाई टालिन्छ, भनौँ न के अरे प्रकाशित गरिन्छ, अनि त्यसपछि त्यो लिस्ट चाहिँ तपाईँको त्यो हाम्रो 2-3 घन्टा ढिलो हुन सक्छ, 8:30 भने 10-10:30 बज्छ।
1: मतदान अघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी गराउन र मतदान प्रक्रिया सहज बनाउन डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले श्रमिकलाई सरकारले निर्धारण गरेको न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक दिनु कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने बताउनुभयो।
4: न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्छ, त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ। त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको चाहिँ कानून विपरीत हुन्छ र त्यो चाहिँ कानूनका विभिन्न गुदाहरू आकर्षित हुने सम्भावनाहरू हुन्छ। त्यस्तै गरी प्रत्येक एउटा श्रमिकले सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ। उसले श्रममा रहन्जेलसम्म पनि आफ्नो व्यवसाय आफ्नो चाहिँ श्रमको सुरक्षा व्यवसायको सुरक्षाको कुरा हुन्छ र आफ्नो एउटा जीवन पछि पनि त्यो श्रमबाट बाहिर निस्किसकेपछि अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
1: तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदहरूका अनुसार आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा लू चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि तापक्रम थप बढ्न सक्ने अनुमान गरिएको छ। विभागले धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस तथा नेपालगंज र भैरहवामा 41 डिग्री सेल्सियससम्म पुग्ने सक्ने अनुमान गरेको छ। वीरेन्द्रनगर र घोराहीमा पनि गर्मी बढ्ने अनुमान गरिएको छ। मौसमविदहरूले अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन, हल्का लुगा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसैबीच मनसूनजन्य विपदको जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी, पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालय मार्फत 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरेको छ। यस्तै अवरूद्ध सड़क तत्काल सञ्चालन गर्न, हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको छ। खोज उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा सड़क अवरोधका कारण आपूर्ति प्रभावित भएमा कम्तीमा 15 दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई अनुरोध गरिएको छ। बैठकले मौसम तथा बाढ़ी पूर्वानुमान सेवा मनसून अवधिभर 24 घण्टा सञ्चालन गर्न, अन्तर्देशीय विपद पूर्व सूचना आदान प्रदानका लागि कूटनीतिक पहल गर्न समेत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
5: अब भारी वर्षा, अति भारी, धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ र त्यो अवरोध हुने स्थितिमा 2-3 सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पहाडवान क्षेत्र, त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर, एक्सकाभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजुद्धार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरी राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य गैर खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सडक खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ र त्यसमा चाहिँ सिडिएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुद्धार राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 प्रदेश, त्यसै सडक विभाग, त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय, त्यसै गरेर 70 जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत भनेको जस्तो कि स्थानीय तहको हकमा यो भूमि व्यवस्था सहकारी सङ्घीय मानव तथा सामान्य प्रशासन मन्त्रालयले संयोजन गर्छ हो उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
1: साझा खबरमा अब विदेशको खबर। बेलायतमा उच्च तापक्रमका कारण इङ्ल्याण्ड र वेल्सका 1000 भन्दा बढी विद्यालय पूर्ण रूपमा बन्द भएका छन्। केही विद्यालयले नियमित समयभन्दा अगावै कक्षा सञ्चालन अन्त्य गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बेलायती मौसम विभागले देशभरका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी सम्बन्धी चेतावनी समेत जारी गरेको छ। थोर्नी आइसल्याण्डमा तापक्रम 31.6

0: का दुईवटा खेल हुँदैछन्। दक्षिण अफ्रिका र खेल मेक्सिको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेली टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुनेछ।
1: सुशीला श्रेष्ठ गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकता किन?
2: बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ, उसलाई अप्ठ्यारो छ, उसलाई सङ्कोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन।
1: बालबालिकालाई त्रासभन्दा प्रोत्साहनको आवश्यकता विशेष कुराकानी अनि अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आम्दानी लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा शिक्षाको गुणस्तर नपुगेका धेरै कारणहरू छन्। गुणस्तरीय शिक्षाको कुरा गर्न थालिएको पनि धेरै भइसकेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको लागि रातोबङ्गला फाउन्डेसनले प्रदेश स्तरीय सम्मेलन गरिरहेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकताको बारेमा हामीले रातोबङ्गला फाउन्डेसनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षितसँग कुराकानी गरेका छौँ।
2: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौँ, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देख्यो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ।
1: गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ, होइन, त्यसको लागि तपाईँहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
2: ECD को लागि हामीले धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ, जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू

भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो सबै इन्फर्मेसनहरू लिएर र त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ के छ भने सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ गुणस्तरीय बाल